0: आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि बनाउने पो कहाँ होला त होइन
1: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सकिएको नि
0: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलइडी किन्दा दिन्छौ सिपेमा यहाँ फ्रिज डिप फ्रिज एलइडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
3: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814
2: धुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना धुलिखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ हाम्रा सेवाहरू शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा 24 घण्टा आकस्मिक सेवा बाल रोग विशेषज्ञ सेवा इन्डोस्कोपी कल्चर मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा डिजिटल सीआर सिस्टमद्वारा एक्सरे सेवा र एनआईसीयू सेवा 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना 24 घण्टा फार्मेसी सेवा आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन
4: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा विशेषज्ञ चिकित्सकबाट दन्त सेवा
2: हार्ड चोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका हड्डी खिएका नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा
4: इसीजी भिडियो एक्सरे तथा प्रयोगशाला जाँच
2: रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच थाइरोइड जाँच
4: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण
5: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन
2: अन्य थप जानकारीको लागि
5: सम्पर्क नम्बर 0494120
2: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा
6: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खानादेवी यातायात प्रणाली अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सातो बाटो प्रहरी चौक

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठुली रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बिर्सना पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा विभिन्न नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
3: निजीजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
4: कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई सक्रिय सहभागिताका लागि हार्दिक निमन्त्रणा गरिन्छ।
3: साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल असोज 3 गते शनिबार सुनखानी उपस्थिति केन्द्र 1 सेवा केन्द्रको कार्यालय कालिन्चोक 8 मेल डाँडा दोलखा सुनखानी उपस्थिति केन्द्र 2 कालिन्चोक 9 कटुवा चौर बाबरे उपस्थिति केन्द्र 3 मिलिजुली आधारभूत विद्यालय कालिन्चोक 2 बाबरे बाबरे उपस्थिति केन्द्र 4 भगवती मावि कालिन्चोक 3 घ्याङ बाबरे उपस्थिति केन्द्र 5 हिलेपानी संस्कृत मावि कालिन्चोक 4 हिलेपानी निकोभूमे उपस्थिति केन्द्र 6 कालिन्चोक 2 निकोभूमे
5: सिंगटी उपस्थिति केन्द्र 7 हेलिप्याड चौर बेगु 4 सिंगटी लिङ्बा सोइसाङ उपस्थिति केन्द्र 8 बेगु 4 घ्याङ्गर डाँडा गौरी शंकर उपस्थिति केन्द्र 9 गौरी शंकर 7 नाजिङ थामी चाँगु उपस्थिति केन्द्र 10 सेवा केन्द्रको कार्य बिगुआ थामी चाँगु मागा पौवा उपस्थिति केन्द्र 11 कृषि उप संकलन केन्द्र सैलुङ 3 बाखुर काटाकुटी उपस्थिति केन्द्र 12 वीरेन्द्र मावि सैलुङ 5 काटाकुटी।
4: फर्स्ट बुक उपस्थिति केन्द्र 13 सेवा केन्द्रको कार्यालय सैलुङ 6 गोठपानी। फर्स्ट बुक उपस्थिति केन्द्र 14 साउते मावि सैलुङ 7 कालापानी। नामदु उपस्थिति केन्द्र 15 सेवा केन्द्रको कार्यालय बैतेश्वर 6 नामदु। मार्बु उपस्थिति केन्द्र 16 बैतेश्वर 7 ओडा कार्यालय मार्बु। मैना पोखरी उपस्थिति केन्द्र 17 सेवा केन्द्रको कार्यालय बैतेश्वर 5 मैना पोखरी। मेलुङ र तामाकोशी गाउँपालिका उपस्थिति केन्द्र 18 तामाकोशी 3 डुरे बजार। र लिसङ्खु पाखर उपस्थिति केन्द्र 19 सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर 5 मुरे बजार सिन्धुपाल्चोक।
3: मिति 2083 साल असोज 4 गते आइतबार। भीमेश्वर नगरपालिका 1 उपस्थिति केन्द्र 20 भिनपा 1 मसान डाँडा छेमावती दोलखा। भिनपा 2 उपस्थिति केन्द्र 21 भीममावि भिनपा 2 दोलखा बजार। भिनपा 3 र 6 उपस्थिति केन्द्र 22 कालिन्चोक मावि भिनपा 3 चरीकोट। भिनपा 4 उपस्थिति केन्द्र 23 सर्वमावि भिनपा 4 तहले। भिनपा 5 उपस्थिति केन्द्र 24 महेन्द्रोदय मावि भिनपा 5 माटी। भिनपा 5 उपस्थिति केन्द्र 25 भिनपा 5 नयाँ पुल बजार। भिनपा 5 उपस्थिति केन्द्र 26 बुढा भीमसेन मावि भिनपा 5 किराती छाप। भिनपा 7 उपस्थिति केन्द्र 27 कुटीडाँडा मावि भिनपा 7 मकैबारी। भिनपा 7 उपस्थिति केन्द्र 28 कुप्री प्रावि भिनपा 7 कुप्री। भिनपा 8 र 9 उपस्थिति केन्द्र 29 देवी मावि भिनपा 8 बोझ।
4: मिति 2083 साल असोज 10 गते शनिबार। काठमाडौँ उपत्यकामा रहेका शेर सदस्यहरूका लागि न्यू त्रिशक्ति पार्टी प्यालेस पेप्सिकोला काठमाडौँ। मिति 2083 साल असोज 13 गते मंगलबार। मुख्य निर्णय प्रमाणित संस्थाको मुख्य कार्यालय भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा। नोट, यस सहकारी संस्थाका सबै स्थानमा हुने साधारण सभाहरू बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म सञ्चालन हुनेछ।
5: साधारण सभाका प्रस्ताव तथा कार्यसूचीहरू आर्थिक वर्ष 2082-83 अध्यक्षको प्रतिवेदन। सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित कार्यक्रम। कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट। लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 प्रतिवेदन। आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 आर्थिक कारोबारको बाह्य लेखा परीक्षणका लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण, विनियम, कार्यविधि, नियमावली संशोधन र पुनर्लेखन, सहकारी एकीकरण, थप प्रस्ताव, प्रश्न र सुझाव, एकाइ निर्णय प्रमाणित प्रतिनिधि, मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विविध।
3: थप जानकारीका लागि शेयर सदस्य जीवनलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनका लागि संस्थाको वेबसाइट www.milijuli.co.np, युट्युब च्यानल @milijuli कालिन्चोक साकोस 6358 र फेसबुक पेज मिलिजुली दोलखामा अपलोड गरिनेछ। शेयर सदस्यहरूले अध्ययन गरी संस्थाहरूलाई केही सल्लाह सुझाव दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भई सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सिट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakos@gmail.com मार्फत दिनका लागि अनुरोध गरिन्छ। साधारण सभामा शेयर सदस्य मात्र उपस्थित हुनुपर्नेछ। ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि नै आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा नगद तथा चेक मार्फत र मोबाइल बैंकिङ मार्फत बुझाउन हुन अनुरोध गरिन्छ। सदस्य पहिचान फारम बाँकी शेयर सदस्यहरूले नागरिकताको प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नका लागि अनुरोध गरिन्छ।
4: कुनै दुविधा समस्या भएमा वा जानकारी लिनु परेमा संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्नुहुन अनुरोध छ। थप जानकारीका लागि संस्थाको फोन नम्बर 0491-397, 4219-543, 4219-533।
5: मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड सरीकोट दोलखा।
6: यो हो हाम्रो रेडियो 103.4 MHz।
7: 34 करोड़को ठेक्का लिएर 14 वर्षसम्म काम नगर्ने ठेकेदारलाई 2 अरब जरिवाना, नुवाकोट र रसुवालाई सड़कसँग जोड्न भारतको 3 बेली ब्रिज सहयोग,
8: 23 खर्ब रेमिटेन्स भित्र्याउने देश तर श्रमिकको मृत्युपछि सब फर्किने वा नफर्किने समयकमै निर्भर, कांग्रेसमा खटका पक्षका नेता महाधिवेशनमा भाग लिने देउबा समानान्तर महाधिवेशनतिर,
7: गल्छी रसुवागढ़ी सड़कको ट्र्याक धमाधम खोलिँदै हेटौँडाबाट काठमाडौँ पुग्न 10 घण्टा, 25 करोड़ लगानीमा गण्डकी प्रदेश सभाको भवन बन्दै,
8: विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको सहभागिता बढ़ाउन भारतीय प्रधानमन्त्री मोदीको आह्वान, कंगोमा इबोला संक्रमितको संख्या 7,000 नाग्यो, ड्रोन आक्रमणपछि साउदीका महत्वपूर्ण तेल पाइपलाइन अस्थायी रूपमा बन्द,
7: र नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनौट, एनभीएलको पहिलो संस्करणको उपाधि अन्नपूर्णलाई नेपालसँग बंगलादेश द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न तयार।
9: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
7: साझा खबरको सबैभन्दा शुरूमा, रसुवाको भोटेकोशी बाढ़ीपछि रसुवा र नुवाकोटलाई सड़कसँग जोड्नको लागि गरिएका पहलको प्रसंग।
8: भोटेकोशी बाढ़ीबाट क्षतिग्रस्त सड़क तथा पुलका कारण अवरूद्ध सड़क सम्पर्क तत्काल सञ्चालन गर्न भारत सरकारले नेपाललाई 3 70 मिटर लम्बाईका मोडल पुल उपलब्ध गराएको छ। बाढ़ी प्रभावित क्षेत्रमा जडान गर्न ल्याइएका पुलका सामग्री 48 गाड़ीमा हिजो हेटौड़ा आइपुगेपछि भारतीय दूतावासले सड़क डिभिजन कारले हेटौड़ालाई हस्तान्तरण गरेको हो। भारतीय दूतावासका प्रथम सचिव नारायण सिंहले 3 पुलका सामग्री सड़क डिभिजन कारले हेटौड़ाका प्रमुख किरण कुमार कार्कीलाई हस्तान्तरण गर्नुभएको छ। भारतबाट उपलब्ध गराइएका 3 पुलका सामग्री 48 गाड़ीमा हेटौड़ा ल्याइएको छ। सड़क डिभिजन हेटौड़ाले ती सामग्रीलाई प्रभावित क्षेत्रको आवश्यकता र प्राविधिक अवस्थाको मूल्यांकन गरी सम्बन्धित स्थानमा पठाउनेछ। 3 पुल 70 मिटर लम्बाईका र एकतर्फी आवागमनका लागि प्रयोग हुने मोडल पुल पनि छन्। आवश्यक स्थानमा जडान गरेर पक्की पुल निर्माण नहुँदासम्म यस्ता पुलबाट अस्थायी रूपमा सड़क सम्पर्क कायम गर्न सहज हुने डिभिजन प्रमुख किरण कुमार कार्कीले बताउनु भएको छ। यसैबीच गल्छी सरकारले गल्छी र सुवागढ़ी सड़कको अस्थायी ट्र्याक खोल्ने कार्यलाई तीव्रताका साथ अगाडि बढ़ाएको छ। भोटेकोशी बारीले कटान गरेका ठाउँमा ट्र्याक खोल्ने काम भइरहेको र दशैं अगाडि नै रसुवागढ़ी नाका जोड्ने लक्ष्य राखिएको सड़क विभागले जनाएको हो। धादिङको गल्छीदेखि धुन्चे हुँदै रसुवागढ़ी नाका जोड्ने सड़कको दूरी 108 किलोमिटर छ। गल्छीबाट मैलुङ हुँदै रसुवागढ़ी नाका जाँदा भने 82 किलोमिटर मात्रै पर्छ। मैलुङ स्याप्रवेशी खण्डमा हिउँदमा मात्रै सवारी गुड्ने गर्थे। यस खण्डको 19 किलोमिटर स्तर उन्नतिका लागि ठेक्का भए पनि मैनाचुली कन्स्ट्रक्सनले काम नगरेपछि तोड़िएको थियो र नयाँ ठेक्का गर्न सूचना निकाल्ने अन्तिम तयारी हुँदा पनि बाढ़ीले पूरै सड़क नै बगाएको सड़क विभागले जनाएको छ। भदौ 10 बाढ़ी अघिसम्म अधिकांश सवारी साधन धुन्चे हुँदै रसुवागढ़ी जाने आउने गर्थे। बाढ़ीले नुवाकोट र रसुवाका विभिन्न खण्डमा गरेर 40 किलोमिटर सड़क बगाएपछि आवाजात अवरूद्ध भएको छ। यसैबीच त्रिशुली नदीको बाढ़ीका कारण सड़क भाँसिएपछि अवरूद्ध धादिङ चौरोदीको कृष्णभीर सड़क खण्ड आउँदो मंगलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र रूपमा अगाडि बढ़ाइएको छ। नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सड़कको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम यसअघि नै सकिएको छ। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे,
10: कार्तिङ जिल्लाको पृथ्वी राजमार्गमा पर्ने कृष्णगिरीको पहिरोले गर्दाखेरि अब दुवैतर्फको सवारी साधनहरू पूर्ण रूपमा अवरुद्ध भएको अवस्था सबैलाई जानकारी भएकै विषय छ। तर पनि यसलाई काठमाडौँ उपत्यका सौरा जोड्ने एउटा मुख्य लाइफलाइनको बाटो भएको हुँदाखेरि यसलाई छिटै सुचारू गर्नुपर्छ भन्ने हिसाबले राज्यको सबै संयन्त्र परिचालन गरेर तीव्र रूपमा काम भइराखेको कुरा मैले यहाँलाई जानकारी गराउन चाहन्छु। र अब यो अहिले केही अवस्थामा काम भइराख्यो भने र थप मौसमले साथ दियो अब थप खालको त्यस्तो अब डिस्टर्ब भएन भने हामीले चाहिँ मंगलबारसम्ममा दुवैतर्फ सवारी साधन सुचारू गर्ने गरी काम गरिराखेको कुरा जानकारी गराउन चाहन्छु।
7: यसको विकल्पमा हेटौँडाबाट काठमाडौँ पुग्नको लागि सवारी साधनको रूट तोकिएको छ तर 10 घण्टासम्म लाग्ने गरेको यात्रुहरूले गुनासो गर्दै आएका छन्। 50 देखि 60 सवारी चल्ने त्रिभुवन राजपथमा अहिले दैनिक 6,000 भन्दा बढ़ी मालवाहक र यात्रुवाहक बस सञ्चालनमा आउने गरेका छन्। यसैबीच पूर्व ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङले भोटेकोशी बाढ़ीकै कारण त्यस क्षेत्रमा पूर्वाधारमा लगानी रोकिन नहुने बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले राजधानीमा आयोजना गरेको भोटेकोशी बाढ़ीका कारण र प्रभाव सम्बन्धी अन्तर्क्रियामा घिसिङले अब निर्माण हुने पूर्वाधारको डिजाइन तथा पूर्व सतर्कतालाई विशेष रूपमा ख्याल गर्नुपर्ने बताउनुभयो। भविष्यमा आउन सक्ने जोखिम न्यूनीकरणका आधुनिक प्रविधि अपनाउँदै वित्तीय पुनरुत्थानको मार्गचित्र बनाएर अगाडि बढ़नुपर्ने उहाँको सुझाव रहेको छ। कार्यक्रममा इपानका अध्यक्ष मोहन कुमार डाँगीले विपदपछि समाजमा अब जलविद्युत आयोजना बनाउने कि नबनाउने भन्ने दुविधा उत्पन्न भएकाले यसलाई वैज्ञानिक र प्राविधिक अध्ययनका आधारमा चिर्नुपर्ने बताउनुभयो।
11: प्रमुख प्रतिपक्षीय दल कांग्रेसले एक साताकै अन्तरालमा केन्द्रीय कार्य सम्पादन समितिको अर्को बैठक बोलाएको छ। 21 र 22 भदौमा बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकपछि आज पुनः बैठक आह्वान गरिएको छ। त्यस्तै महामन्त्री प्रदीप पौडेलले महाधिवेशनसँग सम्बन्धित कतिपय विषयमा निर्णय गर्नुपर्ने भएकाले पनि बैठक बोलाइएको जानकारी दिनुभएको छ। महाधिवेशन सर्दैन, वडा अधिवेशन निर्धारित समयमै 3 असोजमा शुरू हुन्छ। बैठक महाधिवेशन सार्न नभई निर्धारित समयमै गराउन बोलाइएको समेत बताइएको छ। कांग्रेसमा संकट बढ़दै जाँदाखेरि एक सातामै सभापति थापाले केन्द्रीय कार्य सम्पादन समितिको दोस्रो बैठक बोलाएको नेताहरूले बताएका छन्।
7: यसैबीच नेपाली कांग्रेसको आसन्न 15 महाधिवेशनमा पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षका नेताहरू सहभागी हुने भएका छन्। माग सम्बोधन गर्न सभापति गगन थापाको टीम प्रतिबद्ध भएपछि महाधिवेशनमा सहभागी हुन खड्का पक्ष तयार भएको हो। खड्का पक्षको माग सम्बोधन गर्न सभापति थापाले आज नै केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाउनु भएको हो। खड्काले पूर्व सभापति बहादुर देउबा, नेता शेखर कोइराला पक्ष समेतको सहमतिमा पार्टीको सम्पूर्ण एकताका लागि भन्दै 8 बुँदे माग गत वैशाख 2 साता सभापति थापालाई पठाउनु भएको थियो। त्यसमा 14 महाधिवेशनबाट पदाधिकारी तथा केन्द्रीय सदस्य भएका तर विशेष महाधिवेशनपछि बाहिर परेकाहरूको समायोजन मुख्य विषय थियो। यस्ता पदाधिकारी तथा सदस्यको संख्या देउबा, खड्का र कोइराला पक्षका समेत गरेर 111 जनाको रहेको थियो। यसैबीच कांग्रेसका पूर्व सभापति शेरबहादुर देउबा पक्षले भने समानान्तर महाधिवेशनको लागि जिल्ला केन्द्रीय प्रतिनिधि खटाउन थालेको छ। देउबा पक्ष 15 असोजबाट महाधिवेशनमा होमिँदैछ। देउबा पक्षको सचिवालय समन्वय समितिले हिजो एउटा विज्ञप्ति जारी गर्दै महाधिवेशन तयारीका लागि जिल्ला, संघीय निर्वाचन क्षेत्र, प्रदेश सभा निर्वाचन क्षेत्र, पालिका र ओडा अधिवेशन तयारी समितिहरू 3 असोजभित्र गठन गरिसक्ने जनाएको छ। 15 असोजमा ओडा र त्यसपछि पालिका तथा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन क्षेत्रका अधिवेशन गर्ने तयारी पनि गरिएको छ। 21 देखि 23 मंगिरमा काठमाण्डुमा 15 केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरिएको छ। महाधिवेशनको तयारीका लागि 5 थरमा सूर्यकुमार दाहाल, झापामा महिन्द्रा कुमारी लिम्बु, शंखुवा सभामा दीपक खड्का, तेह्रथुममा सीता गुरूङ, भोजपुरमा उत्तम चापागाई, धनकुटामा कमुट भागु, मोरङमा भीम पराजुली र सुनसरीमा लक्ष्मी खतिवडालाई केन्द्रीय प्रतिनिधि खटाइएको छ।
11: यसैबीच चुनावी समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा आएका 2 समानान्तर प्रतिवेदन मिलाएर एउटै प्रतिवेदन बनाउने तयारीका लागि एमाले हिजोबाट आवश्यक छलफल थालेको छ। उपाध्यक्ष तथा कार्यदल संयोजक रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलको अलग अलग प्रतिवेदनलाई एकीकृत रूप दिन 15 सदस्यीय कार्यदलमा रहेका नेताहरू काभ्रेको पनौती पुग्नु भएको छ। पनौती स्थित एक होटलमा आवश्यक छलफलमा रहेर सोमबारभित्र प्रतिवेदनलाई अन्तिम रूप दिने पनि कार्यदलका एक नेताले बताएका छन्। प्रसार विभाग प्रमुख नीरज आचार्यले प्रतिवेदन तयारीका लागि हिजोबाट आवश्यक छलफल शुरू भएको समेत बताउनुभयो।
7: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा रसुवाको भटेकोशी बाढ़ी प्रभावितलाई पोसिलो राहतको आवश्यकता
12: अब चाउचाउ फ्रुटीतिरबाट जंक फूडबाट हामी एक स्टेप माथि जान सक्यौं भने चाहिँ यसले बालबालिकाको स्वास्थ्यमा पनि यसले सकारात्मक प्रभाव पर्छ भन्ने हाम्रो विचार हो यसमा चाहिँ
7: 23 खर्ब रेमिटेन्स भित्राउने देश तर श्रमिकको मृत्युपछि सब फर्किने वा नफर्किने समयकमै निर्भर 25 करोड़ लगानीमा गण्डकी प्रदेश सभाको भवन बन्दै लगायतका खबर र कार्टुन बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
13: विपद जुनसुकै बेला आउन सक्छ बाढ़ी पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ तर यस्तो कठिन अवस्थामा पनि बालबालिका गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ
14: सबैभन्दा महत्वपूर्ण कुरा 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस् यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस् आमालाई आराम गर्ने पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ
13: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम राम्ररी पकाएको र पोसिलो खाना दिन शुरू गरौं थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ सम्भव भएसम्म दाल अण्डा दूधजन्य पदार्थ सागसब्जी फलफूल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौं
14: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ परिवारमा उपलब्ध पोसिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याऊ
15: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं चाउचाउ र जंक फूड भन्दा पोसिलो खानेकुरा बाँडौं
13: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन
7: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ
16: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्
7: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ
16: अभिभावकसँग खुला संवाद नहुनु यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ
7: बाल विवाह रोक्न दोष होइन विश्वास आवश्यक छ
16: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं
7: बाल विवाह रोकौं छोरा छोरीको सपना जोगाऊ शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन
17: र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
18: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5523
19: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
7: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ अब बाँकी खबर सल्यानको त्रिवेणी गाउँपालिका 5 सिम्पमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या 3 पुगेको छ अन्य 3 जना घाइते भएका छन् हिजो सिम्कबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको जीप अनियन्त्रित भई सड़कबाट करिब 90 मिटर तल खसेको थियो दुर्घटनामा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रेशम बुढाथोकी त्रिवेणी गाउँपालिका 5 सल्लेका करिब 18 वर्षीय विपना बुढाथोकी र 50 वर्षीय दिल्ली बहादुर ओलीको मृत्यु भएको प्रहरीले जनाएको छ रेशम र विपनाको सल्यानमै मृत्यु भएको हो भने दिल्ली बहादुरको उपचारका क्रममा दाङमा मृत्यु भएको सल्यानका सामुदायिक रेडियोहरूले खबर पठाएका छन् अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर। नयाँ पत्रिका दैनिकमा 2072 भूकम्प यता प्राकृतिक विपदमा मात्रै झण्डै 15,000 गुमाए ज्यान शीर्षकमा सुभाष भट्टले लेख्नु भएको छ। यही अवधिमा निम्तिएको कोरोना महामारीमा 12,031 मृत्यु भयो तर यो प्राकृतिक विपदको तथ्याङ्कमा समावेश गरिएको छैन। 12 वैशाख 2072 गोरखा भूकम्प यता 10 भदौको भुटिकोशी बाढ़ीको असरसम्म आइपुग्दा 11.5 वर्षमा प्राकृतिक विपदमा झण्डै 15,000 व्यक्तिको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणको तथ्याङ्क अनुसार यस अवधिमा 56,357 विपदका घटना भएकोमा 14,825 मृत्यु भएको उल्लेख गरिएको छ। विश्वको आधा जनसंख्या र 40% अर्थतन्त्र समेट्ने ब्रिक्सको 140 मुदी घोषणा पत्रको बारेमा परशुराम काफ्रेले लेख्नु भएको खबर छ। बदलिँदो विश्व व्यवस्थामा नयाँ शक्ति सन्तुलनको खोजी, डलर निर्भरता घटाउनेदेखि व्यापार विस्तारका विषयमा समेत छलफल भएको उल्लेख गरिएको छ। सम्बन्ध विच्छेदका मुद्दा दर्ता गर्न अब गृह जिल्ला जानुपर्ने शीर्षकमा नवराज मैनालीले लेख्नु भएको छ। सम्बन्ध विच्छेदको मुद्दा अब गृह जिल्लाका जिल्ला अदालतमा मात्रै दर्ता हुने भएको छ। यसअघि अस्थायी बसोबास गर्दै आएका जिल्लामा पनि दर्ता हुँदै आएको थियो। अर्को जिल्लामा दर्ता हुँदा म्याद तामेलीमै समस्या हुने र कतिपय प्रतिवादीले थाहा समेत नपाउने अवस्था रहेको भन्दै अदालतहरूले अर्को जिल्लामा दर्ता गर्न छाडेका छन्। सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा दर्ता हुने काठमाडौँ जिल्ला अदालतले गत वैशाखदेखि नै उपत्यका बाहिर स्थायी ठेगाना भएकाको हकमा सम्बन्धित जिल्लामै जान भन्ने गरेको उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको खबर छ। यस महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम घोषणा एक असोजमा 2 जनाले 10-10 लाख र 31 जनाले 1,33,000 दरले उपहार जित्ने बारेको खबर छापिएको छ। 34 करोड़को ठेक्का लिएर 14 वर्षसम्म काम नगर्ने ठेकेदारलाई 2 अर्ब जरिवाना शीर्षकमा अर्को खबर छापिएको छ। यो चिरञ्जीवी घिमिरेले झापाबाट लेख्नु भएको हो। हुलाकी राजमार्ग अन्तर्गत झापाको कन्काई पुलको ठेक्का लिएर 14 वर्षसम्म काम नगर्ने ठेकेदार कम्पनीले 2 अर्ब रूपियाँ जरिवाना तिर्नुपर्ने भएको छ। 34 करोड़ 9 लाख रूपियाँ यसलाई फेरि सुन्नु होला। 34 करोड़ 9 लाख रूपियाँमा निर्माण गर्ने गरी कन्काई पुलको ठेक्का लिएको पप्पु महादेव खिम्ती जेभीले काम नगरी आयोजना अलपत्र पारेपछि ठेक्का रकमको 6 गुणा बराबर जरिवाना तिर्नुपर्ने भएको हो। हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय इटहरीले सूचना जारी गर्दै कार्यवाही स्वरूपको रकम 35 दिनभित्र बुझाउन आह्वान पनि गरेको छ। मलेसिया रोजगारीको सिन्डिकेट 25 म्यानपावर कम्पनीमाथि छानबिन शीर्षकमा अर्को खबर छ। सरकारले मलेसियाको रोजगारीमा खड़ा गरिएको सिन्डिकेट भत्काउने गरी छानबिन तथा कार्यवाही प्रक्रिया अगाडि बढ़ाएको छ। नेपालमा 25 म्यानपावर कम्पनीलाई मात्रै मलेसियाको रोजगारीमा श्रमिक पठाउने अधिकार दिने गरी खड़ा गरिएको सिन्डिकेट तोड्ने गरी आबद्ध कम्पनीमाथि छानबिन तथा कार्यवाही प्रक्रिया अगाडि बढ़ाइएको हो। अनुमति पत्र खारेजपछि यूटीएलमा सरकारको स्वामित्व शीर्षकमा गोर्खापत्र दैनिकको भित्रीपन्नामा खबर छापिएको छ। 35 करोड़ भन्दा बढ़ीको स्याउ बिक्री शीर्षकमा जुम्लाबाट लेखिएको खबर छ। जुम्लाका किसान र व्यापारी अर्ग्यानिक स्याउ संकलन र बेच्नमा व्यस्त छन्। स्याउ रसिलो भएर पाक्न थालेपछि जिल्ला कृषि विकास कार्यालयको अनुमतिमा स्थानीय सरकारले दिएको सिफारिशमा किसानका स्याउ धमाधम जिल्ला बाहिरका शहरहरूमा बजारमा निर्यात भइरहेको छ। दूध बेचेरै 24 करोड़को आमदानी शीर्षकमा तनहुँबाट लेखिएको खबर पनि छ। तनहुँ दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानले दूध बिक्रीबाट 1 वर्षमा 24 करोड़ रूपियाँ भन्दा बढ़ी आमदानी गरेका छन्।
20: त्यस्तै कान्तिपुरको पहिलो पृष्ठमा 23 खर्ब रेमिट्यान्स भित्र्याउने देश तर श्रमिकको मृत्युपछि सब फर्किने या नफर्किने समयमै निर्भर शीर्षकमा होम कार्कीले खबर लेख्नु भएको छ। श्रम स्वीकृति नभएका वा म्याद सकिएका नेपाली नागरिक श्रमिक सहित कसैको विदेशमा मृत्यु भए सब स्वदेश ल्याउने जिम्मेवारी कसको भन्ने विषय अझै अस्पष्ट छ। कान्तिपुरले अध्ययन गरेका दर्जनौ घटनाले देखाउँछन् सब स्वदेश फर्किने वा नफर्किने प्राय समयमै निर्भर छ। त्यस्तै भित्रपृष्ठमा फेरि बन्दको डीलमा पुग्यो मलेसियाको रोजगारी शीर्षकको खबर छ भने ग्यास अभावले मारमा उपभोक्ता टोकन लिनेहरूको 1 महिनापछि पालो शीर्षकको खबर पनि प्रकाशित छ। कोटेश्वर स्थित साल ट्रेडिङ कर्पोरेशन लिमिटेडको गेट बाहिर ग्यासको खाली सिलिण्डर छाड्ने र टोकन लैजानेहरूको बाक्लो संख्या रहेको छ। त्यस्तै अन्नपूर्णको पहिलो पृष्ठमा संहिता बिझाउने मधेसको खुद्रे बजेट शीर्षकमा खबर प्रकाशित छ भने ठेक्का फेरि हार्ड कपीमा शीर्षकमा शिव प्रसाद ढुंगानाले पनि खबर लेख्नु भएको छ। त्यस्तै भित्र पृष्ठमा ग्यास संकटकै खबर छ। ग्यास संकट फेरि मन्त्री फेरिए फेरिएन उपभोक्ताको हैरानी शीर्षकमा भवाना नाथ प्याकुरेलले खबर लेख्नु भएको छ।
0: न्यायाधिकरण विधेयकको मस्यौदा पूर्वाधार विवाद 90 दिनभित्रै निरूपणको प्रस्ताव शीर्षकमा नारायण काफ्रेले गोर्खापत्र दैनिकमा लेख्नु भएको छ। पूर्वाधार निर्माण सम्बन्ध सम्बन्धित मुद्दा सुनवाईका लागि छुट्टै न्यायाधिकरण गठन र दायर भएको 90 दिनभित्र विवाद निरूपणको व्यवस्था गरेर सरकारले नयाँ कानूनको प्रस्ताव गरेको उल्लेख गरिएको छ। हिमाल साझा पर्यावरणीय सम्पदा शीर्षकमा अर्को खबर छ। परराष्ट्र मन्त्री शिशिर खनालले उत्तरको हिमालयलाई नेपाल र चीनको साझा सम्पदाका रूपमा हेर्नुपर्नेमा जोड़ दिनुभएको छ। काठमाण्डुमा हिजो शुरू भएको तेस्रो काष्ठ मण्डप सम्वाद अन्तर्गत नेपाल चीन सम्बन्ध सहकार्यका विस्तारित आयाम विषयक सत्रको मुख्य वक्ताको रूपमा सम्बोधन गर्दै उहाँले दुई देशबीचको साझा पर्यावरणीय सम्पदा संरक्षणका रूपमा व्याख्या गर्नुभएको हो। अमेरिकाले थप सहयोग गर्ने शीर्षकमा अर्को खबर छ। भोटेकोशी हिमबाढीपछिको अकल्पनीय विपदको घटनालाई अमेरिका सरकारले गम्भीर विपत्तिका रूपमा रहेको जनाएको छ। अमेरिकाको विदेश मन्त्रालयले उक्त घटनाबारे धारणा सार्वजनिक गर्दै आफ्ना नागरिक समेत हिमबाढीको विपत्तिमा परेर विपत्ता रहेकोमा चासो पनि व्यक्त गरिएको छ। 25 करोड़ लगानीमा बन्दै गण्डकीको प्रदेशसभा भवन शीर्षकमा दीननाथ बरालले कारोबार दैनिकमा लेख्नु भएको छ। पोखराबाट लेखिएको खबर हो। गण्डकी प्रदेश सरकारको 25 करोड़ 37 लाख भन्दा बढ़ी लगानीमा निर्माणाधीन प्रदेशसभा भवनको निर्माण कार्य तीव्र गतिमा अगाडि बढ़ेको छ। मिटर जडान र फेरबदल समाधान सम्बन्धी निर्देशिका सार्वजनिक विद्युत प्रसारण र वितरणमा खुला पहुँच खुल्दै शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको खबर पनि छापिएको छ।
20: साझा खबरमा अब विदेशका खबर। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको सहभागिता र प्रभाव बढ़ाउन ब्रिक्सले ठूलो पहल गर्नुपर्ने बताउनु भएको छ। भारतको अध्यक्षतामा आयोजित 18 ब्रिक्स शिखर सम्मेलनलाई सम्बोधन गर्दै वहाँले वर्तमान विश्व शासन संरचना शक्ति र निर्णय निर्माणको अधिकार केही मुलुकमा मात्रै केन्द्रित रहेको समेत टिप्पणी गर्नुभएको छ। ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारतको नयाँ दिल्लीमा अहिले विश्वका शीर्ष नेताहरू भेला भएका छन्। कंगोमा इबोला संक्रमितको संख्या 7,000 नागेको छ भने यसबाट मृत्यु हुनेको संख्या करिब 3,400 पुगेको छ। सरकारी स्वास्थ्य संस्थाले सार्वजनिक गरेको विवरण अनुसार सेप्टेम्बर 10 सम्म 7,022 जनामा संक्रमण पुष्टि भएको थियो। र साउदी अरबको महत्वपूर्ण तेल पाइपलाइनमा ड्रोन आक्रमण भएपछि पाइपलाइनको संचालन अस्थायी रूपमा बन्द गरिएको छ। आक्रमणका कारण पाइपलाइनसँगै रहेका केही पम्पिङ स्टेशनमा समेत आगलागी भएको र केही मानिस घाइते भएको साउदी अधिकारीहरूले बताएका छन्। यसले विश्वमा तेलको मूल्य बढ़न सक्ने अनुमान समेत गरिएको छ।
0: साझा खबरमा अब खेल खबर। संयुक्त अरब इमिरेट्स यूएईलाई 44 रनले हराउँदै नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बनेको छ। यो सँगै नेपालले दोस्रो पटक एसिया कप क्रिकेट खेल्ने पक्का भएको छ। हिजो मलेसियाको बायोमास क्रिकेट मैदानमा ओपनिङ ब्याटर आसिफ शेखको शतक तथा गोलसंझाको अर्धशतकसँगै यूएईलाई हराउँदै नेपालले टेस्ट राष्ट्रसँगै एसिया कप खेल्ने अवसर प्राप्त गरेको हो। नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाउँदै 314 रन लक्ष्य दिएको थियो। प्रत्युत्तरमा यूएई 49 ओभरमा सबै विकेट गुमाउँदा मात्र 269 रन बनाउन सक्यो। शानदार प्रदर्शन गरेका नेपालका कप्तान सन्दीप लामिछाने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाड़ी हुनुभयो भने प्रतियोगितामा 6 खेल खेलेका सन्दीपले सर्वाधिक 17 विकेट लिनुभयो। यूएईका 5 औं क्रमका ब्याटर राहुल चोपड़ाले पनि शतक प्रहार गर्नुभएको थियो। कप्तान सन्दीप लामिछानेले टस जितेर ब्याटिङ गर्ने गरेको निर्णय प्रभावकारी देखियो। फाइनलको नतिजासँगै यूएईको पनि अपराजित यात्रामा पूर्ण विराम लागेको छ। फ्रेन्चाइज टोली अन्नपूर्ण स्पाइकर किङ्स नेपाल भलिबल लीग एनभीएल पहिलो संस्करणको च्याम्पियन बनेको छ। शनिबार हिजो त्रिपुरेश्वर स्थित त्रिपुरेश्वरमा भएको तनावपूर्ण फाइनलमा अन्नपूर्णले कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा पराजित गरेको हो। खेलमा सहज जित निकाल्ने क्रममा अन्नपूर्ण 25-15, 25-20 र 25-18 विजयी भएको हो। यद्यपि खेलमा विवाद हुँदा 25 मिनट भन्दा बढ़ी खेल रोक्नु परेको थियो। नेपालमा पहिलो पटक भएको पुरूष फ्रेन्चाइज नेपाल भलिबल लीग एनभीएलको उपाधि अन्नपूर्ण स्पाइकर्सले जितेको हो। र बंगलादेश क्रिकेट बोर्ड बीसीबीले नेपालसँग सन् 2027 भित्र द्विपक्षीय क्रिकेट श्रृंखला आयोजना गर्ने तयारी गरिरहेको जनाएको छ। नेपाल क्रिकेट संज्ञानले श्रृंखलाका लागि दिएको प्रस्तावलाई सकारात्मक रूपमा लिएको भन्दै बीसीबीले दुवै बोर्डबीच औपचारिक छलफल भइरहेको पुष्टि पनि गरेको छ।
20: भोटेकोशी बाढ़ी प्रभावित बालबालिकाको सुरक्षा र सरकारवालाको भूमिका कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
19: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
20: साझा खबरमा अब भोटेकोशी बाढ़ी प्रभावित बाल बालिका र उनीहरूको सुरक्षाको कुरा भोटेकोशी बाढ़ीका कारण 100 भन्दा धेरै बाल बालिका अभिभावक विहीन भएका छन् अरू बाल बालिकाको पनि थप सुरक्षामा ध्यान दिनुपर्ने भए पनि यस अनुसारको प्राथमिकतामा नपरेको गुनासो र सरकारवालाको भूमिकाका बारेमा बाल बालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजपका अध्यक्ष तिलोत्तम पौडेलसँग हामीले कुराकानी गरेका छौं।
12: ग्यास पास कपासको कुरा गर्दा खानेकुराहरू गर्दाखेरि जंक फूडहरू लगाएर जान भएन जाने मान्छेले पनि दिने मान्छेले पनि जंक फूडको विकल्पमा अरू खाने पोषणयुक्त खानेकुराहरू गर्नु पर्यो। गर्मी महिना छ, मच्छेटको कुरा मच्छेटको झुलसहित जान पर्यो जाँदाखेरि चाहिँ नि बत्तीहरूको राम्रो व्यवस्था अझै राम्रोसँग भइरहेको छैन, त्यो टर्च लाइटहरूको कुराहरू त्यस्तो कुराहरूमा ध्यान दिनु पर्यो। बालबालिकाको चाहिँ जन्मदाताका परिचय पत्रहरू छैनन्, अहिले कागज पत्रहरू सबै नष्ट छन्, उनीहरूको पहिचान यो कसका छोराछोरी हुन् के हुन् भन्ने यसको पुष्टि हुने आधार
20: भनेको त्यहाँ सरकारवालाको बीचमा बालबालिकाको अधिकारको कुरा अथवा उनीहरूको सुरक्षाको विषय प्राथमिकतामा रहेको कतिको पाउनु भयो या पाउनु भएन।
12: पीड़ित र प्रभावित भएको हुनाले चाहिँ सबै चाहिँ जति हुनुपर्ने प्रयास गरेछ स्थानीय सरकारले, नागरिक संघ संस्थाहरू पनि लाग्नु भएको छ, पर्याप्त छैन। बालबालिकाभित्र पनि अब अपाङ्गता भएका गर्भवती सुत्केरी यौनी तथा लैङ्गिक अल्पसंख्यक छन् त्यस्ता छन् भने तिनीहरूलाई प्राथमिकतामा राख्नु पर्यो। त्यसको निम्ति चाहिँ थप स्पष्ट खाका सहित केही पालिकाहरूले त स्थानीय तहमा चाहिँ एउटा समझदारी बनाएर सर्वदलीय संयन्त्र बनाएर काम गर्नुभएको छ।
20: कतिपय स्थानीय तहले बाल कल्याण अधिकारीहरूलाई हरेक त्यो होल्डिङ सेन्टरहरूमा परिचालन गरेर बाल बालिकाको विवरणदेखि लिएर उनीहरूको अवस्थाको बारेमा बुझ्ने काम पनि भएको पाइयो होइन। स्थानीय तहले अहिलेकै उपलब्ध स्रोत साधन र जनशक्तिबाट बाल अधिकारको लागि उनीहरूको सुरक्षाको लागि चाहिँ के गर्न सक्छन्?
12: पहिला त अहिले जुन ह्युमन रिसोर्स छ स्थानीय तहमा उहाँले आफ्ना कर्मचारीहरू गुमाउनु भएको छ, कर्मचारीहरूको पनि कतिपय चाहिँ परिवारका सदस्य गुनु भएको छ, पर्याप्त छैन। त्यस कारणले गर्दाखेरि संघीय सरकार अथवा प्रदेश सरकारले चाहिँ स्थानीय तहमा मान्छे पठाउनु पर्यो, पहिला कर्मचारी पठाउनु पर्यो, थप कर्मचारी पठाउनु पर्यो, केही समयको लागि भए पनि काजमा भए पनि खटाउनु पर्यो। त्यसपछि चाहिँ अरू नागरिक संघ संस्था विकासका साझेदार संस्थाहरू सबैसँग मिलेर चाहिँ तथ्य तथ्याङ्कलाई व्यवस्थित ढंगबाट लिनु पर्यो। कति एक्ज्याक्ट चाहिँ नि हो त परेका, कति बालबालिका परेका हुन्, कति महिला परेका हुन्, कति गर्भवती, कति सुत्केरी, के थियो अवस्था भन्ने आँकडा गर्नु पर्यो। त्यसको आधारमा चाहिँ त्यसपछि चाहिँ नि अरू प्रोग्रामहरूलाई सँगसँगै लिएर तत्कालीन आवश्यकताहरू पूरा गर्दै दीर्घकालीन रूपमा उनीहरूको लागि त्यसलाई ठाउँ स्थानान्तरण गर्ने हो कि अनि बालबालिकालाई कहाँ राख्ने हो, बालबालिकालाई स्थानीय तहमै आफ्ना चाहिँ नजिकका नातेदारहरू पनि त्यहाँ हुने भएको हुनाले एउटा विशेष छात्रावासको व्यवस्था गरेर बालबालिकाको शिक्षा स्वास्थ्य संरक्षणको कुराहरू ग्यारेन्टी गर्ने हो कि भन्ने कुराहरूमा त्यो त्यसरी प्राथमिकीकरण गरेर योजनाबद्ध ढंगबाट अगाडि बढ्न जरूरी छ।
20: जस्तो राहतको नाममा यो विभिन्न जंक फूडहरू अथवा बनी बनाउ सामग्रीहरू बढी गइराख्दाखेरि अहिले पनि त्यो 15 दिनभन्दा बढी बित्दाखेरि त्यो उस्तै प्रकारले त्यसरी नै वितरण भइराखेको छ अथवा केही कमी आयो सरकारवालाई निकायको ध्यान पुग्यो?
12: अब धेरैजनाको चाउचाउ बिस्कुट र फ्रुटीहरूको चाहिँ भाव लिएका थियो, अब अहिले बिस्तारै चाहिँ नि चाहिँ प्रवेश भएको छ, खाद्यान्नहरूमा प्रवेश भएको हुनाले चाहिँ केही चाहिँ सुधार भएको देखिन्छ। तथापि चाहिँ म फेरि पनि सबैजनालाई आग्रह गर्न चाहन्छु कि हजुरहरूले सहयोग गर्दै हुनुहुन्छ भने चाहिँ पोषणयुक्त खानेकुराहरू चाहिँ लिटोको पिठो अब त्यस्तो खालको अलिकति पोषणयुक्त सरकारले पोषणयुक्त भनेर छुट्याएका कुराहरू आइटमहरू अब तपाईँहरू बाँड्दै हुनुहुन्छ भने सकिन्छ भने चाहिँ नबिग्रिने खालको फलफूलहरू लगिदिनु पर्यो बच्चाहरूलाई, त्यो खालको कुराहरू लगिदिनु पर्यो। अब हामीले राहत बानी नाममा चाहिँ नि छिटो र बजारमा पाइनेको नाममा त्यो पनि गर्नु भएन, हिजो एउटा तत्कालीन आवश्यकता थियो होला पहिलो दोस्रो दिनमा, अब त्यो अब चाउचाउ फ्रुटीतिरबाट जंक फूडबाट हामी एक स्टेप माथि जान सक्यौँ भने चाहिँ यसले बालबालिकाको स्वास्थ्यमा पनि यसले सकारात्मक प्रभाव पर्छ भन्ने हाम्रो विचार हो। यसमा चाहिँ
20: बालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजपका अध्यक्ष तिलोत्तम पौडेलसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
21: कृष्णभीरमा पश्चिमसम्ममा दुईतर्फी यातायात सञ्चालनको तयारी, 34 करोड़को ठेक्का लिएर 14 वर्षसम्म काम नगर्ने ठेकेदारलाई 2 अर्ब जरिवाना, नुवाकोट र रसुवालाई सड़कसँग जोड्न भारतको 3 वटा बेली ब्रिज सहयोग,
20: 23 खर्ब रेमिट्यान्स भित्राउने देश तर श्रमिकको मृत्युपछि सफर्किने या नफर्किने संयोगमै निर्भर, कांग्रेसमा खटका पक्षका नेता महाधिवेशनमा भाग लिने, देउबा समानान्तर महाधिवेशन 13,
21: गल्छी र सुवागढ़ी सड़कको ट्र्याक धमाधम खोलिँदै हिटोड़ाबाट काठमाडौँ पुग्न 10 घण्टा, 25 करोड़ लगानीमा गण्डकी प्रदेश सभाको भवन बन्दै,
20: विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको सहभागिता बढ़ाउन भारतीय प्रधानमन्त्री मोदीको आह्वान, कंगोमा इबोला संक्रमितको संख्या 7000
2: नाग्यो
21: र नेपाल एसएससी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनौट एनबीएलको पहिलो संस्करणको उपाधि अन्नपूर्णलाई।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले रवि मिश्रले नयाँ पत्रिका दैनिकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, केही दिन अगाडि गजेन्द्र नारायण सिंह अस्पतालको परिसरभन्दा बाहिरै एकजना महिलाले शिशुलाई जन्म दिएको र अस्पतालले पैसा नभएकै कारण प्रवेश गर्न नदिएको भनेर विभिन्न खबर सार्वजनिक भए। अस्पतालले चार पाँचजना कर्मचारीलाई हटाएको भनेर दावी पनि गरेको छ। एउटा बन्द कोठा जस्तो देखिन्छ, यहाँ बन्द कोठामा दुईवटा कोसीमा दुईजना व्यक्ति बसेका छन् र पुरूषको हातमा सड़क पेटीमा सुत्केरी शीर्षकको पत्रिका छ र त्यो पत्रिका पढ्दै गर्दा ती पुरूष केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, सड़कमा खेदेरै किन नहोस्, सरकारले प्रसूति सेवा निशुल्कै गरेको छ।
21: प्राविधिक साथी रवि तितललाई धन्यवाद। अहिलेलाई लीलप्रकाशसँग सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम साझा आवाज प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
22: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
23: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
22: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
23: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
22: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।

0: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26औं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस संस्थाको 26औं वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
0: वार्षिक साधारण सभा हुने मिति 2083 साल असोज 17 गते शनिबार, समय बिहान ठिक 10 बजे, स्थान दरबार पार्टी प्यालेस, भीमेश्वर नगरपालिकाको भवन 7 बाटो, चरीकोट, दोलखा।
1: नोट, उपस्थित हुँदा शेयर सदस्यहरूले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराएको पासबुक लिएर आउनुहोला। साथै 2083 असार मसान्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन।
0: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट, दोलखा।

0: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29औं वार्षिक साधारण सभा सम्बन्धी सूचना। संस्थाको संचालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29औं वार्षिक साधारण सभा देहाय बमोजिमको मिति समय र स्थानमा एकाईगत रूपमा संचालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधन सभालाई सफलतापूर्वक सम्पन्न गराउनु हुन हार्दिक अनुरोध गरिन्छ। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन, संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने, ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन, आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृत गर्ने, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक, व्यवस्थापकको सेवा सुविधा एकाई निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध। वार्षिक साधारण सभा सञ्चालन हुने मिति समय र स्थान 2083 भदौ 26 गते ठुलोपातल चिपचिपेमा साबिक ठुलोपातल गाविस ओडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9 तथा सोही दिन ठुलोपातल निगालेमा साबिक ठुलोपातल गाविस ओडा नम्बर 4 र 5 र जेरी नगरपालिका क्षेत्रका सदस्यहरूका लागि भदौ 27 गते नामदु बैतेश्वर मावि बैतेश्वर ओडा नम्बर 6 ओडा नम्बर 7 को माझी बुस्ती र ठुटनेरी ओडा नम्बर 5 को निमकोटका सदस्यहरूका लागि
1: भदौ 28 गते गैरीमुदी जनज्योति माविमा साबेक गैरीमुदी र मिर्गे गाविस क्षेत्रका लागि
0: भदौ 29 गते जुगु नीलकण्ठेश्वर माविमा गौरी शंकर गाउँपालिका क्षेत्र
1: भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको ओडा नम्बर 8 को ओडा कार्यालयमा साबिक क्षेत्रपा गाविस र साबिक जुगु गाविसको गैरी र ओर्लिनी क्षेत्र
0: असोज 1 गते मार्बु ओडा कार्यालयमा बैतेश्वर ओडा नम्बर 7 क्षेत्रका लागि
1: असोज 2 गते सरीकोट हाम्रो रेडियोको हल भीमेश्वर नगरपालिकामा कालिम्चोको बिगु सैलुङ मेलुङ र तामाकोशी गाउँपालिका क्षेत्र
0: असोज 3 गते रोयल ब्याङ्केट जडीबुटीमा काभ्रे पलाञ्चोक ललितपुर काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरूका लागि
1: असोज 5 गते मुख्य कार्यालय मैना पोखरीमा बैतेश्वर ओडा नम्बर 4 र 5 ओडा नम्बर 3 को यारसा र मजुवा बैतेश्वर ओडा नम्बर 8 को एबु क्षेत्रका लागि
2: मनोरञ्जन साहित्य र कला संस्कृति पर्यटन र विकासका लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

बिहान 7 बजेको हाम्रो समाचारमा सुजनाको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 103.4 मेगाहर्ज र डेली सामुदायिक एफएम 94 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ।

0: सम्मेलन गर्दै हुनुहुन्छ?
1: वहाँ तपाईँहरूलाई तालिम, गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
0: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
2: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
0: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
0: र लामो अवधिको तालिम, गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
1: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज सरीकोट चरीघ्याङ दोलखा 94.1 FM र 94.1 FM 844।
3: अब समाचार विस्तारमा। सरकारी पूर्वाधार आयोजनासँग सम्बन्धित मुद्दा 90 दिनभित्र टुंग्याउनु पर्ने गरी कानून बनाउँदैछ। यसका निम्ति पूर्वाधार न्यायाधिकरण ऐन बनाउन लागि हो। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार पूर्वाधार निर्माणका लागि गरिने ठेक्का, जग्गा प्राप्ति, मुआवजा निर्धारण जस्ता विषयमा अदालतमा मुद्दा पर्ने र माथिल्लो तहसम्म पुगी अन्तिम किनारा लाग्न लामो समय लाग्ने गरेको छ। यसमा सुधार गर्ने गरी मन्त्रालयले पूर्वाधार निर्माणसँग सम्बन्धित मुद्दा हेर्ने न्यायाधिकरण गठन गर्ने गरी ऐन बनाउन लागेको हो। मन्त्रालयले पूर्वाधार न्यायाधिकरण गठन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तयार पारेर सर्वसाधारणको रायको प्रकाशन लागि प्रकाशन गरेको छ, जसको दफा 10 मुद्दा दायर भएको मितिले 90 दिनभित्र त्यस्तो मुद्दाको किनारा गरिसक्नुपर्ने व्यवस्था छ। दफा 12 अनुसार न्यायाधिकरणको निर्णयमा चित्त नबुझी 30 दिनभित्र सर्वोच्च अदालतमा पुनरावेदन गर्न सकिनेछ। त्यस्तो पुनरावेदन पनि 90 दिनभित्र टुंग्याउनु पर्ने व्यवस्था प्रस्तावित छ। मन्त्रालयका अनुसार प्रस्तावित व्यवस्था ऐनमा रूपान्तरित भएर कार्यान्वयनमा आएपछि ठेक्का, जग्गा प्राप्ति, मुआवजा निर्धारण जस्ता विषयमा अदालतमा मुद्दा पर्ने र माथिल्लो तहसम्म पुगे अन्तिम किनारा लाग्न लामो समय लाग्दा हुने अवरोध हट्नेछ। भुटीकोशी बाढ़ी पीड़ितका लागि स्थानीय तहले उपलब्ध गराउने जग्गामा बागमती सरकारी घर बनाइदिने भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढ़ी पीड़ितको पुनर्वासको व्यवस्था प्रदेश सरकारले गर्ने बताएका हुन्। त्रिशुली नदीको दायाँ बायाँ अब बस्ती बसाउन नहुने भन्दै उनले स्थानीय तहले उपलब्ध गराउने जग्गामा प्रदेश सरकारले घर बनाइदिने सहमति भएको दावी गरे। बागमती प्रदेश सरकारले घरबार गुमाएका नागरिकका लागि दीर्घकालीन सोचका साथ बस्ती विकास गर्ने तयारी गरेको छ। त्यस्ता नागरिकका लागि स्थानीय तहले जग्गा उपलब्ध गराउने र प्रदेश सरकारले बस्ती निर्माण गर्ने सहमति भएको छ। नुवाकोटका पीड़ितका लागि विदुर नगरपालिकामा जग्गा उपलब्ध गराउने सहमति भएको र रसुवाका लागि जग्गा खोजिरहेको उनले बताए। मुख्यमन्त्री थापाले बागमती प्रदेश सरकारले बाढ़ी तथा विपद प्रभावित नागरिकका लागि स्थायी आवास निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको, प्रभावित क्षेत्रका बालबालिकालाई कक्षा 12 निशुल्क शिक्षा आवासको जिम्मेवारी लिन प्रदेश सरकारले निर्णय गरी आवश्यक प्रक्रिया अगाडि बढ़ाएको उनको दावी छ। हरितालिका तीज व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज दर खाने तयारी गरेका छन्। दर खाएसँगै आजदेखि 4 दिने तीज पर्व शुरू हुन्छ। विशेष गरी नेपाली नारीले मनाउने हरितालिका अर्थात तीजको पहिलो दिन अर्थात भाद्र शुक्ल द्वितीयका दिन आज दर खाइन्छ। माइतीले चेली बेटीलाई बोलाई दर खुवाउने परम्परा छ। दरका रूपमा विशेष गरी दूधबाट बनेका शुद्ध परिकार खाइन्छ, जसले व्रतका दिन आडिलो बनाउने गर्दछ। गहुँको रोटी र घिउ खाँदा व्रतालुका लागि अझ आडिलो हुने धर्मशास्त्रविद प्राध्यापक डाक्टर तोयाराज प्राध्यापक तोयाराज नेपालको भनाई छ। तीजको व्रत शक्तिले निराहार व्रत भएका बस्ने भएकाले आज व्रतालुहरूले शक्ति प्राप्तिका लागि मीठा एवं आरिलो परिकार दरका रूपमा खाई सोमबारको व्रतका लागि पूर्व तयारी गर्ने गर्दछन्। हामीसँग अझै समाचार बाँकी नै छन्। त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
4: कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
5: होइन है बुढा, डीडीसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
6: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
5: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
6: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दुध नै लिएर आइहाल्छु।
4: आहा, कति मिठो दुध! अबदेखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
7: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
8: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
7: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-2020।
9: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार, सिंगटी, लामापगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 97-69-47-22।
3: तपाई यतिखेर हाम्रो रेडियो र जीरी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamroradiofm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। नेपाली कंग्रेसमा विवादका बीच दुई समूहले छुट्टा छुट्टी महाधिवेशन गर्ने भएका छन्। संस्थापन पक्षले महाधिवेशनको तयारी तीव्र पारिरहेका बेला इतर समूहले पनि महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो। नेपाली कंग्रेसको पूर्व सभापति शेरबहादुर देउवा समूहले आगामी 21, 22 र 23 मंगिरमा काठमाडौँमा 15 केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको छ। देउवा समूहले महाधिवेशन तयारी समितिको हिज 17-18 भदौमा बसेको बैठकबाट महाधिवेशनको मिति तय गरिएको हो। पार्टीको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा संस्थापन पक्षले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरी अधिवेशनको गतिविधि अगाडि बढ़ाउन लागेको भन्दै तयारी समितिले 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको नेतृत्वमा 15 महाधिवेशन गर्नुपर्ने वैधानिक दायित्व रहेको दावी गरेको छ। देउवा समूहले महाधिवेशन अन्तर्गतका अधिवेशन सम्पन्न गर्न 77 जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउने निर्णय समेत गरेको छ। महाधिवेशन तयारी समितिका संयोजक दीपक प्रसाद कोइकेले विज्ञप्ति जारी गरी केन्द्रीय गति प्रतिनिधि तोकेको जानकारी गराएका हुन्। जसअनुसार दोलखामा कुन्दनराज काफले र रामेश थापमा पूर्णमान तामाङ कान्छारामलाई खटाइएको छ। खटिएका प्रतिनिधिलाई मंगिर 21-23 गतेसम्मका लागि तोकिएको महाधिवेशन सम्पन्न गर्ने गरी असोज 15 गतेबाट वडा अधिवेशन थाल्न निर्देशन दिइएको छ। र रसुवाको भोटीकोशी नदीमा आएको बाढ़ीका पीड़ितलाई राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउन अमेरिकाको विदेश मन्त्रालयले थप वित्तीय सहायता स्वीकृत गरेको छ। अमेरिकी विदेश मन्त्रालयको इन्टरनेशनल नार्कोटिक्स एण्ड ल इन्फोर्समेन्ट अफेयर्स ब्यूरोले नेपाल प्रहरीलाई फोरेन्सिक सहायता तथा डीएनए किट उपलब्ध गराउन $10,00,000 स्वीकृत गरेको विदेश मन्त्रालयले जनाएको छ। यससँगै अमेरिकाले हालसम्म कुल $50,00,000 भन्दा बढ़ीको मानवीय सहायता तथा फोरेन्सिक सहायता उपलब्ध गराइसकेको जनाएको छ। प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखिएको पनि विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तीमा जनाइएको छ। अमेरिकी सहायता अन्तर्गत विश्व खाद्य कार्यक्रम मार्फत $30,00,000 बराबरको खाद्य तथा लजिस्टिक सहायता समावेश गरिएको बताइएको छ। यस सहायताबाट बाढ़ी प्रभावित 10,000 परिवारलाई 3 महिनासम्म आपतकालीन भोजन उपलब्ध गराइने बताइएको छ। भारत सरकारले नेपाललाई 70 मिटरका 3 मोड्युलर पुल उपलब्ध गराएको छ। भुटेकोशी बाढ़ीपछि भत्किएका पुलमा यातायात तत्काल सञ्चालनका लागि भारत सरकारले 3 पुल उपलब्ध गराएको हो। भारतले 70 मिटर लम्बाईका एकतर्फी 3 मोड्युलर पुल नेपाललाई सहयोग स्वरूप उपलब्ध गराएको हो। भारत सरकारबाट प्राप्त ती पुल हिजो सड़क डिभिजन हेटौडालाई हस्तान्तरण गरिएको छ। सड़क डिभिजन हेटौडामा आयोजित कार्यक्रममा भारतीय राजदूतावासका फर्स्ट सेक्रेटरी नारायण सिंहले 3 पुल सड़क डिभिजन हेटौडालाई हस्तान्तरण गरेका हुन्। भदौ 10 गते रसुवाको भोटेको सीमा आएको विनाशकारी बाढ़ी र पहिरोले रसुवा नुवाकोट धादिङ लगायतका जिल्लामा सड़क तथा पुलमा ठूलो क्षति पुर्याएको थियो। बाढ़ीका कारण रसुवादेखि चितवनसम्मका दर्जनौं मोटरेबल पुल क्षतिग्रस्त भएपछि विभिन्न सड़क खण्डमा यातायात सम्पर्क प्रभावित भएको छ। क्षतिग्रस्त संरचनाका कारण लामो समयसम्म सड़क सम्पर्क अवरूद्ध हुन नदिन सरकारले अस्थायी पुल निर्माणलाई प्राथमिकता दिएको छ। भारतबाट प्राप्त 3 मोड्युलर पुल बाढ़ी प्रभावित क्षेत्रमा आवश्यकताका आधारमा जडान गरिने बताइएको छ। नेपाल चीन उत्तरी कोरेला नाका स्थित लोमानथाङ 4 र नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट 15 दिन नै 1,78,44,00,000 राजस्व संकलन भएको छ। रसुवाको भोटेको सिनादीमा आएको बाढ़ीका कारण रसुवागढ़ी केरुङ नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट माल वस्तुको पैठारी बढ़ेको हो। भन्सार प्रमुख विदुर चौडालका अनुसार रसुवागढ़ी केरुङ नाका र तातोपानी नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरेला नाकाबाट चिनिया माल वस्तु पैठारीको क्रम बढ़दो रहेको छ। शुक्रबार मात्रै मुस्ताङ भन्सार कार्यालयले एकै दिन 27,11,00,000 राजस्व संकलन गरेको हो। भदौ 22 पछि मुस्ताङ भन्सारबाट दैनिक औसत 30 करोड़ हाराहारीमा राजस्व संकलन हुने गरेको प्रमुख चौडालको भनाई छ। भुटेकोशी हुँदै तिर्सिरीमा आएको बाढ़ीले नदी किनारा स्थित सड़कको तल्लो भाग कटान गरेपछि 14 दिनदेखि अवरूद्ध पृथ्वी लोकमार्ग भदौ मसान्तभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ। काठमाण्डौ जोड्ने प्रमुख लाइफलाइन मानिने पृथ्वी लोकमार्ग अन्तर्गत धादिङको कृष्णवीरमा भदौ 14 गते त्रिशुलीले सड़कको बेस नै कटान गरेपछि करिब 100 मिटर सड़क भाँसिएको थियो। सड़क भाँसिएको ठाउँभन्दा माथिबाट नयाँ ट्र्याक खोल्ने काम अहिले धमाधम भइरहेको छ। पहाड़ काटेर करिब 250 मिटर ट्र्याक दुवैतिर जोड़ने काम सकिएको छ। अब आइतबारदेखि ग्राभेल र रोलिङको काम शुरू गर्ने र 3-4 दिनमा काम सकेर यातायात सञ्चालनमा ल्याउने तयारी रहेको नागढुङ्गा मोगलिङ सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीले जानकारी दिइन्। आइतबार 30 को दर खाने दिन आफन्त परिवार तथा चेलीबेटी भेला भएर मिष्ठान्न परिकार खाने गर्दछन्। 30 को दिन निराहार व्रत बस्ने भएकाले चेलीबेटीहरू माइतीमा भेला भएर रातभर दर खाने चलन छ। प्रस्तुत छ एक रिपोर्ट।
10: हिन्दू नारीहरूको महान पर्व तीज अन्तर्गत आइतबार माइती माओलीमा भेला भएर मिष्ठान परिकार सहित दर खाने गरिन्छ। भोलिपल्ट निराहार व्रत बस्ने महिलाहरूले अघिल्लो दिन माइती माओलीमा चेलीबेटी भेला भएर मिष्ठान परिकार सहित दर खाने गर्दछन्। दर खाने सबैको आफ्नो तरिका हुन्छ। आफ्नो वरपर पाइने परिकारहरू खाएर दर मनाइन्छ। भोलिपल्टको व्रतका लागि अघिल्लो दिन रातभर अर्थात तीजको दिन सूर्य नउदाउन्जेलसम्म दर खाने चलन छ। तर स्वास्थ्यका हिसाबले व्रत बस्ने अघिल्लो रात ढिलो खाना खानु राम्रो हुँदैन। राति अबेरसम्म खाएको खाना राम्रोसँग पच्दैन। अझ दरका रूपमा खाइने खानामा चिल्लोको मात्रा बढ़ी हुने हुँदा पचाउन समस्या हुन्छ। मानिसहरू सुतेपछि पाचन प्रणाली सुस्त चल्ने भएकाले सुतेपछि खानेकुरा पच्न पाउँदैन, जसले गर्दा स्वास्थ्यमा विभिन्न किसिमको समस्या आउन सक्छ। व्रत बस्ने अघिल्लो दिन आडिलो भएर बसिराख्ने खाना खानु पर्छ ताकि चाँडै भोक नलागोस्। पोषणका लागि दरमा दुग्ध खाद्य पदार्थ खानु राम्रो मानिन्छ। दूध, दही, मक्खन, घिउ जस्ता खानेकुराले शरीरलाई लामो समय शक्ति दिन्छ। व्रतको राति अबेर खाएर शरीरलाई व्रतका लागि तयार गर्न उपयुक्त हुन्छ। तर चिल्लोलाई सन्तुलनमा राख्न दही, दूध, गेडागुडी र साग जस्ता खानेकुरा मिलाएर खानु पर्छ। खानामा हल्का अमिलो अचार समावेश गर्दा फाइदा गर्छ। व्रत बस्नु अघि धेरै हेभी खाना खानु पनि राम्रो होइन। व्रत बस्ने मानिसले मासु जस्ता पच्न समय लाग्ने खाना खानु हुँदैन। व्रत अघि चिल्लो, पिरो र मसलेदार खानाबाट टाढै रहेको राम्रो, किनकि यसले भोको पेटमा रक्तचाप असन्तुलित गराइदिन्छ। भोलिपल्ट व्रत बस्ने नाममा रातभर धेरै खानु पनि राम्रो हुँदैन। व्रत अघि मिश्रीको काँडाका साथै दूधमा थोरै चिनी राखेर रा राम्रोसँग उमालेर खायो भने पनि छिटो भोक नलाग्ने बताइन्छ। शरीरका लागि ग्लुकोज तथा कार्बोहाइड्रेट दिने खालका खानेकुरा खानु पर्दछ। यसका लागि फलफूल तथा अन्नबाट बनेका खानेकुरा खानु पर्दछ। मधुमेह, रक्तचाप, ग्यास्ट्रिकका समस्या भएका बिरामीले दर खाँदा खानाको सन्तुलनलाई मिलाउनु पर्दछ। यस्ता बिरामीले सकेसम्म व्रत नबस्ताने राम्रो हुने डाक्टरहरूको सुझाव छ। दर खाँदा स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने खालका खाद्य वस्तु भने खान हुँदैन। अख्याद तथा रंग हालेका मिठाई र विषादी हालेको फलफूल तरकारी तर्फ सचेत रहनु पर्छ। सजावटमा राखिएका मिठाई तथा फलफूल भन्दा घरमै बनाएका ताजा परिकार खाएर दर मनाउँदा स्वास्थ्यलाई फाइदा पुग्ने भएकाले सबैले त्यसतर्फ ध्यान दिन जरुरी छ। लक्ष्मी थामी, हाम्रो रेडियो चरीकोट।
3: तीजका लागि माइत हिँडेकी एक महिलाको दुर्घटनामा परिमृत्यु भएको छ। दाङको शान्तिनगर गाउँपालिका एक पेडी खोलाबाट तीज मनाउन माइती सल्यान जाँदै गरेकी 35 वर्षीय जिता केसीको मृत्यु भएको हो। उनको आफैले लगाएको दोपट्टा आफै चढ़ेको मोटरसाइकलमा बेरिएर मृत्यु भएको प्रहरीले जनाएको छ। शनिबार दिउँसो सल्यानको त्रिवेणी गाउँपालिका 3 टाड़के स्थित भित्री कच्चे सड़कमा भएको सो दुर्घटनामा परि महिलाको मृत्यु भएको सल्यानका प्रहरी प्रवक्ता देवराज भट्टराईले जानकारी दिए। केसी आफ्नै भतिजसँग रात 4P243 नम्बरको मोटरसाइकलको पछाडि सवार रहेकी थिइन्। उनले लगाएको दोपट्टा मोटरसाइकलको पछाडिको चक्कामा बेरिएर चक्काले तानेपछि उनी मोटरसाइकलबाट सड़कमा खसेकी थिइन्। तीव्र गतिमा मोटरसाइकल चालकले जानकारी नपाएकाले उनलाई केही बेर सड़कमा लतारेको पाइएको प्रहरीले जनाएको छ। हाम्रो समाचारमा अब अन्तर्राष्ट्रिय समाचार। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको सहभागिता र प्रभाव बढ़ाउन ब्रिक्सले ठोस पहल गर्नुपर्ने बताएका छन्। दिल्लीमा शुरू भएको ब्रिक्स सम्मेलनमा बोल्दै मोदीले विश्व व्यवस्थामा सुधार हुनुपर्ने बताएका हुन्। भारतको अध्यक्षतामा आयोजित 18 ब्रिक्स शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले वर्तमान विश्व शासन संरचना शक्ति र निर्णय निर्माणको अधिकार केही मुलुकमा मात्र केन्द्रित रहेको टिप्पणी गरे। प्रधानमन्त्री मोदीले वर्तमान शासन प्रणालीलाई सबैको साझेदारी सुनिश्चित हुने संरचनामा रूपान्तरण गर्नुपर्ने धारणा राखे। ग्लोबल साउथका मुलुकहरू विश्वव्यापी संकटको अग्रपंक्तिमा रहे पनि निर्णय निर्माणमा भने पछाडि पारिएको मोदीको भनाई छ। सम्मेलनमा चीनिया राष्ट्रपति श्री सिनफिङले पश्चिम एशियाको युद्धले अन्तर्राष्ट्रिय समुदायको हित नगरेको बताएका छन्। उनले ब्रिक्सका सदस्य मुलुकहरूलाई राष्ट्रिय सार्वभौमसत्ता र आन्तरिक मामिलामा हस्तक्षेपको विरोध गर्न पनि आह्वान गरेका छन्। 18 ब्रिक्स सम्मेलनका लागि चीनिया राष्ट्रपति शी रूसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायत विश्व नेताहरू उपस्थित छन्। एससीसी प्रिमियर कप एक दिवसीय क्रिकेटको उपाधि नेपालले जितेको छ। मलेसियाको फाइभ मार्च ओभलमा भएको फाइनल खेलमा यूएईलाई 44 रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। फाइनल खेलमा नेपालले दिएको 314 रनको लक्ष्य पछ्याएको यूएई 49.1 ओभरमा 269 रनमा अल आउट भएको थियो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 50 ओभरमा 9 विकेट गुमाएर 313 रनको बलियो योगफल खड़ा गरेको थियो। नेपालका लागि ओपनर आसिफ शेखले शतकीय इनिङ्स खेलेका थिए भने गल्सन झाले 52 रनको अर्धशतकीय पारी खेले। जीसँगै नेपालले सन् 2027 बंगलादेशमा हुने एसिया कपमा स्थान बनाएको छ। एसएससी प्रिमियर कपमा नेपालको यो दोस्रो उपाधि हो। यसअघि नेपालले सन् 2023 भएको पहिलो संस्करणमा यूएईलाई नै 7 विकेटले पराजित गर्दै उपाधि जितेको थियो। यूएईले भने सन् 2024 आयोजक ओमानलाई पराजित गर्दै उपाधि जितेको थियो। एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनौट भएको सम्बन्धी समाचार सँगसँगै हाम्रो समाचारको बिहान 7 बजेको विशेष बुलेटिन यही सकिन्छ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
11: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
12: आनन्ददायक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
13: यस सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधन सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकाले सम्पूर्ण सदस्यज्यूहरूलाई आफूलाई पाइक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
12: कार्यक्रम हुने मिति समय र स्थान
13: 2083 असोज 17 गते उद्घाटन सूर्योदय प्रावि बिहान 10 बजेदेखि 4 बजेसम्म कालिंचोक गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू असोज 21 र 22 गते काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शेष सदस्यहरूसँग सुझाव संकलन असोज 24 गते बनचोरे सेवा केन्द्रको कार्यालय बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक लामीडाँडा गाविसका सदस्यहरू सिंगटी पारीघाट बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेदेखि 3 बजेसम्म कालिंचोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू सुनरावती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक सुनरावती गाविसका सदस्यहरू कालिंचोक गाउँपालिका वडा नम्बर 8 मिल डाँडा बिहान 11 बजेदेखि 4 बजेसम्म कालिंचोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू असोज 25 गते समापन संस्थाको हलमा बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू
12: नोट अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
13: साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित लेखा सुपरिवेशन समितिको प्रतिवेदन प्रस्तुत तथा पारित आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पद पूर्ति गर्ने सम्मान तथा पुरस्कार वितरण संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित फाखा मागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 वार्षिक साधन सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा
12: साधारण सभा सम्बन्धी अन्य जानकारीहरू।
13: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ। 2082 सालको एसी परीक्षामा उत्कृष्ट जीपी ल्याउने सदस्यका छोराछोरी एक एक जनालाई सम्मान गर्ने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ।
12: नोट: भाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ।
13: गोपाल पाण्डे अध्यक्ष, आनन्ददायक बौद्धिष्ट सहकारी संस्था लिमिटेड परिवार, कालिन्चुक 7 भदौरे, दोलखा।

स्वदेश तथा विदेश का फाइव स्टार होटल का रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारी को सुवर्ण अवसर। सीटीभीटी तथा नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम संचालन हुँदैछ। राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम संचालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिम दिने विषयहरू स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन स्पेशल सेफ तालिम जापानिज सुशी तालिम वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान दुबई र युरोप विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पार्कको व्यवस्था भएको, टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीका लागि होटल एम्ब्रोसिया चरीकोट दोलाखा सम्पर्क नम्बर 9841017099। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट, बगेको खोला फर्किँदैन, मौका आउँछ फर्किँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।

0: సంపూర్ణ శామనట్ బ్రిటిష్ రెంటల్ అండ్ క్యాటరింగ్ సర్వీస్ చేరికొడమ పైలించి
1: हजुरहरुको सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरिकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालची उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट सायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
2: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 9852428883 9842228883 र कृष्ण श्रेष्ठ 9864002041।
3: वैद्यश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: वृहत आखा शिविर संचालन सम्बन्धी सूचना। नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान लायन्स क्लब अफ दोलखा तथा दोलखा लायन्स आँखा केन्द्रको आयोजनामा दोलखा जिल्लाका विभिन्न स्थानमा चश्मा जाँच तथा वितरण सहितको वृहत आँखा शिविर सञ्चालन हुने भएकाले आफूलाई पाइक पर्ने स्थानमा उपस्थित भई आँखा जाँच तथा उपचार गराउनु हुन सम्पूर्णमा अनुरोध गर्दछौं। आँखा शिविर सञ्चालन हुने मिति समय र स्थान 2083 साल भदौ 23 गते मंगलबार घ्याङ स्वास्थ्य चौकी मेलुङ 3 घ्याङ भदौ 24 गते बुधबार वडा नम्बर 6 कार्यालय मेलुङ गाउँपालिका मेलुङ बजार भदौ 25 गते बिहिबार सैलुङ अस्पताल सैलुङ 3 बाखुर देउराली भदौ 26 गते शुक्रबार भूसाफेदा स्वास्थ्य चौकी सैलुङ 2 भूसाफेदा भदौ 28 गते आइतबार बुलुङ स्वास्थ्य चौकी बेगुतिन बुलुङ भदौ 29 गते सोमबार गौरी शंकर माध्यमिक विद्यालय बेगु 1 जगत भदौ 30 गते मंगलबार खारे स्वास्थ्य चौकी गौरी शंकर 8 खारे भदौ 31 गते बुधबार शंखु स्वास्थ्य चौकी गौरी शंकर 6 शंखु असोज 1 गते घटेखोला सामुदायिक भवन कालिन्चोक 5 फ्लापिलाङ असोज 2 गते शुक्रबार गैरीमुदी स्वास्थ्य चौकी बैतेश्वर 1 गैरीमुदी शल्यक्रिया सम्बन्धी थप जानकारी शिविरबाट सनोट भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू यही मिति 2083 साल असो 4, 5 र 6 गति दोलखा लाइन्स आँखा केन्द्र दोलखामा तेलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराउँदछौ। साथै हातबाट गर्ने मोतीबिन्दुको शल्यक्रिया निशुल्क फेको प्रविधिबाट गर्ने मोतीबिन्दुको शल्यक्रियाको शुल्क 8,200 आँखामा मासु पलाएको शल्यक्रियाको शुल्क 5,000 लाग्ने बेहुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि सम्पर्क दोलखा लायन्स आँखा केन्द्र सम्पर्क नम्बर 9851 17 63 67 र 9863 31 28 10।
1: चिया कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
2: होइन है बुढा, डिटिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिटिसी दुध लिएर आऊ न।
3: ल ल, म दोलखा डेरीको नम्बर 1 डीडीसी दुध नै लिएर आइहाल्छु।
1: आहा, कति मिठो दुध! अबदेखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपे, भिरपुर साथै कारखाना र परका क्षेत्रहरू।
4: दोलखा दुग्ध उद्योग लिमिटेड चरीकोट दोलखा, सम्पर्क 049-421-2020।
6: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज। यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
7: दुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
8: धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
7: हाम्रा सेवाहरू
8: शनिबार बाहेक बिहान 9 बजेदेखि अपराह्न 4 बजेसम्म ओपीडी सेवा,
7: 24 घण्टा आकस्मिक सेवा,
8: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
7: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
8: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
7: 24 घण्टा फार्मेसी सेवा,
8: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
7: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
8: हार्ट चोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
7: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
8: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
7: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
9: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन,
8: अन्य थप जानकारीको लागि
9: सम्पर्क नम्बर 0494-12-020।
7: धुलिखेल अस्पताल दोलखा, अस्पताल दोलखा।

0: जनोपकार बचतकालीन सहकारी संस्था लिमिटेड को 27 साधन सेवा सम्बन्धी सूचना।
1: इस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर दुई जुगु दोलखाको 27 वार्षिक साधारण सभा तपसिली बमोजिम को मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। शेयर सदस्यहरूले आफूलाई पाएको पर्ने स्थानमा उपस्थिति जनाउनु हुन अनुरोध गरिन्छ।
0: वार्षिक साधन सभा हुने इकाई नम्बर, मिति, स्थान र समय 2083 साल असोज 24 गते क्लासिकल दरबार बैंकेट जडीबुटी काठमाडौँ अरोनीको बस पार्क सँगै, असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट, असोज 26 गते गौरीशंकर 5 एबी थान खाटघर, असोज 27 गते हिमावर्ती मावि गौरीशंकर 7 मार्बो, असोज 27 गते गौरीशंकर 7 जयन्तीपुर सेवा केन्द्र, असोज 28 गते मानीडाँडा मावि गौरीशंकर 4 झ्याकु, असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर 1 यार्सा, असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गैरी डाँडा, असोज 30 गते जनउपकार साकुस परिसर गौरीशंकर 2 जुगु प्रतिनिधिमूलक समेत सबै स्थानको कार्यक्रम बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म हुनेछ।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा, विनियम संशोधन, आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने, बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने, व्यवस्थापकको पारिश्रमिक तथा सेवा सुविधा, इकाई र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट र सहकारी एकीकरण सम्बन्धमा र विविध
0: साधन सभा सम्बन्धी अन्य जानकारीहरू। साधन सभामा सहभागी हुन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्यता पहिचान विवरण हालसम्म अध्यावधिक नभएको शेयर सदस्यहरूले साधन सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा 2 प्रति फोटो, नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भई अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएको शेयर सदस्यहरूले बचत तथा ऋणको किस्ता साधन सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भाद्र 8 गतिसम्म सदस्य बन्नुभएका शेयर सदस्यहरूलाई मात्र साधन सभामा सहभागी गराइनेछ। वार्षिक साधन सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेकाले संस्थाको वार्षिक साधन सभामा अनिवार्य उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य ज्यूहरूमा अनुरोध गर्दछौ।
1: खड्ग बहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर 2 जुगु दोलखा।

0: बहिनी बाँडे त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाको हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरूजी, के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन्न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
2: पाण्डवहरू गइहालौ न, that's it, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: एकीकृत घुम्ती सेवा शिविर संचालन हुने सम्बन्धी जिरी नगरपालिकाको सूचना। जिरी नगरपालिकाबाट प्रदान हुँदै आएका सेवाहरू नगरका प्रत्येक ओडाहरूमा निम्न मिति समय र स्थानमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गर्न लागि एकाले शिविरमा उपस्थित भई सेवा लिनुहुन सरकारवाला सम्पूर्णमा यो सूचना प्रसारण गरिएको छ। शिविरमा उपलब्ध सेवाहरू योजना सम्झौता अपाङ्गता परिचय पत्र वितरण तथा नवीकरण ज्येष्ठ नागरिक परिचय पत्र तथा सुत्केरी आमालाई पोषण सामग्री वितरण स्वास्थ्य बीमा पशु स्वास्थ्य सेवा र सामान्य स्वास्थ्य परीक्षण शिविर सञ्चालन हुने मिति समय र स्थान मिति 2083 साल भदौ 16 गते जिरी नगरपालिका वडा नम्बर 6 भदौ 17 गते जिरी नगरपालिका वडा नम्बर 7 भदौ 18 गते जिरी नगरपालिका वडा नम्बर 4 भदौ 23 गते जिरी नगरपालिका वडा नम्बर 5 भदौ 24 गते जिरी नगरपालिका वडा नम्बर 3 भदौ 25 गते जिरी नगरपालिका वडा नम्बर 8 भदौ 26 गते जिरी नगरपालिका वडा नम्बर 9 भदौ 30 गते जिरी नगरपालिका वडा नम्बर 2 भदौ 31 गते जिरी नगरपालिका वडा नम्बर 1 स्थान सम्बन्धित वडा कार्यालय भवन समय सबै स्थानमा बिहान 11 बजे नोट शिविर सम्बन्धी थप जानकारीका लागि आ आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा भीमेश्वर नगरपालिकाको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम सञ्चालन गर्ने बारे सूचना प्रस्तुति सीमा इस कार्यालयको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार मागमा आधारित साना तथा मजुला फर्म प्रवर्धन कार्यक्रम र किवी फल तरकारी बाली सम्बन्धी कृषक स्तर तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गर्ने भएकाले भीमेश्वर नगरपालिका स्थायी ठेगाना भएका इच्छुक कृषि फर्म कृषक समूह कृषि सहकारीहरूले यो सूचना प्रसारण भएको मितिले 21 दिन अर्थात असोज 13 गते भित्र आवश्यक कागजात सहित निवेदन दर्ता गर्न हुन यो सूचना प्रसारण गरिएको छ। आवश्यक कागजातहरू माग निवेदन नेपाली नागरिकताको प्रतिलिपि जग्गाधनी पूर्जाको प्रतिलिपि माग गर्ने कृषि फर्म कृषक समूह कृषि सहकारी संस्थाको प्रमाण पत्रको प्रतिलिपि तथा समूह सहकारी भएमा बैठकको निर्णयको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण र स्थायी लेखा नम्बर प्यानको प्रमाण पत्रको प्रतिलिपि थप जानकारीका लागि भीमेश्वर नगरपालिका अन्तर्गत कृषि शाखाको मोबाइल नम्बर 98640027 98440006 98614992909 र 98617930 सम्पर्क गर्नुहुन अनुरोध छ। विष्णुपुर सुवेदी प्रमुख प्रशासकीय अधिकृत भीमेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय चरीकोट दोलखा
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: કસકો ટીવી પોકરે હેડ્યો નીકે અતાર માં સાવતો
1: કઠે ભરી લઈ લઈ કસકો ટીવી પોકનો ની ભીટી આપને ટીવી બીક્યો અને બનાવના જાન લાગે કોની બનાવને પુકા ઓલાટ હોય ને
0: તેથી કુરામાં પણ ચિંતા કરવાનું પડશ તો સદર મુકામ ચરીકોટ બાટ ચરી ઘ્યાંગ જાને બાટમાં રહેકો હમરાઈ ચૌધરી ઇલેક્ટ્રોનિક્સ માં લઈ જાઓ ને ત્યાં તો તિમ્રો બિગ્રેકો ટીવી માત્ર હોય ના કે મોબાઈલ ઘડી સબાઈ પણ હાલશ ને શકી કો ને
1: એ ઓરે તીસુ ભાઈ મ પણ પેટી ટીર લાગી હાલશો ને હોય ના તો
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलईडी किन्दा डिस्काउन्ट सितैमा यहाँ फ्रिज डी फ्रिज एलईडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
3: प्रोप्राइटर नरेन्द्र चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-061-814
4: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना यस संस्थाको संचालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 औं वार्षिक साधारण सभा देहाय बमोजिमको मिति समय र स्थानमा एकाईगत रूपमा संचालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउनु हुन हार्दिक अनुरोध गरिन्छ साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन आर्थिक वर्ष 2083-84 को आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृत गर्ने आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक व्यवस्थापकको सेवा सुविधा एकाई निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध वार्षिक साधारण सभा सञ्चालन हुने नीति समय र स्थान 2083 भदौ 26 गते ठुलोपातल चिपचिपेमा साबिक ठुलोपातल गाविस ओडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9 तथा सोही दिन ठुलोपातल निगालेमा साबिक ठुलोपातल गाविस ओडा नम्बर 4 र 5 र जिरी नगरपालिका क्षेत्रका सदस्यहरूका लागि भदौ 27 गते नामदु बैतेश्वर मावि बैतेश्वर ओडा नम्बर 6 ओडा नम्बर 7 को माझी बुस्ती र ठुटनेरी ओडा नम्बर 5 को निमकोटका सदस्यहरूका लागि भदौ 28 गते गैरीमुदी जनज्योति माविमा साबेक गैरीमुदी र मिर्गी गाविस क्षेत्रका लागि भदौ 29 गते जुगु नीलकण्ठेश्वर माविमा गौरी शंकर गाउँपालिका क्षेत्र भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको ओडा नम्बर 8 को ओडा कार्यालयमा
5: साबिक क्षेत्रोपा गाविस र साबिक जुंगु गाविसको गैरी र ओर्लिनी क्षेत्र
4: असोज एक गते मार्बु ओडा कार्यालयमा 3200 नम्बर 7 क्षेत्रका लागि
5: असोज 2 गते चरीकोट हाम्रो रेडियोको हल भीमेश्वर नगरपालिकामा कालिम्चोको बिगु सैलुङ मेलुङ र तामाकोसी गाउँपालिका क्षेत्र
4: असोज 3 गते रोयल ब्याङ्केट जडीबुटीमा काभ्रे पलाञ्चोक ललितपुर काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरूका लागि
5: असोज 5 गते मुख्य कार्यालय मैना पोखरीमा 3200 ओडा नम्बर 4 र 5 ओडा नम्बर 3 को यारसा र मजुवा 3200 ओडा नम्बर 8 को एबु क्षेत्रका लागि
4: वार्षिक साधारण सभामा उपस्थितिका लागि तपसिल बमोजिम योग्यता पुगेको हुनुपर्नेछ
5: मेटे 2083 श्रावण 22 गते सम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने
4: सदस्यको व्यक्तिगत विवरण केवाईएम अदावधि भएको हुनुपर्ने
5: सदस्यता निलम्बन खारेज वा स्थगनमा नरहेको हुनुपर्ने
4: ऋण कारोबार गरेको भए ऋणको फाखा ननागेको हुनुपर्ने
5: 2083 असार मसान्तसम्म नियमित बचत गरेको हुनुपर्ने
4: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर परिचय पत्र वा सहकारीले तोकेको प्रमाण वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ
5: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्नेछ
4: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने
5: सदस्यहरूको उपस्थिति गर्दा तोकिएको क्षेत्रभित्रका सदस्यहरूले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थिति जनाउनु पर्नेछ यदि कुनै कारणले तोकिएको उपस्थित केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले 2083 आश्विन 5 गतिको अन्तिम उपस्थिति केन्द्र रहेको संस्थाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ
4: थप जानकारीका लागि संस्थाको तपसिल बमोजिम सम्पर्क नम्बरमा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ
5: मुख्य कार्यालय मैना पोखरी 0949411030
4: नाम्दु सेवा केन्द्र नाम्दु 1951322136
5: गैरीमुदी सेवा केन्द्र गैरीमुदी 1951322136
4: जुगु सेवा केन्द्र जुगु 1951322141
5: चरीकोट सेवा केन्द्र चरीकोट 9851322134
4: काठमाडौँ सेवा केन्द्र काठमाडौँ 9851322147
5: भेषबहादुर मिचार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड 3200 गाउँपालिका 5 मैना पोखरी दोलखा
6: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज

0: कालीनागु बचत तथा ऋण सहकारी संस्थाको 18 औं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस सहकारी संस्थाको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 औं वार्षिक साधन सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082
0: कालीनागु बचत तथा ऋण सहकारी संस्थाको 18 औं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।

0: पारित गर्नुपर्ने भएकाले सो साधन सभामा सम्पूर्ण शेर सदस्य ज्यूहरूलाई आफ्नो पाइपर्ने स्थानमा सक्रिय एवं अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभाका प्रस्तावहरू
0: संचालक समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन पारित,
1: लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पारित,
0: लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 प्रतिवेदन सहित वित्तीय विवरण पारित,
1: आर्थिक वर्ष 2083-84 लक्ष्य नीति तथा कार्यक्रम प्रस्तुत र पारित,
0: आर्थिक वर्ष 2083-84 वार्षिक अनुमानित आय व्यय विवरण बजेट प्रस्तुत र पारित,
1: आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण,
0: विनियम तथा कार्यविधिहरू स्वीकृत तथा संशोधन गर्ने,
1: संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा
0: साधन सभामा उपस्थित सदस्य मध्ये बहुमत सदस्यले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा
1: साधारण सभाको माइन्युट बन्द गर्ने र शेयर सदस्य मध्येबाट प्रतिनिधि छनौट गर्ने र अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा
2: क्षेत्रीय सभाको मिति समय र स्थान
0: 2083 साल असोज 7 गते बिहान 9 बजेदेखि 11 बजेसम्म सभा उद्घाटन श्री कालिनाग मन्दिरको हल, मध्याह बाह्र बजेदेखि 4:30 सम्म छहरा चौतारो मलेपुमा मलेपु टोलका सबै र दिउँसो 3 बजेदेखि 5 बजेसम्म भदौरे दूध डेरी प्रतीक्षालयमा भदौरे कार्तिकी कालीमाटीका शेर सदस्यहरूका लागि
2: असोज 8 गते बिहान 7 बजेदेखि दिउँसो 4 बजेसम्म क्लासिकल दरबार पार्टी प्यालेस जडीबुटी काठमाडौँमा काठमाडौँ फक्तापुर र ललितपुरका शेर सदस्यहरूका लागि
0: असोज 8 गते बिहान 8 बजेदेखि 10 बजेसम्म वडा नम्बर 9 को प्राङ्गणमा साबिक सुनरावती गाविसका माथिल्लो टोल का शेर सदस्यहरूका लागि सोही दिन बिहान 8:30 देखि 11 बजेसम्म सामुदायिक भवन पिपल बोटमा मार्सी ठिरा काउडी पोखरी नामथाजोरका सदस्यका लागि मध्याह 12 बजेदेखि 3:30 सम्म सोती बजारमा थुम्का मकैबारी भट्टेरीका शेर सदस्यहरूका लागि मध्याह 12:30 देखि 4 बजेसम्म मजुवा आधारभूत विद्यालयमा माने भट्टेरी चिसापानी ढुङ्गी निवारी भवटिनीका सदस्यका लागि
2: असोज 10 गते बिहान 10 बजेदेखि 4 बजेसम्म समापन सभा कालीनाग मन्दिरको हल साबिक सुनखानी वडा नम्बर 1, 2 र अन्य केन्द्रमा छुट भएका सदस्यहरू तथा छनौट भएका प्रतिनिधिहरू
0: पुनश्च साधन सभामा उपस्थित हुने शेर सदस्यलाई खाजाको व्यवस्था गरिएको छ। नागेका ऋणी र 2083 असार मशान्तसम्म नियमित बचत नगरेका सदस्यलाई साधन सभामा उपस्थित गराइने छैन। सदस्य पहिचान फारम भर्न छुटेका सदस्य ज्यूहरूले 2 प्रति फोटो राष्ट्रिय परिचय पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनु हुन विनम्र अनुरोध गर्दछौं।
2: पर्वत अधिकारी सचिव कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेड कालिम्चोक गाउँपालिका 8 सुनखानी दोलाखा

0: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाको 29 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएको तथा उक्त सभामा तपसिल बमोजिमका विषयमा छलफल गरी पारित गर्नुपर्ने भएको हुँदा सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई आफूलाई पाएक पर्ने स्थानमा उपस्थित भइदिन हुन हार्दिक अनुरोध गरिन्छ।
2: मिति 2083 साल असोज 17 गति। स्थान कालीनाग माध्यमिक विद्यालय सिंगटी, कालीनाग माध्यमिक विद्यालय सुनखानी, दुर्गा माध्यमिक विद्यालय मागा देउराली, कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी र भीम माध्यमिक विद्यालय भेटपुर बुद्ध चोक। मिति 2083 साल असोज 18 गति। स्थान जलदेवी माध्यमिक विद्यालय मैना पोखरी, जिरी माध्यमिक विद्यालय जिरी, गोलमेश्वर माध्यमिक विद्यालय मालु र गौरीशंकर क्याम्पस हल चरीकोट। समय सबै स्थानमा बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म र गौरीशंकर क्याम्पसको हल चरीकोटमा बिहान 10 बजेदेखि 4 बजेसम्म।
0: छलफल तथा निर्णयका विषयहरू संचालक समितिको तर्फबाट सचिवबाट प्रस्तुत आर्थिक वर्ष 2082/83 को वार्षिक प्रगति प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित कोषाध्यक्षबाट आर्थिक वर्ष 2082/83 को वास्तविक नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू, छलफल सहित आर्थिक वर्ष 2083/84 को अनुमानित आय व्यय बजेट प्रस्तुत तथा पारित गर्ने सम्बन्धमा।
1: आर्थिक वर्ष 2083/84 को वार्षिक लेखा परीक्षण गर्न लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा, संस्थाको विनियम आन्तरिक नीति तथा कार्यविधिहरू संशोधन परिमार्जन गर्ने सम्बन्धमा, संस्थागत कार्य सम्पादनका लागि साधारण सभाबाट संचालक समितिलाई आवश्यक अख्तियारी तथा निर्देशन प्रदान गर्ने सम्बन्धमा र साधारण सभाका निर्णयहरू प्रमाणित गर्ने प्रयोजनका लागि सम्बन्धित इकाई केन्द्रबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा र विविध।
2: पुनश्च साधारण सभामा उपस्थित हुने शेयर सदस्य महानुभावहरूका लागि संस्थाको तर्फबाट नियमानुसार यातायात तथा खाजा खर्चको व्यवस्था गरिनेछ। साथै 2083 असार मसान्तसम्म नियमित बचत गरी 10 स्थान शेयर खरिद गरेको, ऋणको फाका ननागेका शेयर सदस्यहरूका लागि मात्र यातायात तथा खाजा खर्च उपलब्ध गराइनेछ।
0: संस्थाका शेयर सदस्यका छोराछोरीहरू मध्ये 2082 सालमा सम्पन्न एसईई तथा कक्षा 12 को परीक्षामा 3.6 जीपीए भन्दा बढ़ी प्राप्त गर्ने एक एक जना छात्रा तथा छात्रालाई पुरस्कृत गरिने भएकाले सम्बन्धित प्रमाणपत्रको प्रतिलिपि मिति 2083 साल भाद्र 31 गतेभित्र संस्थाको कार्यालयमा पेश गरिदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीका लागि सम्पर्क नम्बर 0947216656।
1: शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट, दोलखा।
3: यो हो हाम्रो रेडियो 103.4 MHz।
4: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
2: यस संस्थाको 26 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
4: वार्षिक साधारण सभा हुने मिति 2083 साल असोज 17 गते शनिबार। समय बिहान ठिक 10 बजे। स्थान दरबार पार्टी प्यालेस, भीमेश्वर नगरपालिकाको भवन 7 बाटो, चरीकोट, दोलखा।
2: नोट, उपस्थित हुँदा शेयर सदस्यहरूले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराएको पासबुक लिएर आउनुहोला। साथै 2083 असार मसान्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन।
4: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट, दोलखा।

नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: त्या कस्त खाल्लं दूध पाणी मिसाय करायचं आणि तो खांदेन.
1: होइन है बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दूध कहाँबाट लिएर आएको?
2: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन. अलि राम्रो दूध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दूध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दूध लिएर आऊ न.
3: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दूध नै लिएर आइहाल्छु.
0: आहा, कति मिठो दूध! अब देखि सधैँ डीडीसी दूध नै लिएर आउनुहोस् है बाबा.
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दूध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं. साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ.
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार. संकलन केन्द्रहरू बोस, साखिने, सुस्ता, सिमावती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू.
4: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा. सम्पर्क 049-421-020.
0: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज.

के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाँडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँ तलामा तथा सातो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाँडादेवी यातायात प्रणाली।

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाई स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
2: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान, आहार, व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
2: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बेर्सना पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
2: सजग बन्नुहोस्, कुनै पक्क तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खाना पैसा हुँदैन, तर कमाईभन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
2: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगिऊ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: मिरिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
4: कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई सक्रिय सहभागिताका लागि हार्दिक निमन्त्रणा गरिन्छ।
3: साधारण सभा हुने मिति, समय र स्थान, मिति 2083 साल असोज 3 गते शनिबार, सुनखानी उपस्थिति केन्द्र 1 सेवा केन्द्रको कार्यालय कालिन्चोक 8 मेल डाँडा दोलखा, सुनखानी उपस्थिति केन्द्र 2 कालिन्चोक 9 कटुवा चौर, बाबरे उपस्थिति केन्द्र 3 मिलिजुली आधारभूत विद्यालय कालिन्चोक 2 बाबरे, बाबरे उपस्थिति केन्द्र 4 भगवती मावि कालिन्चोक 3 घ्याङ, बाबरे उपस्थिति केन्द्र 5 हिलेपानी संस्कृत माभि कालिन्चोक 4 हिलेपानी, निको भूमि उपस्थिति केन्द्र 6 कालिन्चोक 2 निको भूमि,
5: सिंगटी उपस्थिति केन्द्र 7 हेलिप्याड चौर बेगु 4 सिंगटी, लिङ्गा सोइसाङ उपस्थिति केन्द्र 8 बेगु 4 घ्याङ्गर डाँडा, गौरी शंकर उपस्थिति केन्द्र 9 गौरी शंकर 7 नाजिङ, थामी चागु उपस्थिति केन्द्र 10 सेवा केन्द्रको कार्य बिगुआ थामी चागु, मागा पौवा उपस्थिति केन्द्र 11 कृषि उपसंकलन केन्द्र सैलुङ 3 बाकु।

0: काटाकुटी उपस्थिति केन्द्र 12 वीरेन्द्र मावी सैलुम 5 काटाकुटी
1: फर्स्टको उपस्थिति केन्द्र 13 सेवा केन्द्रको कार्यालय सैलुङ 6 गोठपानी फर्स्टको उपस्थिति केन्द्र 14 साउते मावी सैलुङ 7 कालापानी नामदु उपस्थिति केन्द्र 15 सेवा केन्द्रको कार्यालय बैतेश्वर 6 नामदु मार्बु उपस्थिति केन्द्र 16 बैतेश्वर 7 ओडा कार्यालय मार्बु मैना पोखरी उपस्थिति केन्द्र 17 सेवा केन्द्रको कार्यालय बैतेश्वर 5 मैना पोखरी मेलुङ र तामाकोशी गाउँपालिका उपस्थिति केन्द्र 18 तामाकोशी 3 डुरे बजार र लिसङ्खु पाखर उपस्थिति केन्द्र 19 सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर 5 मुरे बजार सिन्धुपाल्चोक
2: मिति 2083 साल असोज 4 गते आइतबार भीमेश्वर नगरपालिका 1 उपस्थिति केन्द्र 20 भिनोपा 1 मसान डाँडा क्षमावती दोलखा भिनोपा 2 उपस्थिति केन्द्र 21 भीममावी भिनोपा 2 दोलखा बजार भिनोपा 3 र 6 उपस्थिति केन्द्र 22 कालिन्चोक मावी भिनोपा 3 चरीकोट भिनोपा 4 उपस्थिति केन्द्र 23 सर्वमावी भिनोपा 4 तहले भिनोपा 5 उपस्थिति केन्द्र 24 महेन्द्रोदय मावी भिनोपा 5 माटी भिनोपा 5 उपस्थिति केन्द्र 25 भिनोपा 5 नयाँ पुल बजार भिनोपा 5 उपस्थिति केन्द्र 26 बुढा भीमसेन मावी भिनोपा 5 किराती छाप भिनोपा 7 उपस्थिति केन्द्र 27 कुटीडाँडा मावी भिनोपा 7 मकैबारी भिनोपा 7 उपस्थिति केन्द्र 28 कुप्री प्रावी भिनोपा 7 कुप्री भिनोपा 8 र 9 उपस्थिति केन्द्र 29 देवी मावी भिनोपा 8 बोझ
1: मिति 2083 साल असोज 10 गते शनिबार काठमाडौँ उपत्यकामा रहेका शेर सदस्यहरूका लागि न्यू त्रिशक्ति पार्टी प्यालेस पेप्सिकोला काठमाडौँ मिति 2083 साल असोज 13 गते मंगलबार मुख्य निर्णय प्रमाणित संस्थाको मुख्य कार्यालय भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा नोट यस सहकारी संस्थाका सबै स्थानमा हुने साधारण सभाहरू बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म सञ्चालन हुनेछ
0: साधारण सभाका प्रस्ताव तथा कार्यसूचीहरू आर्थिक वर्ष 2082-83 अध्यक्षको प्रतिवेदन सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित कार्यक्रम कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 प्रतिवेदन आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 आर्थिक कारोबारको बाह्य लेखा परीक्षणका लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण विनियम कार्यविधि नियमावली संशोधन र पुनर्लेखन सहकारी एकीकरण थप प्रस्ताव प्रश्न र सुझाव एकाइ निर्णय प्रमाणित प्रतिनिधि मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विविध
2: थप जानकारीका लागि शेयर सदस्य जीवनलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनका लागि संस्थाको वेबसाइट www.milijuli.coop.np युट्युब च्यानल @milijuli कालिन्चोक साकोस 6358 र फेसबुक पेज मिलिजुली दोलखामा अपलोड गरिनेछ शेयर सदस्यहरूले अध्ययन गरी संस्थालाई केही सल्लाह सुझाव दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भई सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सिट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakos@gmail.com मार्फत दिनका लागि अनुरोध गरिन्छ साधारण सभामा शेयर सदस्य मात्र उपस्थित हुनुपर्नेछ ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि नै आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा नगद तथा चेक मार्फत र मोबाइल बैंकिङ मार्फत बुझाउन हुन अनुरोध गरिन्छ सदस्य पहिचान फारम भर्न बाँकी शेयर सदस्यहरूले नागरिकताको प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नका लागि अनुरोध गरिन्छ।
1: कुनै दुविधा भएमा वा जानकारी लिनु परेमा संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्नुहुन अनुरोध छ। थप जानकारीका लागि संस्थाको फोन नम्बर 0491-3497, 4219-543, 4219-503।
0: मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड सरीकोट दोलखा।
3: यो हो हाम्रो रेडियो 103.4 MHz।
4: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगोटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगेटी, लामापगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 67 49 57 22।

0: स्वदेश तथा विदेशका फाइभ स्टार होटलका रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटीफिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ।
1: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
0: तालिम दिने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज, सुशी तालिम, वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू
1: काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ, पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान, दुबई र युरोप विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पार्कको व्यवस्था भएको, टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ।
0: थप जानकारीका लागि होटल एम्ब्रोसिया चरीकोट दोलाखा सम्पर्क नम्बर 9841017019 9841017019।
1: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट, बगेको खोला फर्किँदैन, मौका आउँछ फर्किँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।

0: 朝大公爷把你拿的给俺尝哦，我站了路，我站住了路，没完个垃圾摸了摸，带着真的过新完了，果然牛的是个天，俺我心管的好，我那啥我老都干，我咋真牛呢？我咋我心的？
1: 耶，他为了给地把你抬起来可干净，他为了把你个想不能想么呢？他背地是认得脸，干净啥比啥个他妈白眼睛去？
0: 哎，我说一个我一说，我喜欢说你那啥子？
2: हजुर हरकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरीकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट साइल कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482383 98410228483 र कृष्ण श्रेष्ठ 98640021
4: वैद्यश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरकोट दोलखा।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: ಅಪ್ಪೇ ಏನೇ ಪಾಡೆ ಸೊಟ್ಟಿ ವಾಸ್ಕು ಟಿವಿ ಬೋಕರೆ ಹಿಡಿಯೋ ನಿಕೈ ಅವತಾರ ಮಾ ಸಾವತ
1: ಕಥೆ ಬರಿಲೇ ವಾಸ್ಕು ಟಿವಿ ಬೋಕ್ನೋನಿ ಭಿತ್ತಿ ಆಫ್ನೇ ಟಿವಿ ಬಿಗ್ರಿಯೋ ಅನಿ ಬನೌನೆ ಜನ ಲಾಗಿ ಕೊಡಿ ಬನೌನೆ ಪುಕ್ಕಾ ಉಲಟ ಹೋಯ್ನ
0: ಚಿಂತಾ ಗರ್ನ ಪರ್ಸ ತ ಸದರ ಮುಕಾಮ ಚರಿ ಕೋಟ ಬಾಟ ಚರಿ ಘ್ಯಾಂಗ ಜಾನೆ ಬಾಟ ಮಾ ರೋಕ ಆಮ್ರೈ ಚೌಧರಿ ಇಲೆಕ್ಟ್ರೋನಿಕ್ಸ್ ಮಾ ಲೈ ಜಾವ ನ ತಾ ತ ತಿಮ್ರ ಬಿಗ್ರೆ ಟಿವಿ ಮಾತ್ರ ಹೋಯ್ನ ಕಿ ಮೊಬೈಲ್ ಘಡಿ ಸಬೈ ಪನಿ ಹಾಲ್ಸರ್ನಿ ಸಕಿ ಗರ್ನಿ
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा डिस्काउन्ट सितैमा ए हाफ फ्रिज डी फ्रिज एलईडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ। टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
3: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814।
4: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस संस्थाको संचालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 औं वार्षिक साधारण सभा देहाय बमोजिमको मिति समय र स्थानमा एकाईगत रूपमा संचालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउनु हुन हार्दिक अनुरोध गरिन्छ। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन, संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने, ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन, आर्थिक वर्ष 2083-84 को आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृत गर्ने, आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक, व्यवस्थापकको सेवा सुविधा एकाई निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध। वार्षिक साधारण सभा सञ्चालन हुने मिति समय र स्थान 2083 भदौ 26 गते ठुलोपातल चिपचिपेमा साबिक ठुलोपातल गाविस ओडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9 तथा सोही दिन ठुलोपातल निगालेमा साबिक ठुलोपातल गाविस ओडा नम्बर 4 र 5 र जिरी नगरपालिका क्षेत्रका सदस्यहरूका लागि भदौ 27 गते नामदु 32 मावि 32 ओडा नम्बर 6 ओडा नम्बर 7 को माझी बुस्ती र ठुटनेरी ओडा नम्बर 5 को निमकोटका सदस्यहरूका लागि भदौ 28 गते गैरीमुदी जनज्योति माविमा साबिक गैरीमुदी र मिर्गी गाविस क्षेत्रका लागि भदौ 29 गते जुगु नीलकण्ठेश्वर माविमा गौरी शंकर गाउँपालिका क्षेत्र भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको ओडा नम्बर 8 को ओडा कार्यालयमा साबिक क्षेत्रपा गाविस र साबिक जुगु गाविसको गैरी र ओर्लिनी क्षेत्र असोज 1 गते मार्बुओडा कार्यालयमा 32 वडा नम्बर 7 क्षेत्रका लागि।
3: असोज 2 गते सरीकोट हाम्रो रेडियोको हल भीमेश्वर नगरपालिकामा, कालिम्चोको बिगु सैलुङ मेलुङ र तामाकोशी गाउँपालिका क्षेत्र।
4: असोज 3 गते रोयल ब्याङ्केट जडीबुटीमा काभ्रे पलाञ्चोक ललितपुर काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरूका लागि।
3: असोज 5 गते मुख्य कार्यालय मैना पोखरीमा 32 वडा नम्बर 4 र 5 वडा नम्बर 3 को यारसा र मजुवा 32 वडा नम्बर 8 को एबो क्षेत्रका लागि।
4: वार्षिक साधारण सभामा उपस्थितिका लागि तपसिल बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
3: मेटी 2083 श्रावण 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने।
4: सदस्यको व्यक्तिगत विवरण केवाईएम अदावधिक भएको हुनुपर्ने।
3: सदस्यता निलम्बन खारेज वा स्थगनमा नरहेको हुनुपर्ने।
4: ऋण कारोबार गरेको भए ऋणको फाखा ननागेको हुनुपर्ने।
3: 2083 असार मसान्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
4: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर, परिचय पत्र वा सहकारीले तोकेको प्रमाण वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ।
3: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्नेछ।
4: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन।
3: सदस्यहरूको उपस्थिति गर्दा तोकिएको क्षेत्रभित्रका सदस्यहरूले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थिति जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थित केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले 2083 आश्विन 5 गतिको अन्तिम उपस्थिति केन्द्र रहेको संस्थाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
4: थप जानकारीका लागि संस्थाको तपसिल बमोजिम सम्पर्क नम्बरमा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
3: मुख्य कार्यालय मैना पोखरी 0949411030
4: नामदु सेवा केन्द्र नामदु 98513221636
3: गैरीमुदी सेवा केन्द्र गैरीमुदी 9851222137
4: जुगु सेवा केन्द्र जुगु 98513221641
3: चरीकोट सेवा केन्द्र चरीकोट 98512221434
4: काठमाडौँ सेवा केन्द्र काठमाडौँ 98513221147
3: भेषबहादुर मिजार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड 32 गाउँपालिका 5 मैना पोखरी दोलखा।

0: कालीनाग बचत तथा ऋण सहकारी संस्थाको 18 औं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना। यस सहकारी संस्थाको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 औं वार्षिक साधन सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा तपसिलको मिति समय र स्थानमा तपसिलका प्रस्तावहरूमाथि छलफल गरी पारित गर्नुपर्ने भएकाले सो साधन सभामा सम्पूर्ण शेष सदस्यज्यूहरूलाई आफ्नो पाए पर्ने स्थानमा सक्रिय एवं अनिवार्य बारे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं। साधारण सभाका प्रस्तावहरू संचालक समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन पारित। लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पारित। लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 प्रतिवेदन सहित वित्तीय विवरण पारित। आर्थिक वर्ष 2083-84 लक्ष्य नीति तथा कार्यक्रम प्रस्तुत र पारित।
1: आर्थिक वर्ष 2083-84 वार्षिक अनुमानित आय व्यय विवरण बजेट प्रस्तुत र पारित।
0: आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण
1: विनियम तथा कार्यविधिहरू स्वीकृत तथा संशोधन गर्ने
0: संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा
1: साधन सभामा उपस्थित सदस्य मध्ये बहुमत सदस्यले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा
0: साधारण सभाको माइन्युट बन्द गर्ने र शेयर सदस्य मध्येबाट प्रतिनिधि छनौट गर्ने र अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा
1: क्षेत्रीय सभाको मिति समय र स्थान 2083 साल असोज 7 गति बिहान 9 बजेदेखि 11 बजेसम्म सभा उद्घाटन श्री कालीनाग मन्दिरको हल मध्याह 12 बजेदेखि 4:30 सम्म छहरा चौतारो मलेपुमा मलिपु टोलका सबै र दिउँसो 3 बजेदेखि 5 बजेसम्म भदौरे दुध डेरी प्रतीक्षालयमा भदौरे कात्तिकी कालीमाटीका शेर सदस्यहरूका लागि असोज 8 गते बिहान 7 बजेदेखि दिउँसो 4 बजेसम्म क्लासिकल दरबार पार्टी प्यालेस जडीबुटी काठमाडौँमा काठमाडौँ भक्तपुर र ललितपुरका शेर सदस्यहरूका लागि असोज 8 गते बिहान 8 बजेदेखि 10 बजेसम्म वडा नम्बर 9 को प्राङ्गणमा साबिक सुनरावती गाविसका माथिल्लो टोलका शेर सदस्यहरूका लागि सोही दिन बिहान 8:30 देखि 11 बजेसम्म सामुदायिक भवन पिपल बोटमा मार्सी ठिरा काउली पोखरी नामथाजोरका सदस्यका लागि मध्याह 12 बजेदेखि 3:30 सम्म सोती बजारमा थुम्का मकैबारी भट्टेलीका शेर सदस्यहरूका लागि मध्याह 12:30 देखि 4 बजेसम्म मजुवा आधारभूत विद्यालयमा माने भट्टेली चिसापानी ढुङ्गी निवारी भवटिनीका सदस्यका लागि असोज 10 गते बिहान 10 बजेदेखि 4 बजेसम्म समापन सभा कालीनाग मन्दिरको हल साबिक सुनखानी वडा नम्बर 1, 2 र अन्य केन्द्रमा छुट भएका सदस्यहरू तथा छनौट भएका प्रतिनिधिहरू पुनः मध्याह 12 बजेदेखि 3:30 सम्म सोती बजारमा थुम्का मकैबारी भट्टेलीका शेर सदस्यहरूका लागि मध्याह 12:30 देखि 4 बजेसम्म मजुवा आधारभूत विद्यालयमा

सिराफिया फार्म शान्तसम्म नियमित बचत नगरेका सदस्यलाई साधारण सभामा उपस्थित गराइने छैन। सदस्य पहिचान फारम भर्न छुटेका सदस्य ज्यूहरूले दुई प्रति फोटो, राष्ट्रिय परिचय पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनु हुन विनम्र अनुरोध गर्दछौ। पर्वत अधिकारी सचिव कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेड कालिङचोक गाउँपालिका 8 सुनखानी दोलाखा

0: शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाको 29 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएको तथा उक्त सभामा तपसिल बमोजिमका विषयमा छलफल गरी पारित गर्नुपर्ने भएको हुँदा सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई आफूलाई पाएक पर्ने स्थानमा उपस्थित भइदिन हुन हार्दिक अनुरोध गरिन्छ।
2: मिति 2083 साल असोज 17 गति। स्थान कालीनाग माध्यमिक विद्यालय सिंगटी, कालीनाग माध्यमिक विद्यालय सुनखानी, दुर्गा माध्यमिक विद्यालय मागादेउराली, कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी र भीम माध्यमिक विद्यालय भेटपु बुद्धचोक। मिति 2083 साल असोज 18 गति। स्थान जलदेवी माध्यमिक विद्यालय मैना पोखरी, जिरी माध्यमिक विद्यालय जिरी, गोलमेश्वर माध्यमिक विद्यालय मालु र गौरीशंकर क्याम्पसको हल चरीकोट। समय सबै स्थानमा बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म र गौरीशंकर क्याम्पसको हल चरीकोटमा बिहान 10 बजेदेखि 4 बजेसम्म।
0: छलफल तथा निर्णयका विषयहरू संचालक समितिको तर्फबाट सचिवबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित कोषाध्यक्षबाट आर्थिक वर्ष 2082-83 वास्तव नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू, छलफल सहित आर्थिक वर्ष 2083-84 अनुमानित आय व्यय बजेट प्रस्तुत तथा पारित गर्ने सम्बन्धमा।
1: आर्थिक वर्ष 2083-84 वार्षिक लेखा परीक्षण गर्न लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा, संस्थाको विनियम आन्तरिक नीति तथा कार्यविधिहरू संशोधन परिमार्जन गर्ने सम्बन्धमा, संस्थागत कार्य सम्पादनका लागि साधारण सभाबाट संचालक समितिलाई आवश्यक अख्तियारी तथा निर्देशन प्रदान गर्ने सम्बन्धमा र साधारण सभाका निर्णयहरू प्रमाणित गर्ने प्रयोजनका लागि सम्बन्धित इकाई केन्द्रबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा र विविध।
2: पुनश्च साधारण सभामा उपस्थित हुने शेयर सदस्य महानुभावहरूका लागि संस्थाको तर्फबाट नियमानुसार यातायात तथा खाजा खर्चको व्यवस्था गरिनेछ। साथै 2083 असार मसान्तसम्म नियमित बचत गरी 10 स्थान शेयर खरिद गरेको, ऋणको फाका ननागेका शेयर सदस्यहरूका लागि मात्र यातायात तथा खाजा खर्च उपलब्ध गराइनेछ।
0: संस्थाका शेयर सदस्यका छोराछोरीहरू मध्ये 2082 सालमा सम्पन्न एसई तथा कक्षा 12 परीक्षामा 3.6 जीपीए भन्दा बढ़ी प्राप्त गर्ने एक एक जना छात्रा तथा छात्रालाई पुरस्कृत गरिने भएकाले सम्बन्धित प्रमाणपत्रको प्रतिलिपि मिति 2083 साल भाद्र 31 गतिभित्र संस्थाको कार्यालयमा पेश गरिदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीका लागि सम्पर्क नम्बर 049-421-656।
1: शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट, दोलखा।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगुटी, लामापगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 67 39 57 22।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
0: के तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
2: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
2: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
0: हाम्रा सुविधाहरू
3: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
0: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
3: जेनेरेटरको 24 घण्टा व्यवस्था, विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
0: पर्याप्त पार्किङको व्यवस्था, आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
3: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
2: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 MHz, चरीकोट चरीघ्याङ दोलखा, 0974 1482 र 0974 1844।

0: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26औं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस संस्थाको 26औं वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
0: वार्षिक साधारण सभा हुने मिति 2083 साल असोज 17 गते शनिबार, समय बिहान ठिक 10 बजे, स्थान दरबार पार्टी प्यालेस भीमेश्वर नगरपालिकाको भवन 7 बाटो चरीकोट दोलखा।
1: नोट, उपस्थित हुँदा शेयर सदस्यहरूले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराएको पासबुक लिएर आउनुहोला। साथै 2083 असार मसान्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन।
0: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा।

0: आनन्ददायक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको 24 औं वार्षिक साधन सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकाले सम्पूर्ण सदस्यज्यूहरूलाई आफूलाई पाइक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: कार्यक्रम हुने मिति, समय र स्थान
1: 2083 असोज 17 गते उद्घाटन, सूर्योदय प्रावि बिहान 10 बजेदेखि 4 बजेसम्म, कालिम्चोक गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। असोज 21 र 22 गते काठमाडौँ, ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शेष सदस्यहरूसँग सुझाव संकलन। असोज 24 गते बनचोरे सेवा केन्द्रको कार्यालय बिहान 7 बजेदेखि 10 बजेसम्म, साबिक लामीडाँडा गाविसका सदस्यहरू। सिंगटी पारीघाट बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म, सिंगटीमा रहेका सदस्यहरू। लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेदेखि 3 बजेसम्म, कालिम्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। सुनरावती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म, साबिक सुनरावती गाविसका सदस्यहरू। कालिम्चोक गाउँपालिका वडा नम्बर 8 मिल डाँडा बिहान 11 बजेदेखि 4 बजेसम्म, कालिम्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू। असोज 25 गते समापन संस्थाको हलमा बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू।
0: नोट, अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
1: साधन सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित, लेखा सुपरिवेशन समितिको प्रतिवेदन प्रस्तुत तथा पारित, आर्थिक वर्ष 2083-84 को बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा, नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने, संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पद पूर्ति गर्ने, सम्मान तथा पुरस्कार वितरण, संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित, फाखा मागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा, संस्थाको 24 औं वार्षिक साधन सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने, संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा, सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा।
0: साधारण सभा सम्बन्धी अन्य जानकारीहरू।
1: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनुपर्नेछ। 2082 सालको एसी परीक्षामा उत्कृष्ट जीपी ल्याउने सदस्यका छोराछोरी एक एक जनालाई सम्मान गर्ने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: नोट, भाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ।
1: गोपाल पाण्डे अध्यक्ष, आनन्ददायक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड परिवार, कालिम्चोक 7 भदौरे दोलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: भीमेश्वर नगरपालिकाको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम सञ्चालन गर्ने बारे सूचना।
1: प्रस्तुत विषयमा यस कार्यालयको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार मागमा आधारित साना तथा मझौला फर्म प्रवर्धन कार्यक्रम र किवी फल तरकारी बाली सम्बन्धी कृषक स्तर तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गर्ने भएकाले भीमेश्वर नगरपालिका स्थायी ठेगाना भएका इच्छुक कृषि फर्म कृषक समूह कृषि सहकारीहरूले यो सूचना प्रसारण भएको मितिले 21 दिन अर्थात असोज 13 गते भित्र आवश्यक कागजात सहित निवेदन दर्ता गर्न हुन यो सूचना प्रसारण गरिएको छ।
0: आवश्यक कागजातहरू
1: माग निवेदन नेपाली नागरिकताको प्रतिलिपि जग्गाधनी पूर्जाको प्रतिलिपि माग गर्ने कृषि फर्म कृषक समूह कृषि सहकारी संस्थाको प्रमाण पत्रको प्रतिलिपि तथा समूह सहकारी भएमा बैठकको निर्णयको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण र स्थायी लेखा नम्बर प्यानको प्रमाण पत्रको प्रतिलिपि।
0: थप जानकारीका लागि भीमेश्वर नगरपालिका अन्तर्गत कृषि शाखाको मोबाइल नम्बर 98640027 98440000628 98164992909 र 98167930 सम्पर्क गर्नुहुन अनुरोध छ।
1: विष्णु प्रसाद सुवेदी प्रमुख प्रशासकीय अधिकृत भीमेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय चरीकोट दोलखा।
2: वृहत आँखा शिविर सञ्चालन सम्बन्धी सूचना।
1: नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान लायन्स क्लब अफ दोलखा तथा दोलखा लायन्स आँखा केन्द्रको आयोजनामा दोलखा जिल्लाका विभिन्न स्थानमा चश्मा जाँच तथा वितरण सहितको वृहत आँखा शिविर सञ्चालन हुने भएकाले आफूलाई पाए पर्ने स्थानमा उपस्थित भई आँखा जाँच तथा उपचार गराउनु हुन सम्पूर्णमा अनुरोध गर्दछौ। आँखा शिविर सञ्चालन हुने मिति समय र स्थान 2083 साल भदौ 23 गते मंगलबार घ्याङ स्वास्थ्य चौकी मेलुङ 3 घ्याङ भदौ 24 गते बुधबार वडा नम्बर 6 कार्यालय मेलुङ गाउँपालिका मेलुङ बजार भदौ 25 गते बिहिबार सैलुङ अस्पताल सैलुङ 3 बाखोर देउराली भदौ 26 गते शुक्रबार भूसाफेदा स्वास्थ्य चौकी सैलुङ 2 भूसाफेदा भदौ 28 गते आइतबार बुलुङ स्वास्थ्य चौकी बेगुतिन बुलुङ भदौ 29 गते सोमबार गौरी शंकर माध्यमिक विद्यालय बेगु 1 जगत भदौ 30 गते मंगलबार खारे स्वास्थ्य चौकी गौरी शंकर 8 खारे भदौ 31 गते बुधबार चंखु स्वास्थ्य चौकी गौरी शंकर 6 चंखु असोज 1 गते घट्टीखोला सामुदायिक भवन कालिंचोक 5 लापिलाङ असोज 2 गते शुक्रबार गैरीमुदी स्वास्थ्य चौकी बैतेश्वर 1 गैरीमुदी। शल्यक्रिया सम्बन्धी थप जानकारी शिविरबाट सुनुट भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू यही मिति 2083 साल असोज 4, 5 र 6 गति दोलखा लाइन्स आँखा केन्द्र दोलखामा तेलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गर्ने बेहोरा जानकारी गराउँदछौ। साथै हातबाट गर्ने मोतीबिन्दुको शल्यक्रिया निशुल्क फेको प्रविधिबाट गर्ने मोतीबिन्दुको शल्यक्रियाको शुल्क 8,200 आँखामा मासु पलाएको शल्यक्रियाको शुल्क 5,000 लाग्ने बेहोरा जानकारी गराउँदछौ। थप जानकारीका लागि सम्पर्क दोलखा लाइन्स आँखा केन्द्र सम्पर्क नम्बर 98-51-17-63-67 र 98-63-31-28-10।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखा को सूचना।
1: धुलीखेल अस्पताल द्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोर्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा 7 बाटो प्रहरी चौकी नजिक, सम्पर्क नम्बर 97-61-13-21-44, 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट दोलखा।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: आफै नै बाँडे त राम्रो लुगा लगाएर पो हिँडेछ। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
2: पाण्डवहरू गइहालौ न, सकिगयो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
6: यस शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाको 29 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएको तथा उक्त सभामा तपसिल बमोजिमका विषयमा छलफल गरी पारित गर्नुपर्ने भएको हुँदा सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई आफूलाई पाएक पर्ने स्थानमा उपस्थित भइदिन हुन हार्दिक अनुरोध गरिन्छ।
7: साधारण सभा हुने मिति समय र स्थान, मिति 2083 साल असोज 17 गति, स्थान कालीनाग माध्यमिक विद्यालय सिंगटी, कालीनाग माध्यमिक विद्यालय सुनखानी, दुर्गा माध्यमिक विद्यालय मागा देउराली, कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी र भीम माध्यमिक विद्यालय भेटपू बुद्ध चोक। मिति 2083 साल असोज 18 गति, स्थान जलदेवी माध्यमिक विद्यालय मैना पोखरी, जिरी माध्यमिक विद्यालय जिरी, गोलमेश्वर माध्यमिक विद्यालय मालु र गौरीशंकर क्याम्पस हल चरीकोट। समय सबै स्थानमा बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म र गौरीशंकर क्याम्पसको हल चरीकोटमा बिहान 10 बजेदेखि 4 बजेसम्म।
5: छलफल तथा निर्णयका विषयहरू सञ्चालक समितिको तर्फबाट सचिवबाट प्रस्तुत आर्थिक वर्ष 2082/83 वार्षिक प्रगति प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित कोषाध्यक्षबाट आर्थिक वर्ष 2082/83 वास्तव नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू, छलफल सहित आर्थिक वर्ष 2083/84 अनुमानित आय व्यय बजेट प्रस्तुत तथा पारित गर्ने सम्बन्धमा
6: आर्थिक वर्ष 2083/84 वार्षिक लेखा परीक्षण गर्न लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा, संस्थाको विनियम आन्तरिक नीति तथा कार्यविधिहरू संशोधन परिमार्जन गर्ने सम्बन्धमा, संस्थागत कार्य सम्पादनका लागि साधारण सभाबाट संचालक समितिलाई आवश्यक अख्तियारी तथा निर्देशन प्रदान गर्ने सम्बन्धमा र साधारण सभाका निर्णयहरू प्रमाणित गर्ने प्रयोजनका लागि सम्बन्धित इकाई केन्द्रबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा र विविध।
7: पुनश्च साधारण सभामा उपस्थित हुने शेयर सदस्य महानुभावहरूका लागि

0: संस्थाको तर्फबाट नियमानुसार यातायात तथा खाजा खर्चको व्यवस्था गरिनेछ। साथै 2083 असार मसान्तसम्म नियमित बचत गरी संस्थान शेयर खरिद गरेको ऋणको फाका ननागेका शेयर सदस्यहरूका लागि मात्र यातायात तथा खाजा खर्च उपलब्ध गराइनेछ।
1: संस्थाका शेयर सदस्यका छोराछोरीहरू मध्ये 2082 सालमा सम्पन्न एसई तथा कक्षा 12 परीक्षामा 3.6 जीपीए भन्दा बढ़ी प्राप्त गर्ने एक एक जना छात्रा तथा छात्रालाई पुरस्कृत गरिने भएकाले सम्बन्धित प्रमाणपत्रको प्रतिलिपि मिति 2083 साल भाद्र 31 गतेभित्र संस्थाको कार्यालयमा पेश गरिदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीका लागि सम्पर्क नम्बर 049-7216-656।
2: शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट, दोलखा।
3: तपाई आफ्नो स्वास्थ्यप्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रारीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रारी बिगुचार सिङ्गटी लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97-67-39-22।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
5: एकीकृत घुम्ती सेवा शिविर सञ्चालन हुने सम्बन्धी जिरी नगरपालिकाको सूचना।
1: जिरी नगरपालिकाबाट प्रदान हुँदै आएका सेवाहरू नगरका प्रत्येक ओडाहरूमा निम्न मिति, समय र स्थानमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गर्न लागि एकाले शिविरमा उपस्थित भई सेवा लिनुहुन सरकारवाला सम्पूर्णमा यो सूचना प्रसारण गरिएको छ।
5: शिविरमा उपलब्ध सेवाहरू,
1: योजना सम्झौता, अपाङ्गता परिचय पत्र वितरण तथा नवीकरण,
5: ज्येष्ठ नागरिक परिचय पत्र तथा सुत्केरी आमालाई पोषण सामग्री वितरण,
1: स्वास्थ्य बीमा, पशु स्वास्थ्य सेवा र सामान्य स्वास्थ्य परीक्षण।
5: शिविर सञ्चालन हुने मिति, समय र स्थान।
1: मिति 2083 साल भदौ 16 गते जिरी नगरपालिका वडा नम्बर 6।
5: भदौ 17 गते जिरी नगरपालिका वडा नम्बर 7।
1: भदौ 18 गते जिरी नगरपालिका वडा नम्बर 4।
5: भदौ 23 गते जिरी नगरपालिका वडा नम्बर 5।
1: भदौ 24 गते जिरी नगरपालिका वडा नम्बर 3।
5: भदौ 25 गते जिरी नगरपालिका वडा नम्बर 8।
1: भदौ 26 गते जिरी नगरपालिका वडा नम्बर 9।
5: भदौ 30 गते जिरी नगरपालिका वडा नम्बर 2।
1: भदौ 31 गते जिरी नगरपालिका वडा नम्बर 1।
5: स्थान, सम्बन्धित वडा कार्यालय भवन। समय, सबै स्थानमा बिहान 11 बजे।
1: नोट, शिविर सम्बन्धी थप जानकारीका लागि आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ।
5: जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा।

0: स्वदेश तथा विदेश का फाइव स्टार होटल का रेस्टुरेंट और रिसोर्ट में 100% रोजगारी को सुवर्ण अवसर। सीटीभीटी तथा नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम संचालन हुँदैछ। राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम संचालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिम दिने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ, पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान, दुबई र युरोप विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पारको व्यवस्था भएको, टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ।
1: थप जानकारीका लागि होटल एम्ब्रोसिया चरीकोट दोलाखा सम्पर्क नम्बर 9841070099 9841070099।
0: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट, बगेको खोला फर्किँदैन, मौका आउँछ फर्किँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।
2: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस संस्थाको संचालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा देहाय बमोजिमको मिति, समय र स्थानमा एकाईगत रूपमा संचालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति, समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउनु हुन हार्दिक अनुरोध गरिन्छ। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन, संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा,
3: आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने,
2: ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन,
3: आर्थिक वर्ष 2083-84 को आय व्यय विवरण तथा प्रस्तावित नीति, कार्यक्रम एवं बजेट स्वीकृत गर्ने,
2: आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक,
3: व्यवस्थापकको सेवा सुविधा, एकाई निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध।
2: वार्षिक साधारण सभा सञ्चालन हुने नीति, समय र स्थान
3: 2083 भदौ 26 गते ठुलोपातल चिपचिपेमा साबिक ठुलोपातल गाविस ओडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9 तथा सोही दिन ठुलोपातल निगालेमा साबिक ठुलोपातल गाविस ओडा नम्बर 4 र 5 र जेरी नगरपालिका क्षेत्रका सदस्यहरूका लागि
2: भदौ 27 गते नामदु 32 मावि 32 ओडा नम्बर 6 ओडा नम्बर 7 को माझी बुस्ती र ठोटमेरी ओडा नम्बर 5 को निमकोटका सदस्यहरूका लागि
3: भदौ 28 गते गैरीमुदी जनज्योति माविमा साबेक गैरीमुदी र मिर्गी गाविस क्षेत्रका लागि
2: भदौ 29 गते जुगु नीलकण्ठेश्वर माविमा गौरी शंकर गाउँपालिका क्षेत्र
3: भदौ 30 गते क्षेत्रपा 35 गाउँपालिकाको ओडा नम्बर 8 को ओडा कार्यालयमा साबिक क्षेत्रोपा गाविस र साबिक जुंगु गाविसको गैरी र ओर्लिनी क्षेत्र
4: असोज एक गते मार्बुओडा कार्यालयमा 32 वडा नम्बर 7 क्षेत्रका लागि
3: असोज 2 गते सरीकोट हाम्रो रेडियोको हल भीमेश्वर नगरपालिकामा कारिङचोको बिगु सैलुङ मेलुङ र तामाकोसी गाउँपालिका क्षेत्र
4: असोज 3 गते रोयल ब्याङ्केट जडीबुटीमा काभ्रे पलाञ्चोक ललितपुर काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरूका लागि
3: असोज 5 गते मुख्य कार्यालय मैना पोखरीमा 32 वडा नम्बर 4 र 5 वडा नम्बर 3 को यारसा र मजुवा 32 वडा नम्बर 8 को एबो क्षेत्रका लागि
4: वार्षिक साधारण सभामा उपस्थितिका लागि तपसिल बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
3: मेटी 2083 श्रावण 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने।
4: सदस्यको व्यक्तिगत विवरण केवाईएम अद्यावधिक भएको हुनुपर्ने।
3: सदस्यता निलम्बन खारेज वा स्थगनमा नरहेको हुनुपर्ने।
4: ऋण कारोबार गरेको भए ऋणको फाखा ननागेको हुनुपर्ने।
3: 2083 असार मसान्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
4: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर परिचय पत्र वा सहकारीले तोकेको प्रमाण वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ।
3: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्नेछ।
4: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन।
3: सदस्यहरूको उपस्थिति गर्दा तोकिएको क्षेत्रभित्रका सदस्यहरूले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थिति जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थित केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले 2083 आश्विन 5 गतिको अन्तिम उपस्थिति केन्द्र रहेको संस्थाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
4: थप जानकारीका लागि संस्थाको तपसिल बमोजिम सम्पर्क नम्बरमा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
3: मुख्य कार्यालय मैना पोखरी 0494411030
4: नाम्दु सेवा केन्द्र नाम्दु 9851322136
3: गैरीमुदी सेवा केन्द्र गैरीमुदी 9851322137
4: जुगु सेवा केन्द्र जुगु 9851322141
3: चरीकोट सेवा केन्द्र चरीकोट 9851322134
4: काठमाडौँ सेवा केन्द्र काठमाडौँ 9851322147
3: भेषबहादुर मिचार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड 32 गाउँपालिका 5 मैना पोखरी दोलखा
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: हो
1: यता सुन त तिमीहरू के नन्द वहाँ विदेशबाट आउने रे यसपालि तिजमा तिमीहरू माइत नजाऊ है सपरिवार भएर यही रमाइलो गर्ने हो

0: कालीनाग बचत तथा ऋण सहकारी संस्थाको 18 औं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना। यस सहकारी संस्थाको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 औं वार्षिक साधन सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा तपसिलको मिति समय र स्थानमा तपसिलका प्रस्तावहरूमाथि छलफल गरी पारित गर्नुपर्ने भएकाले सो साधन सभामा सम्पूर्ण शेर सदस्य ज्यूहरूलाई आफ्नो पाइपर्ने स्थानमा सक्रिय एवं अनिवार्य बारे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभाका प्रस्तावहरू
0: संचालक समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन पारित,
1: लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पारित,
0: लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 प्रतिवेदन सहित वित्तीय विवरण पारित,
1: आर्थिक वर्ष 2083-84 लक्ष्य नीति तथा कार्यक्रम प्रस्तुत र पारित,
0: आर्थिक वर्ष 2083-84 वार्षिक अनुमानित आय व्यय विवरण बजेट प्रस्तुत र पारित,
1: आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण,
0: विनियम तथा कार्यविधिहरू स्वीकृत तथा संशोधन गर्ने,
1: संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा
0: साधन सभामा उपस्थित सदस्य मध्ये बहुमत सदस्यले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा
1: साधारण सभाको माइन्युट बन्द गर्ने र शेयर सदस्य मध्येबाट प्रतिनिधि छनौट गर्ने र अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा
2: क्षेत्रीय सभाको मिति समय र स्थान
0: 2083 साल असोज 7 गति बिहान 9 बजेदेखि 11 बजेसम्म, सभा उद्घाटन श्री कालीनाग मन्दिरको हल, मध्याह बजेदेखि 4:30 सम्म छहरा चौतारो मलेपुमा मलेपु टोलका सबै, र दिउँसो 3 बजेदेखि 5 बजेसम्म भदौरे दूध डेरी प्रतीक्षालयमा भदौरे कात्तिकी कालीमाटीका शेर सदस्यहरूका लागि
2: असोज 8 गते बिहान 7 बजेदेखि दिउँसो 4 बजेसम्म क्लासिकल दरबार पार्टी प्यालेस जडीबुटी काठमाडौँमा काठमाडौँ फक्तापुर र ललितपुरका शेर सदस्यहरूका लागि
0: असोज 8 गते बिहान 8 बजेदेखि 10 बजेसम्म वडा नम्बर 9 को प्राङ्गणमा साबिक सुनरावती गाविसका माथिल्लो टोल शेर सदस्यहरूका लागि सोही दिन बिहान 8:30 देखि 11 बजेसम्म सामुदायिक भवन पिपल बोटमा मार्सी ठिरा काउले पोखरी नामथाजोरका सदस्यका लागि मध्याह 12 बजेदेखि 3:30 सम्म सोती बजारमा थुम्का मकैबारी भट्टेरीका शेर सदस्यहरूका लागि मध्याह 12:30 देखि 4 बजेसम्म मजुवा आधारभूत विद्यालयमा माने भट्टेरी चिसापानी ढुङ्गी निवारी भवटिनीका सदस्यका लागि
2: असोज 10 गते बिहान 10 बजेदेखि 4 बजेसम्म समापन सभा कालीनाग मन्दिरको हल साविक सुनखानी वडा नम्बर 1, 2 र अन्य केन्द्रमा छुट भएका सदस्यहरू तथा छनौट भएका प्रतिनिधिहरू।
0: पुनश्च साधन सभामा उपस्थित हुने शेर सदस्यलाई खाजाको व्यवस्था गरिएको छ। बाखा मागेका ऋणी र 2083 असार मशान्तसम्म नियमित बचत नगरेका सदस्यलाई साधन सभामा उपस्थित गराइने छैन। सदस्य पहिचान फारम भर्न छुटेका सदस्य ज्यूहरूले 2 प्रति फोटो, राष्ट्रिय परिचय पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनु हुन विनम्र अनुरोध गर्दछौ।
2: पर्वत अधिकारी सचिव कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेड कालिङचोक गाउँपालिका 8 सुनखानी दोलाखा।

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
2: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौँ। यसो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठुली रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
2: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षेमिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बिर्सना पिएको, तागत दिन शनि दिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बाहना मात्र हुन्।
1: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
2: सजग बन्नुहोस्, कुनै पक्ष तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
2: त्यसैले आजबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगिऊ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबी काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463378 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
2: तपाईँले त्यति पनि थाहा छैन खड्काजी, तपाईँले भनेको सम्पूर्ण सामानहरू त 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकटमा पाइहालिन्छ।
3: हजुरहरूकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरिकोटमा विवाह, व्रतबन्ध, सेमिनार, सभा, सम्मेलन, उत्सव, पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक, वेटर, मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट, सायर, कुर्सी, भाँडाकुँडा, कार्पेट, म्युजिक सिस्टम, बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
4: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 9852428883, 9842228883 र कृष्ण श्रेष्ठ 9864002041।
5: बैतेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
6: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
7: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
8: कता जानु नि नानी, बारी

0: रोप्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घरे साइला दाइले ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
1: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
0: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
1: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
0: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583333।
3: प्रोप्राइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा।

0: आवाजहरूको आवाज स्वदेश तथा विदेशका फाइभ स्टार स्वदेश तथा विदेशका फाइभ स्टार होटलका रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर सिटीफिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ सिट र समय एकदम सीमित छ आजै सम्पर्क गर्नुहोस् तालिम दिने विषयहरू स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन स्पेशल सेफ तालिम जापानिज सुशी तालिम वेटर्स र वेट्रेस हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने जापान दुबई र युरोप विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पार्कको व्यवस्था भएको टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ थप जानकारीका लागि होटल एम्ब्रोसिया चरीकोट दोलाखा सम्पर्क नम्बर 9841070099 आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल नोट बगेको खोला फर्किँदैन मौका आउँछ फर्किँदैन त्यसैले समयमै सम्पर्क गर्नुहोला
1: यो हो हाम्रो रेडियो 103.4 MHz
2: ओहो यति बिहानै कता हिँड्नु भयो भाउजू
3: कता जानु नि नानी बारी जोत्नु पर्ने थियो कृषि मेसिनरी पनि चाहिएको थियो हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइलो ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ
2: ए यति कुराको लागि पनि किन चिन्ता गर्नुभएको अहिले त हाम्रै सिंगटी बजारको झुलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त
3: ए हो र नानी अनि त्यहाँ के पाइन्छ नि
2: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन हाते ट्र्याक्टर कम्बाइन्ड मेल जेनेरेटर थ्रेसर मोटर ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ
3: ए हो र ल धेरै धेरै धन्यवाद है नानी म पनि त्यतैतिर जानु पर्ला
4: हजुर यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन हाते ट्र्याक्टर कम्बाइन मिल जेनेरेटर थ्रेसर मोटर ग्राइन्डर चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567 9763583333
5: प्रोपाइटर नवीन श्रेष्ठ श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स बिगु गाउँपालिका 4 सिंगटी दोलखा

0: देश तथा विदेश का फाइव स्टार होटल का रेस्टुरेंट रिसोर्ट में 100% रोजगारी को सुवर्ण अवसर सीटीफिटी तथा नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम संचालन हुँदैछ। राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम संचालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिम दिने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान, दुबई र युरोप विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पारको व्यवस्था भएको, टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। थप जानकारीका लागि होटल एम्ब्रोसिया चरीकोट दोलखा सम्पर्क नम्बर 9841017099, 9841017099। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट, बगेको खोला फर्किँदैन, मौका आउँछ पर्खिँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।
1: भीमेश्वर नगरपालिकाको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम सञ्चालन गर्ने बारे सूचना। प्रस्तुत विषयमा यस कार्यालयको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार मागमा आधारित साना तथा मजौला फर्म प्रवर्धन कार्यक्रम र किवी फल तरकारी बाली सम्बन्धी कृषक स्तर तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गर्ने भएकाले भीमेश्वर नगरपालिका स्थायी ठेगाना भएका इच्छुक कृषि फर्म कृषक समूह कृषि सहकारीहरूले यो सूचना प्रसारण भएको मितिले 21 दिन अर्थात असोज 13 गते भित्र आवश्यक कागजात सहित निवेदन दर्ता गर्न हुन यो सूचना प्रसारण गरिएको छ। आवश्यक कागजातहरू: माग निवेदन, नेपाली नागरिकताको प्रतिलिपि, जग्गाधनी पूर्जाको प्रतिलिपि, माग गर्ने कृषि फर्म कृषक समूह कृषि सहकारी संस्थाको प्रमाण पत्रको प्रतिलिपि तथा समूह सहकारी भएमा बैठकको निर्णयको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण र स्थायी लेखा नम्बर प्यानको प्रमाण पत्रको प्रतिलिपि। थप जानकारीका लागि भीमेश्वर नगरपालिका अन्तर्गत कृषि शाखाको मोबाइल नम्बर 9864002077, 9844000628, 9861894909 र 9861799930 सम्पर्क गर्नुहुन अनुरोध छ।
2: विष्णु प्रसाद सुवेदी, प्रमुख प्रशासकीय अधिकृत, भीमेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय चरीकोट दोलखा।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: एउटा खास शिविर सञ्चालन सम्बन्धी सूचना। नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान लाइन्स क्लब अफ दोलोखा तथा दोलोखा लाइन्स आँखा केन्द्रको आयोजनामा दोलोखा जिल्लाका विभिन्न स्थानमा चश्मा जाँच तथा वितरण सहितको वृहत आँखा शिविर सञ्चालन हुने भएकाले आफूलाई पाइपर्ने स्थानमा उपस्थित भई आँखा जाँच तथा उपचार गराउनु हुन सम्पूर्णमा अनुरोध गर्दछौ। आँखा शिविर सञ्चालन हुने मिति, समय र स्थान 2083 साल भदौ 23 गते मंगलबार, घ्याङ स्वास्थ्य चौकी मेलुङ 3 घ्याङ, भदौ 24 गते बुधबार, वडा नम्बर 6 कार्यालय मेलुङ गाउँपालिका मेलुङ बजार, भदौ 25 गते बिहिबार सैलुङ अस्पताल सैलुङ 3 बाखुर देउराली, भदौ 26 गते शुक्रबार भूसाफेदा स्वास्थ्य चौकी सैलुङ 2 भूसाफेदा, भदौ 28 गते आइतबार बुलुङ स्वास्थ्य चौकी बेगुतिन बुलुङ, भदौ 29 गते सोमबार गौरी शंकर माध्यमिक विद्यालय बेगु 1 जगत, भदौ 30 गते मंगलबार खारे स्वास्थ्य चौकी गौरी शंकर 8 खारे, भदौ 31 गते बुधबार शंखु स्वास्थ्य चौकी गौरी शंकर 6 शंखु, असोज 1 गते कट्टेखोला सामुदायिक भवन कालिन्चो 5 लापिलाङ, असोज 2 गते शुक्रबार गैरीमुदी स्वास्थ्य चौकी बैतेश्वर 1 गैरीमुदी। शल्यक्रिया सम्बन्धी थप जानकारी, शिविरबाट सरोट भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू यही मिति 2083 साल असोज 4, 5 र 6 गति दोलोखा लाइन्स आँखा केन्द्र दोलोखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराउँदछौ। साथै हातबाट गर्ने मोतीबिन्दुको शल्यक्रिया निशुल्क, फेको प्रविधिबाट गर्ने मोतीबिन्दुको शल्यक्रियाको शुल्क 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्क 5,000 लाग्ने बेहोरा जानकारी गराउँदछौ। थप जानकारीका लागि सम्पर्क दोलखा लाइन्स आँखा केन्द्र, सम्पर्क नम्बर 9851 17 63 67 र 9863 31 28 10। जनोपकार बचतकालीन सहकारी संस्था लिमिटेडको 27 औं साधन सभा सम्बन्धी सूचना।
1: यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर 2 जुगु दोलखाको 27 औं वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति, स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। शेयर सदस्यहरूले आफूलाई पाएक पर्ने स्थानमा उपस्थिति जनाउनु हुन अनुरोध गरिन्छ।
0: वार्षिक साधन सभा हुने इकाई नम्बर, मिति, स्थान र समय 2083 साल असोज 24 गते क्लासिकल दरबार बैंकेट जडीबुटी काठमाडौँ अरणीको बस पार्क सँगै, असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट, असोज 26 गते गौरी शंकर 5 एबिथान हाटघर, असोज 27 गते हिमावती मावी गौरी शंकर 7 मार्बो, असोज 27 गते गौरी शंकर 7 जयन्तीपुर सेवा केन्द्र, असोज 28 गते मानीडाँडा मावी गौरी शंकर 4 झ्याको, असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरी शंकर 1 यार्सा, असोज 29 गते गौरी शंकर गाउँपालिका 2 गैरी डाँडा, असोज 30 गते जनउपकार साकुस परिसर गौरी शंकर 2 जुगु प्रतिनिधिमूलक समेत। सबै स्थानको कार्यक्रम बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म हुनेछ।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू, आर्थिक वर्ष 2082-83 सञ्चालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा, विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने व्यवस्थापकको पारिश्रमिक तथा सेवा सुविधा इकाई र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट र सहकारी एकीकरण सम्बन्धमा र विविध
0: साधन सभा सम्बन्धी अन्य जानकारीहरू। साधन सभामा सहभागी हुन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्यता पहिचान विवरण हालसम्म अध्यावधिक नभएको शेष सदस्यहरूले साधन सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा दुई प्रति फोटो, नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भए अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएको शेष सदस्यहरूले बचत तथा ऋणको किस्ता साधन सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भाद्र 8 गतिसम्म सदस्य बन्नुभएका शेष सदस्यहरूलाई मात्र साधन सभामा सहभागी गराइनेछ। वार्षिक साधन सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेको संस्थाको वार्षिक साधन सभामा अनिवार्य उपस्थितिका लागि सम्पूर्ण शेष सदस्यज्यूहरूमा अनुरोध गर्दछौ।
1: खड्ग बहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर दुई जुगु दोलखा।

0: होइन पाँडी, त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरूजी, के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डहरू गइहालौ न, सकिगयो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: एकीकृत घुम्ती सेवा शिविर सञ्चालन हुने सम्बन्धी जिरी नगरपालिकाको सूचना। जिरी नगरपालिकाबाट प्रदान हुँदै आएका सेवाहरू नगरका प्रत्येक ओडाहरूमा निम्न मिति, समय र स्थानमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गर्न लागि एकाले शिविरमा उपस्थित भई सेवा लिनुहुन सरकारवाला सम्पूर्णमा यो सूचना प्रसारण गरिएको छ। शिविरमा उपलब्ध सेवाहरू: योजना सम्झौता, अपाङ्गता परिचय पत्र वितरण तथा नवीकरण, ज्येष्ठ नागरिक परिचय पत्र तथा सुत्केरी आमालाई पोषण सामग्री वितरण, स्वास्थ्य बीमा, पशु स्वास्थ्य सेवा र सामान्य स्वास्थ्य परीक्षण। शिविर सञ्चालन हुने मिति, समय र स्थान: मिति 2083 साल भदौ 16 गते जिरी नगरपालिका वडा नम्बर 6, भदौ 17 गते जिरी नगरपालिका वडा नम्बर 7, भदौ 18 गते जिरी नगरपालिका वडा नम्बर 4, भदौ 23 गते जिरी नगरपालिका वडा नम्बर 5, भदौ 24 गते जिरी नगरपालिका वडा नम्बर 3, भदौ 25 गते जिरी नगरपालिका वडा नम्बर 8, भदौ 26 गते जिरी नगरपालिका वडा नम्बर 9, भदौ 30 गते जिरी नगरपालिका वडा नम्बर 2, भदौ 31 गते जिरी नगरपालिका वडा नम्बर 1। स्थान: सम्बन्धित वडा कार्यालय भवन। समय: सबै स्थानमा बिहान 11 बजे। नोट: शिविर सम्बन्धी थप जानकारीका लागि आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा।
6: मिरिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
7: यस मिरिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई सक्रिय सहभागिताका लागि हार्दिक निमन्त्रणा गरिन्छ।
6: साधारण सभा हुने मिति, समय र स्थान: मिति 2083 साल असोज 3 गते शनिबार, सुनखानी उपस्थिति केन्द्र 1, सेवा केन्द्रको कार्यालय कालिन्चोक 8 मेल डाँडा दोलखा, सुनखानी उपस्थिति केन्द्र 2 कालिन्चोक 9 कटुवा चौर, बाबरे उपस्थिति केन्द्र 3 मिरिजुली आधारभूत विद्यालय कालिन्चोक 2 बाबरे, बाबरे उपस्थिति केन्द्र 4 भगवती मावि कालिन्चोक 3 घ्याङ, बाबरे उपस्थिति केन्द्र 5 हिलेपानी संस्कृत मावि कालिन्चोक 4 हिलेपानी, निकोभूमि उपस्थिति केन्द्र 6 कालिन्चोक 2 निकोभूमि,
8: सिंगटी उपस्थिति केन्द्र 7 हेलिप्याड चौर बेगुचार सिंगटी, लिङ्बा सोइसाङ उपस्थिति केन्द्र 8 बेगुचार घ्याङ्गर डाँडा, गौरी शंकर उपस्थिति केन्द्र 9 गौरी शंकर 7 नाजिङ, थामी चागु उपस्थिति केन्द्र 10 सेवा केन्द्र को कार्य बेगुआ थामी चागु मागा पौवा उपस्थिति केन्द्र 11 कृषि उपसंकलन केन्द्र सैलुङ 3 बाखुर काटाकुटी उपस्थिति केन्द्र 12 वीरेन्द्र मावी सैलुङ 5 काटाकुटी
9: फर्स्टको उपस्थिति केन्द्र 13 सेवा केन्द्रको कार्यालय सैलुङ 6 गोठपानी फर्स्टको उपस्थिति केन्द्र 14 साउते मावी सैलुङ 7 कालापानी नामदु उपस्थिति केन्द्र 15 सेवा केन्द्रको कार्यालय बैतेश्वर 6 नामदु मार्बु उपस्थिति केन्द्र 16 बैतेश्वर 7 ओडा कार्यालय मार्बु मैना पोखरी उपस्थिति केन्द्र 17 सेवा केन्द्रको कार्यालय बैतेश्वर 5 मैना पोखरी मेलुङ र तामाकोशी गाउँपालिका उपस्थिति केन्द्र 18 तामाकोशी 3 डुढे बजार र लिसङ्खु पाखर उपस्थिति केन्द्र 19 सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर 5 मुढे बजार सिन्धुपाल्चोक
6: मिति 2083 साल असोज 4 गते आइतबार भीमेश्वर नगरपालिका 1 उपस्थिति केन्द्र 20 भिनोपा 1 मसान डाँडा क्षमावती दोलखा भिनोपा 2 उपस्थिति केन्द्र 21 भीममावी भिनोपा 2 दोलखा बजार भिनोपा 3 र 6 उपस्थिति केन्द्र 22 कालिन्चोक मावी भिनोपा 3 चरीकोट भिनोपा 4 उपस्थिति केन्द्र 23 सर्वमावी भिनोपा 4 तहले भिनोपा 5 उपस्थिति केन्द्र 24 महेन्द्रोदय मावी भिनोपा 5 माटी भिनोपा 5 उपस्थिति केन्द्र 25 भिनोपा 5 नयाँ पुल बजार भिनोपा 5 उपस्थिति केन्द्र 26 बुढा भीमसेन मावी भिनोपा 5 किराती छाप भिनोपा 7 उपस्थिति केन्द्र 27 कुटीडाँडा मावी भिनोपा 7 मकैबारी भिनोपा 7 उपस्थिति केन्द्र 28 कुप्री प्रावी भिनोपा 7 कुप्री भिनोपा 8 र 9 उपस्थिति केन्द्र 29 देवी मावी भिनोपा 8 बोच
9: मिति 2083 साल असोज 10 गते शनिबार काठमाडौँ उपत्यकामा रहेका शेयर सदस्यहरूका लागि न्यू त्रिशक्ति पार्टी प्यारेस पेप्सिकोला काठमाडौँ मिति 2083 साल असोज 13 गते मंगलबार मुख्य निर्णय प्रमाणित संस्थाको मुख्य कार्यालय भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा नोट यस सहकारी संस्थाका सबै स्थानमा हुने साधारण सभाहरू बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म सञ्चालन हुनेछ
8: साधारण सभाका प्रस्ताव तथा कार्यसूचीहरू आर्थिक वर्ष 2082-83 अध्यक्षको प्रतिवेदन सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित कार्यक्रम कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 प्रतिवेदन आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 आर्थिक कारोबारको बाह्य लेखा परीक्षणका लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण विनियम कार्यविधि नियमावली संशोधन र पुनर्लेखन सहकारी एकीकरण थप प्रस्ताव प्रश्न र सुझाव एकाइ निर्णय प्रमाणित प्रतिनिधि मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विविध
6: थप जानकारीका लागि शेयर सदस्यज्यूहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनका लागि संस्थाको वेबसाइट www.milijuli.coop.np युट्युब च्यानल @milijuli कालिन्चोक साकोस 6358 र फेसबुक पेज मिलिजुली दोलखामा अपलोड गरिनेछ शेयर सदस्यहरूले अध्ययन गरी संस्थाहरूलाई केही सल्लाह सुझाव दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भई सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सिट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakos@gmail.com मार्फत दिनका लागि अनुरोध गरिन्छ साधारण सभामा शेयर सदस्य मात्र उपस्थित हुनुपर्नेछ ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि नै आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा नगद तथा चेक मार्फत र मोबाइल बैंकिङ मार्फत बुझाउन हुन अनुरोध गरिन्छ सदस्य पहिचान फारम भर्न बाँकी शेयर सदस्यहरूले नागरिकताको प्रमाणपत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नका लागि अनुरोध गरिन्छ।
9: कुनै दुविधा भएमा वा जानकारी लिनु परेमा संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्नुहुन अनुरोध छ। थप जानकारीका लागि संस्थाको फोन नम्बर 0949 4193 4215 39 4215 39 3।
8: मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड सरीकोट दोलखा।
10: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हार्ड चोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली।
4: अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ।

सरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट।

0: मधिरा न्यूनीकरण का लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
2: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यसो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झाउनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
2: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनी लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
2: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
2: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगिऊ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतो छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र दिगो गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास कृषि संघको संयुक्त अपील।
2: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गोटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिङ्गटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 67 39 57 22।

विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास कला जनपक्षीय आवाज हम रेडियो 103.4 मेगाहर्ट्ज़।

0: दिनकी देवे देखो हमरो समाचार मा लक्ष्मी को नमस्कार। दोलखाको गौरीशंकर गाउँपालिकामा गुडिरहेको बोलेरोमा ढुङ्गा खसेर एक वृद्धको मृत्यु भएको छ। आज बिहान गौरीशंकर गाउँपालिका छ चंखुमा सड़कमा गुडिरहेको बोलेरोमा ढुङ्गा खस्दा स्थानीय 68 वर्षीय मान बहादुर तामाङको मृत्यु भएको हो। गुडिरहेको बोलेरोमा अचानक ढुङ्गा खस्दा तामाङ गम्भीर घाइते भएका थिए। गम्भीर घाइते भएका तामाङलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लैजाने तयारी गर्दा गर्दै मृत्यु भएको हो। चंखुबाट सिंगटीतर्फ आउँदै गरेको बागमती प्रदेश 08082 नम्बरको बोलेरो गाड़ीमा दिम्सीदिम पहिरो क्षेत्रमा माथिबाट ढुङ्गा खसेर बोलेरोमा ठोकिएको प्रहरले जनाएको छ। तामाङको शवलाई पोस्टमार्टमका लागि हेलिकप्टर मार्फत काठमाडौँ लगिएको छ। प्रधान सेनापति अशोक राज सिग्दल चीनको सातव्यापी औपचारिक भ्रमणका लागि आज बेन्जिङतर्फ प्रस्थान गरेका छन्। चीनको औपचारिक निमन्त्रणामा सेप्टेम्बर 13-19 सम्म हुने भ्रमणका क्रममा सेनापति सिग्दल बेन्जिङ आयोजना हुने 13 बेन्जिङ सियाङसान फोरममा सहभागी हुने कार्यक्रम रहेको छ। भ्रमणले नेपाल र चीन बीचको आपसी सैनिक सम्बन्धलाई थप विस्तार गर्नका साथै सैनिक कूटनीति मार्फत नेपालको समग्र परराष्ट्र नीतिलाई सिटेवा पुर्याउन महत्वपूर्ण योगदान दिने विश्वास लिएको नेपाली सेनाले जनाएको छ। बेजिङ प्रस्थान गर्न अघि प्रधान सेनापति सिग्दल जंगी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान अर्पण गरेको थियो। त्यसपछि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जंग केसीले विदाई गरेका थिए। प्रधान सेनापतिको भ्रमण अवधिभर उनको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीप जंग केसीले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने नेपाली सेनाले जनाएको छ। भदौ 10 रसुवा बाढ़ीले 69 किलोमिटर सड़कमा क्षति पुगेको छ। राष्ट्रिय विपत्ति जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय योजना आयोगले संयुक्त रूपमा तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदनले बाढ़ीले आंशिक र पूर्ण रूपमा 69 किलोमिटर सड़कमा क्षति पुगेको औल्याएको हो। गल्छी त्रिशुली रसुवागढ़ी करिडोरको 14 किलोमिटर सड़क आंशिक र 55 किलोमिटर सड़क पूर्ण रूपमा बगेको रिपोर्टमा उल्लेख छ। गल्छी देवीघाट 4 किलोमिटर कालोपत्र सड़क आंशिक र देवीघाट त्रिशुली बजार बेत्रावती 10 किलोमिटर कालोपत्र र ग्राभेल सड़क आंशिक क्षति भएको हो। बेत्रावतीदेखि रसुवागढ़ी 55 किलोमिटर कच्ची सड़क पूर्ण रूपमा बगेको छ। सो बाढ़ीका कारण सड़क पूर्वाधारमा 23.42 करोड़ 25 लाख रूपियाँको क्षति पुगेको रिपोर्टमा उल्लेख छ। त्यसको पुनस्थापना गर्न 55.18 करोड़ 13 लाख रूपियाँ लाग्ने अनुमान छ। तत्कालीन सुधारका लागि मात्र 3.19 करोड़ रूपियाँ खर्च हुने प्रतिवेदनमा उल्लेख छ। त्यस्तै दीर्घकालीन पुनस्थापना गर्न 51.99 करोड़ 13 लाख रूपियाँ लाग्ने प्रारम्भिक अनुमान छ। भग्नावशेष हटाउने, ट्रयाक खोल्ने, अस्थायी ड्राइभर्सन, वैकल्पिक मार्ग मर्मत सम्भार र आपतकालीन ढलान र किनार सुरक्षालाई तत्काल गर्नुपर्ने कार्य उल्लेख गरिएको छ। यी काम 6 महिनाभित्र गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ। मलेसियाले नेपाली श्रमिक भर्नामा सीमित म्यान पावर कम्पनीलाई मात्र अधिकार दिने गरी अघि बढ़ाएको प्रक्रियालाई स्वीकार नगर्ने अडान नेपालले दोहोर्याएको छ। मलेसियाले यसअघि नेपालबाट श्रमिक लैजाने 25 म्यान पावर कम्पनीलाई मात्रै रजिस्टर्ड रिक्रुटमेन्ट एजेन्सीका रूपमा आफ्नो विदेशी श्रमिक एकीकृत केन्द्रीकृत व्यवस्थापन प्रणाली FWCMS मा सूचीकृत गरेको थियो। त्यसको नेपालमा व्यापक विरोध भएपछि थप 250 वटा म्यान पावरलाई ती 25 कम्पनीको मातहतमा सपोर्ट एजेन्सीका रूपमा सूचीकृत गरेको थियो। तर 25 मुख्य म्यान पावर एजेन्सी र तिनको मातहतमा रहने 250 सपोर्ट एजेन्सीको संरचना पनि स्वीकार नहुने अडान नेपाल सरकारले लिएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले मलेसियालाई कूटनीतिक नोट मार्फत सो जानकारी गराएको हो। मलेसियाले 25 वटा प्रिन्सिपल एजेन्सी रहने र तिनले नै रोजगारदाताबाट श्रमिकको माग ल्याउने तथा श्रमिक पठाउन पाउने गरी सूचीकृत गरेको थियो। तिनकै मातहतमा थप 250 म्यान पावरलाई सपोर्ट एजेन्सीका रूपमा राखिएको छ। काभ्रे पलाञ्चोकको पाँचखालमा कृषि फार्ममा काम गर्ने दोलखाको जिरी नगरपालिकाकी एक महिला मृत फेला परेकी छिन्। जिरी नगरपालिका 9 लिसे घर भई पाँचखाल नगरपालिका 11 बास्कोटमा रहेको कृषि फार्ममा काम गर्ने 51 वर्षीय जेठी माया श्रेष्ठ फार्म नजिकैको पाखु बारीमा गए राती मृत फेला परेकी हुन्। जेठी मायालाई मृत फेला पारेपछि उनका श्रीमान दल नारायण श्रेष्ठले प्रहरीलाई खबर गरेका थिए। मृतक महिलाको शरीरमा बाहिरी घाउ चोटपटक तथा निलडाम नदेखिएको र घटनाका बारेमा अनुसन्धान भइरहेको काभ्रे प्रहरीले जनाएको छ। घटना लगतै पाँचखाल प्रहरी चौकीबाट प्रहरी निरीक्षक मनोराज बानियाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ। जिरीको लिसे घर भएका श्रेष्ठ दम्पति पाँचखाल बासकोटका गोविन्द थपलियाको कृषि फार्ममा काम गर्ने मजदूर भएको बताइएको छ। जेठी मायाको मृत्युको कारण खुल्न सकेको छैन। काभ्रे पलाञ्चोकको बनेपामा मोटरसाइकलले ठक्कर दिँदा एकजना पैदल यात्रीको मृत्यु भएको छ। अरणीको लोकमार्ग अन्तर्गत उग्रचण्डी पेट्रोल पम्प अगाडि मोटरसाइकलले ठक्कर दिँदा बनेपा 7 का 72 वर्षीय ज्ञानलाल मानन्धरको मृत्यु भएको हो। धुलीखेलबाट बनेपा तर्फ आउँदै गरेको 62 P 4813 नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सड़क पार गर्दै गरेका मानन्धर गम्भीर घाइते भएका थिए। उनको काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक काप्रे पलाञ्चोको महाभारत 6 घर भई हाल बनेपा 4 नालामा डेरा गरी बस्ने 27 वर्षीय रबिन घिसिङ पनि घाइते भएका छन्। करिब 240 जना यात्रु बोकेको एक इण्डोनेसियाली यात्रुवाहक जहाज जाभा सागरमा बेपत्ता भएको छ। पूर्वी जाभाको सुराबायाबाट बोर्नियो द्वीपको दक्षिण कालिमन्तन प्रान्तको राजधानी बन्जार मासिनतर्फ जाँदै गरेको जहाज सम्पर्कविहीन भएको हो। यात्राका क्रममा जहाजसँग सम्पर्क टुटेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ। सम्पर्क टुट्न अघि सो यात्रुवाहक जहाजले खराब मौसमको सामना गरेको थियो। समुद्री क्षेत्रमा प्रतिकूल मौसमका कारण जहाजको यात्रा प्रभावित भएको हुन सक्ने अधिकारीहरूले बताएका छन्। जहाजसँग सम्पर्क टुटेपछि आइतबार इण्डोनेसियाली उत्तर टोलीले खोजी अभियान शुरू गरेको छ भने खोज तथा उद्धारका लागि एउटा उद्धार जहाज घटनास्थलतर्फ पठाएको छ। उद्धार टोलीले सम्पर्कविहीन जहाजको अवस्थिति पत्ता लगाउने तथा त्यसमा सवार यात्रुहरूको खोजी गर्ने अभियानलाई तीव्र बनाएको छ। जेएनजी आन्दोलनका क्रममा नक्खु कारागारबाट भागेका कैदी नक्कली सुन देखाएर करोडौंको रकम ठगी गर्ने अभियोगमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका एक घर भई काठमाडौँ नयाँ बस पार्क बस्ने 28 वर्षीय अनिश थापा मगर रहेका छन्। उनलाई टोखा 9 मिलन टोल स्थित एक गेस्ट हाउसबाट प्रहरी पक्राउ प्रहरले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। मगरले नक्कली सुन र सक्कली सुन भन्दा 1,39,00,000 रूपियाँ ठगी गरेको प्रहरले जनाएको छ। उनको साथबाट नक्कली सुन 865 ग्राम समेत बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दान बहादुर थापाले बताए। पक्राउ परेका मगर विरूद्ध काठमाडौँ जिल्ला अदालतबाट 5 दिनको म्याद थप भएको छ। उनी बलात्कार कसुरमा कारागार चलन भएका व्यक्ति हुन्। जेएनजे आन्दोलनमा उनी नखु कारागारबाट फरार भएका थिए। कपिल वस्तु नगरपालिका 6 बर्मेली स्थित बाणगंगा नदीमा शनिबार राति 81 आएको बाढ़ीमा फँसेका 12 जनाको सशस्त्र प्रहरले सकुशल उद्धार गरेको छ। बाढ़ीका कारण नदी क्षेत्रमा फँसेका 11 महिना र 11 महिला र 1 पुरूषलाई गैराती सशस्त्र प्रहरी बल नेपाल नयाँ 28 गर्ने हेडक्वार्टर कपिल वस्तुबाट खटेको टोलीले उद्धार गरी सुरक्षित स्थानमा ल्याएको हो। सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीका अनुसार बाढ़ी आएपछि मानिसहरू फँसेका भन्ने सूचना प्राप्त हुनसाथ सशस्त्र प्रहरी टोलीलाई तत्काल घटनास्थलमा परिचालन गरिएको थियो। कपिल वस्तु नगरपालिका 6 की 70 वर्षीय गोपी परियार, 70 वर्षीय किरली परियार, 24 वर्षीय कविता कुमाल, 38 वर्षीय रानी बक्यु ओबुयु, 32 वर्षीय मीना बबुयु, 45 वर्षीय बेलन मती सुनार, 45 वर्षीय सुषमा जीसी र जिसे 18 वर्षीय लालुमा श्रेष्ठ, 34 वर्षीय लक्ष्मी परियार, 40 वर्षीय मीना बीक, 24 वर्षीय बिन्दा थापा तथा 37 वर्षीय रेशम परियारको उद्धार गरिएको छ। दिउँसो 2 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 3 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी थामी बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
0: आनन्ददायक बहुउद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
2: यस सहकारी संस्था लिमिटेडको 24 औं वार्षिक साधन सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकाले सम्पूर्ण सदस्यज्यूहरूलाई आफूलाई पाएको पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: कार्यक्रम हुने मिति, समय र स्थान
2: 2083 असोज 17 गते उद्घाटन। सूर्योदय प्रावि बिहान 10 बजेदेखि 4 बजेसम्म। कालिंचोक गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। असोज 21 र 22 गते काठमाडौँ, ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शेर सदस्यहरूसँग सुझाव संकलन। असोज 24 गते बनचोरे सेवा केन्द्रको कार्यालय बिहान 7 बजेदेखि 10 बजेसम्म। साबिक लामीडाँडा गाविसका सदस्यहरू। सिंगटी पारीघाट बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म। सिंगटीमा रहेका सदस्यहरू। लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेदेखि 3 बजेसम्म। कालिंचोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। सुनरावती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म। साबिक सुनरावती गाविसका सदस्यहरू। कालिंचोक गाउँपालिका वडा नम्बर 8 मिल डाँडा बिहान 11 बजेदेखि 4 बजेसम्म। कालिंचोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू। असोज 25 गते समापन संस्थाको हलमा बिहान 10 बजेबाट। छनौट भएका प्रतिनिधि सदस्यहरू।
0: नोट, अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
2: साधन सभामा प्रस्तुत गरिने प्रस्तावहरू, संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित, लेखा सुपरिवेशन समितिको प्रतिवेदन प्रस्तुत तथा पारित, आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने, संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने, सम्मान तथा पुरस्कार वितरण, संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित, फाखा मागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 वार्षिक साधन सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने, संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा
0: साधारण सभा सम्बन्धी अन्य जानकारीहरू।
2: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनुपर्नेछ। 2082 एसी परीक्षामा उत्कृष्ट जीपी ल्याउने सदस्यका छोराछोरी एक एक जनालाई सम्मान गर्ने भएको हुँदा असोज 10 भित्र आफ्नो लब्धाङको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: नोट: भाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ।
2: गोपाल पाण्डे अध्यक्ष, आनन्ददायक बौद्धिष्टी सहकारी संस्था लिमिटेड परिवार, कालिन्चुक 7 भदौरे दोलखा।

0: स्वदेश तथा विदेशका फाइभ स्टार होटलका रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटीफिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ।
1: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
0: तालिम दिने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू
1: काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान दुबई र युरोप विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ।
0: थप जानकारीका लागि होटल एम्ब्रोसिया चरीकोट दोलाखा सम्पर्क नम्बर 9841070099, 9841070099।
1: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट, बगेको खोला फर्किँदैन, मौका आउँछ फर्किँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।
2: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
3: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
2: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
3: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
2: हाम्रा सुविधाहरू
4: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
2: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
4: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
2: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
4: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
2: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
3: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
2: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 97.4 FM र 97.4 FM।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: जनमुखी बचत ऋण सहकारी संस्था लिमिटेडको 29औं वार्षिक साधारण सभा सम्बन्धी सूचना। संस्थाको संचालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29औं वार्षिक साधारण सभा देहाय बमोजिमको मिति समय र स्थानमा एकाईगत रूपमा संचालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउनु हुन हार्दिक अनुरोध गरिन्छ। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन, संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने, ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन, आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृत गर्ने, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक,
1: व्यवस्थापकको सेवा सुविधा एकाई निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट।

0: वार्षिक साधारण सभा संचालन हुने मिति समय र स्थान
1: 2083 भदौ 26 गते ठूलोपातल छिपछिपेमा साबिक ठूलोपातल गाविस वडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9 तथा सोही दिन ठूलोपातल निगालेमा साबिक ठूलोपातल गाविस वडा नम्बर 4 र 5 र जिरी नगरपालिका क्षेत्रका सदस्यहरूका लागि
0: भदौ 27 गते नामदु बैतेश्वर मावि बैतेश्वर वडा नम्बर 6 वडा नम्बर 7 को माझी बुस्ती र ठोटमेरी वडा नम्बर 5 को निमकोटका सदस्यहरूका लागि
1: भदौ 28 गते गैरीमुदी जनज्योति माविमा साबिक गैरीमुदी र मिर्गी गाविस क्षेत्रका लागि
0: भदौ 29 गते जुगु नीलकण्ठेश्वर माविमा गौरी शंकर गाउँपालिका क्षेत्र
1: भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालयमा साबिक क्षेत्रपा गाविस र साबिक जुगु गाविसको गैरी र ओर्लिनी क्षेत्र
0: असोज 1 गते मार्बु वडा कार्यालयमा बैतेश्वर वडा नम्बर 7 क्षेत्रका लागि
1: असोज 2 गते सरीकोट हाम्रो रेडियोको हल भीमेश्वर नगरपालिकामा कालिम्चोको बिगु सैलुङ मेलुङ र तामाकोसी गाउँपालिका क्षेत्र
0: असोज 3 गते रोयल ब्याङ्केट जडीबुटीमा काभ्रे पलाञ्चोक ललितपुर काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरूका लागि
1: असोज 5 गते मुखी कार्यालय मैना पोखरीमा बैतेश्वर वडा नम्बर 4 र 5 वडा नम्बर 3 को यार्सा र मजुवा बैतेश्वर वडा नम्बर 8 को एबु क्षेत्रका लागि
0: वार्षिक साधारण सभामा उपस्थितिका लागि तपसिल बमोजिम योग्यता पुगेको हुनुपर्नेछ
1: मेटी 2083 श्रावण 22 गतिसम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने
0: सदस्यको व्यक्तिगत विवरण

0: केवाईएम अदावधि भएको हुनुपर्ने,
1: सदस्यता निलम्बन खारेज वा स्थगनमा नरहेको हुनुपर्ने,
0: ऋण कारोबार गरेको भए ऋणको फाखा ननागेको हुनुपर्ने,
1: 2083 असार मसान्तसम्म नियमित बचत गरेको हुनुपर्ने,
0: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर, परिचय पत्र वा सहकारीले तोकेको प्रमाण वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ।
1: पाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्नेछ।
0: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन।
1: सदस्यहरूको उपस्थिति गर्दा तोकिएको क्षेत्रभित्रका सदस्यहरूले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थिति जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थित केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले 2083 आश्विन 5 गतिको अन्तिम उपस्थिति केन्द्र रहेको संस्थाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
0: थप जानकारीका लागि संस्थाको तपसिल बमोजिम सम्पर्क नम्बरमा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: मुख्य कार्यालय मैना पोखरी 049-411-030
0: नामदु सेवा केन्द्र नामदु 98-51-322-136
1: गैरीमती सेवा केन्द्र गैरीमती 98-51-32-21-37
0: जुगु सेवा केन्द्र जुगु 98-51-322-141
1: चरीकोट सेवा केन्द्र चरीकोट 98-51-32-21-34
0: काठमाडौँ सेवा केन्द्र काठमाडौँ 98-51-322-147
1: भेषबहादुर मिजार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड 32 गाउँपालिका 5 मैना पोखरी दोलखा।

0: दिवसो तीन बजे को हाम्रो समाचारमा लक्ष्मी नमस्कार। एमसे नेपालले 18 किलोमिटर प्रोत्साहन लाइन शिलान्यास गरेको 9 महिनामा निर्माण सम्पन्न गरेको छ। एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत निर्माण सम्पन्न भएको पहिलो प्रमुख पूर्वाधार परियोजना हो। नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुनवाल नगरपालिका 13 निर्माणाधीन न्यू बोटुल सब स्टेशनदेखि नेपाल भारत सीमासम्मको सुप्रसारण लाइन खण्डको निर्माण आज सम्पन्न भएको हो। तत्कालीन अर्थमन्त्री रामेश्वर खनाल र नेपालका लागि तत्कालीन अमेरिकी राजदूत डिनार थम्सनले 10 वर्ष 2082 सुप्रसारण लाइनको शिलान्यास गरेका थिए। एमसे नेपालले भारतीय कम्पनीले ट्रान्स रेल लाइटिङ लिमिटेडसँग 8 भदौ 2081 सुप्रसारण लाइन निर्माणको ठेक्का सम्झौता गरेको थियो। 1,23,80,000 अमेरिकी डलरमा 21 महिनाभित्र स्व आयोजना निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो। तर अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि वैदेशिक सहायताबारे समीक्षा थाल्दै केही समयलाई सम्पूर्ण सहायतालाई स्थगित गरेपछि आयोजनाको कार्यान्वयन पनि रोकिएको थियो। मलेसियाले नेपाली श्रमिक भर्नामा सीमित म्यान पावर कम्पनीलाई मात्र अधिकार दिने गरी अघि बढ़ाएको प्रक्रियालाई स्वीकार नगर्ने अडान नेपालले दोहोर्याएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले मलेसियालाई कूटनीतिक नोट मार्फत यस्तो जानकारी गराएको हो। मलेसियाले यसअघि नेपालबाट श्रमिक लैजान 25 म्यान पावर कम्पनीलाई मात्रै रजिस्टर्ड रिक्रुटमेन्ट एजेन्सीका रूपमा आफ्नो विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणालीमा सूचीकृत गरेको थियो। त्यसको नेपालमा व्यापक विरोध भएपछि थप 250 म्यान पावरलाई ती 25 कम्पनीको मार्फतमा सपोर्ट एजेन्सीका रूपमा सूचीकृत गरेको थियो। मन्त्रालयका एक अधिकारीका अनुसार एकाधिकारको बेसै नेपालको संविधान र विद्यमान कानूनी व्यवस्थालाई स्वीकार नहुने पारी मलेसियालाई जानकारी गराइएको हो। मन्त्रालयले मलेसियालाई पठाएको जवाफमा नेपालमा प्रचलित वैदेशिक रोजगार ऐन नियमावली तथा संविधानले इजाजत प्राप्त वैदेशिक रोजगार व्यवसाय संस्थालाई समान हैसियत दिएको उल्लेख गरेको छ। नेपाल र मलेसिया बीच भएको द्विपक्षीय श्रम सम्झौतामा समेत प्रिन्सिपल एजेन्सी र सपोर्ट एजेन्सीको व्यवस्था नरहेको भन्दी नेपालले त्यस्तो प्रणाली स्वीकार गर्न नसकिने स्पष्ट पारेको हो। बाढ़ी प्रभावित क्षेत्रमा वाइसेलका स्वयंसेवकले अस्थायी आवास निर्माण गर्न शुरू गरेका छन्। रसुवा र नुवाकोटको प्रभावित क्षेत्रमा खटिएका स्वयंसेवकहरूले पीड़ितका लागि अस्थायी आवास निर्माण शुरू गरेका हुन्। बाढ़ी प्रभावित क्षेत्रमा 600 स्वयंसेवक परिचालन गरिएको वाइसेलले जनाएको छ। उनीहरूले बेपत्ताहरूको खोजी तथा उद्धार, घाइतेहरूको उपचार, खाद्यान्न तथा अत्यावश्यक राहत सामग्री वितरणसँगै पीड़ित परिवारको गाउँ र बासको व्यवस्थापनमा सहयोग गरिरहेको अध्यक्ष पुष्प ओलीले बताए। राहत वितरणसँगै थादिङ र नुवाकोटका बाढ़ीग्रस्त घरहरूको सरसफाई र स्थानीय बासिन्दाको आवश्यकता अनुसार अस्थायी आवास निर्माणको काम अघि बढ़ाइएको हो। उल्लेखका अनुसार पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा टोली खटाइएको छ। स्थानीय आवश्यकतालाई मध्यनजर गर्दै पहिलो क्षणमा नुवाकोटको बेलकोटगढ़ी नगरपालिका साथ स्थित ठूलो खोला, नामो, स्वाति, रातमाटी र महादेव फाँटका प्रभावित परिवारहरूका लागि 150 अस्थायी आवास निर्माण गरिने उनले जानकारी दिए। प्रधान सेनापति अशोकराज सिगदेल चीनको सातव्यापी औपचारिक भ्रमणका लागि आज बेजिङ प्रस्थान गरेका छन्। चीनको औपचारिक निमन्त्रणामा उनी चीन प्रस्थान गरेका हुन्। सेप्टेम्बर 13-19 हुने भ्रमणका क्रममा सेनापति सिगदेल बेजिङमा आयोजना हुने 13 बेजिङ सियाङ सान फोरममा सहभागी हुने कार्यक्रम रहेको छ। भ्रमणले नेपाल र चीन बीचको आपसी सैनिक सम्बन्धलाई थप विस्तार गर्नुका साथै सैनिक कूटनीति मार्फत नेपालको समग्र परराष्ट्र नीतिलाई टेवा पुर्याउन महत्वपूर्ण योगदान दिने विश्वास दिएको नेपाली सेनाले जनाएको छ। प्रधान सेनापतिको भ्रमण अवधिभर उनको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीप जनकेसीले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने नेपाली सेनाले जनाएको छ। पौदौतसको रसुवा बाढ़ीले 69 किलोमिटर सड़कमा क्षति पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय योजना आयोगले संयुक्त रूपमा तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदनले बाढ़ीले आंशिक र पूर्ण रूपमा 69 किलोमिटर सड़कमा क्षति पुगेको औंल्याएको हो। गल क्षेत्र सुली रसागढ़ी करिडोरको 14 किलोमिटर सड़क आंशिक र 55 किलोमिटर सड़क पूर्ण रूपमा बगेको रिपोर्टमा उल्लेख छ। गल्छे देवीघाट 4 किलोमिटर कालोपत्रे सड़क आंशिक र देवीघाट त्रिशुली बजार बेत्रावती 10 किलोमिटर कालोपत्रे र ग्राभेल सड़क आंशिक क्षति भएको हो। बेत्रावती रसुवागढ़ी 55 किलोमिटर कच्चे सड़क पूर्ण रूपमा बगेको छ। सो बाढ़ीका कारण सड़क पूर्वधारमा 23,42,25,00,000 रूपियाँको क्षति पुगेको रिपोर्टमा उल्लेख छ। त्यसको पुनर्स्थापनाका लागि 55,18,13,00,000 रूपियाँ लाग्ने अनुमान छ। दोलोखाको गौरीशंकर गाउँपालिकामा गुडिरहेको बोलेरोमा ढुङ्गा खसेर एक वृद्धको मृत्यु भएको छ। आज बिहान गौरीशंकर गाउँपालिका शङ्खुमा सड़कमा गुडिरहेको बोलेरोमा ढुङ्गा खस्दा स्थानीय 68 वर्षीय मान बहादुर तामाङको मृत्यु भएको हो। गुडिरहेको बोलेरोमा अचानक ढुङ्गा खस्दा तामाङ गम्भीर घाइते भएका थिए। गम्भीर घाइते भएका तामाङलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लैजाने तयारी गर्दा गर्दै मृत्यु भएको हो। चंखुबाट सिंगटीतर्फ आउँदै गरेको बागमती प्रदेश 08001608 नम्बरको बोलेरो गाडीमा दिम पहिरो क्षेत्रमा माथिबाट ढुङ्गा खसेर बोलेरोमा ठोकिएको प्रहरीले जनाएको छ। तामाङको शव पोस्टमार्टमका लागि हेलिकप्टर मार्फत काठमाडौँ लगिएको छ। काभ्रे पलाञ्चोको पाँचखालमा कृषि फार्ममा काम गर्ने दुलोखाको जिरी नगरपालिकाकी एक महिला मृत फेला परेकी छिन्। जिरी नगरपालिका 9 लिसे घर भई पाँचखाल नगरपालिका 11 बासकोटमा रहेको कृषि फार्ममा काम गर्ने 51 वर्षीय जेठीमा श्रेष्ठ फार्म नजिकैको पाखो बारीमा गैराते मृत फेला परेकी हुन्। जेठीमायालाई मृत फेला पारेपछि उनका श्रीमान दल नारायण श्रेष्ठले खबर गरेका थिए। मृतक महिलाको शरीरमा बाहिरी घाउ चोटपटक तथा निलदाम नदेखिएको र घटनाका बारेमा अनुसन्धान भइरहेको काभ्रे प्रहरीले जनाएको छ। घटना लगत्तै पाँचखाल प्रहरी चौकीबाट प्रहरी निरीक्षक मनराज बानियाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ। जिरीको लिसे घर भएका श्रेष्ठ दम्पति पाँचखाल बासाकोटका गोविन्द थपलियाको कृषि फार्ममा काम गर्ने मजदूर भएको बताइएको छ। जेठीमायाको मृत्युको कारण खुल्न सकेको छैन। काभ्रे पलाञ्चोको बनेपामा मोटरसाइकलले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ। अरणीको लोकमार्ग अन्तर्गत उग्रचण्डी पेट्रोल पम्प गाडी मोटरसाइकलले ठक्कर दिँदा बनेपा 7 72 वर्षीय ज्ञानलाल मानन्धरको मृत्यु भएको हो। तलेखेलबाट बनेपा तर्फ जाँदै गरेको 62P4813 नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सड़क पार गर्दै गरेका मानन्धर गम्भीर घाइते भएका थिए। उनको काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक काभ्रे पलाञ्चोको महाभारत 6 घर भई हाल बनेपा 4 नालामा डेरा गरी बस्ने 27 वर्षीय रबिन घिसिङ पनि घाइते भएका छन्। जीएनजी आन्दोलनका क्रममा नखु कारागारबाट फरार कैदी नक्कली सुन देहाएर करोड़ौंको रकम ठगी गर्ने अभियोगमा पक्राउ परेका छन्। पक्राउ पर्ने उखलढुङ्गाको सिद्धेश्वर नगरपालिका 1 घर भई काठमाडौँ नयाँ बस पार्क बस्ने 28 वर्षीय अनिश थापा मगर रहेका छन्। उनलाई टोखानौ मिलनटोल स्थित एक गेस्ट हाउसबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। मगरले नक्कली सुनलाई सक्कली सुन भन्दै 1,39,00,000 रूपियाँ ठगी गरेको प्रहरीले जनाएको छ। उनको साथबाट नक्कली सुन 865 ग्राम समेत बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दान बहादुर थापाले जानकारी दिएका छन्। हाउस त दिउँसो 3 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 5 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
2: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको, त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
2: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
2: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
3: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ, साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763858333।
4: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगुटी, लामा बगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 97 67 39 57 22। स्वदेश तथा विदेशका फाइव स्टार होटलका रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सीटीफिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिम दिने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज, सुशी तालिम, वेटर्स र वेट्रेस। हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ, पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान, दुबई र युरोप विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पार्कको व्यवस्था भएको, टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। थप जानकारीका लागि होटल एम्ब्रोसिया, चरीकोट, दोलखा, सम्पर्क नम्बर 98 41 17 09 98 41 17 09। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट, बगेको खोला फर्किँदैन, मौका आउँछ पर्खिँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।
1: भीमेश्वर नगरपालिकाको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम सञ्चालन गर्ने बारे सूचना।
0: प्रस्तुत विषयमा यस कार्यालयको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार मागमा आधारित साना तथा मजौला फर्म प्रवर्धन कार्यक्रम र किवी फल, तरकारी बाली सम्बन्धी कृषक स्तर तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गर्ने भएकाले भीमेश्वर नगरपालिका स्थायी ठेगाना भएका इच्छुक कृषि फर्म, कृषक समूह, कृषि सहकारीहरूले यो सूचना प्रसारण भएको मितिले 21 दिन अर्थात असोज 13 गते भित्र आवश्यक कागजात सहित निवेदन दर्ता गर्नुहुन यो सूचना प्रसारण गरिएको छ।
1: आवश्यक कागजातहरू: माग निवेदन, नेपाली नागरिकताको प्रतिलिपि, जग्गाधनी पूर्जाको प्रतिलिपि, माग गर्ने कृषि फर्म, कृषक समूह, कृषि सहकारी संस्थाको प्रमाण पत्रको प्रतिलिपि तथा समूह सहकारी भएमा बैठकको निर्णयको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण र स्थायी लेखा नम्बर प्यानको प्रमाण पत्रको प्रतिलिपि। थप जानकारीका लागि भीमेश्वर नगरपालिका अन्तर्गत कृषि शाखाको मोबाइल नम्बर 98 64 00 20 77, 98 44 00 628, 98 61 84 92 09 र 98 61 17 89 30 मा सम्पर्क गर्नुहुन अनुरोध छ।
0: विष्णु प्रसाद सुवेदी, प्रमुख प्रशासकीय अधिकृत, भीमेश्वर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, चरीकोट, दोलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: ಅಪ್ಪೋಯ್ ವೈನಯಕ್ ಮಾಡಿಸ್ ರೊಟ್ಟಿ ವಾಸ್ಕೋ ಟಿ ವಿ ಬೋಕರೆ ಹಿಡಿಯೋ ನೀಕೈ ಹತಾರ ಮಸ್ ಹೌತ
1: ಕಥೆ ಬರಿಲೈ ವಾಸ್ಕೋ ಟಿ ವಿ ಬೋಗ್ನೋನಿ ಭಿಟ್ಟಿ ಆಪ್ನೆ ಟಿ ವಿ ಬಿಗ್ರಿಯೋ ಅನಿ ಬನೌನ ಜನ ಲಾಗಿ ಕೊಡಿ ಬನೌನೆ ಪುಕ್ಕಾ ಉಲಟ ಹೋಯ್ನ
0: त्यति कुरामा पनि चिन्ता गर्नुपर्छ त सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सकिएको नि
1: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलइडी किन्दा डिस्काउन्ट सितैमा एहा फ्रिज डी फ्रिज एलइडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
3: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-061-814
4: होइन भाँडे त राम्रो लुगा लगाएर पो हिँडेछ कता जान लागिस् बिहेतिर हो कि क्या हो
1: कहाँबाट बिहेमा जानु यो त मनोकामनाको कमाल पो हो त बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल्नु होइन
4: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ तनावै तनाव छ गोजीमा 2 रुपियाँ छैन
5: होइन पाण्डवजी के कुराकानी गर्न लागेको हो
1: के हुनु नि भित्ति मनोकामनाको कुरा हो नि होइन
4: हो नि पाँडे मनोकामना नै किन बरु भन् न यहाँ के को सुविधा छ म पनि सुनिहालौ न
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि होइन
4: उसो भए पाँडे गइहालौ नि ढिला नगरौ न
1: कहाँ हुनु नि कृषि विकास बैङ्क अगाडि छ नि होइन
5: पाण्डहरू गइहालौ न द्याट्स इट सकिगो नि
6: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्
7: प्रोप्राइटर उमेश थापा थप जानकारीका लागि सम्पर्क 9844-065-293 र 9844-21-1100
8: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज

0: के तपाई लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर छ बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा। निजीजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
2: निजीजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33औं वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई सक्रिय सहभागिताका लागि हार्दिक निमन्त्रणा गरिन्छ।
0: साधारण सभा हुने मिति, समय र स्थान: मिति 2083 साल असोज 3 गते शनिबार, सुनखानी उपस्थिति केन्द्र 1, सेवा केन्द्रको कार्यालय कालिन्चोक 8 मेल डाँडा दोलखा, सुनखानी उपस्थिति केन्द्र 2 कालिन्चोक 9 कटुवा चौर, बाबरे उपस्थिति केन्द्र 3 मिलिजुली आधारभूत विद्यालय कालिन्चोक 2 बाबरे, बाबरे उपस्थिति केन्द्र 4 भगवती मावि कालिन्चोक 3 घ्याङ, बाबरे उपस्थिति केन्द्र 5 हिलेपानी संस्कृत मावि कालिन्चोक 4 हिलेपानी, निकोभूमे उपस्थिति केन्द्र 6 कालिन्चोक 2 निकोभूमे,
3: सिंगटी उपस्थिति केन्द्र 7 हेलिप्याड चौर बेगु 4 सिंगटी, लिङ्गा सोइसाङ उपस्थिति केन्द्र 8 बेगु 4 घ्याङ्गर डाँडा, गौरी शंकर उपस्थिति केन्द्र 9 गौरी शंकर 7 नाजिङ, थामी चाँगु उपस्थिति केन्द्र 10 सेवा केन्द्रको कार्य बिगुआर थामी चाँगु, मागा पौवा उपस्थिति केन्द्र 11 कृषि उपसंकलन केन्द्र सैलुङ 3 बाखुर काटाकुटी उपस्थिति केन्द्र 12 वीरेन्द्र मावि सैलुङ 5 काटाकुटी,
4: फर्स्टको उपस्थिति केन्द्र 13 सेवा केन्द्रको कार्यालय सैलुङ 6 गोठफानी, फर्स्टको उपस्थिति केन्द्र 14 साउते मावि सैलुङ 7 कालापानी, नामदु उपस्थिति केन्द्र 15 सेवा केन्द्रको कार्यालय बैतेश्वर 6 नामदु, मार्बु उपस्थिति केन्द्र 16 बैतेश्वर 7 ओडा कार्यालय मार्बु, मैना पोखरी उपस्थिति केन्द्र 17 सेवा केन्द्रको कार्यालय बैतेश्वर 5 मैना पोखरी, मेलुङ र तामाकोशी गाउँपालिका उपस्थिति केन्द्र 18 तामाकोशी 3 डुरे बजार र लिसङ्खु पाखर उपस्थिति केन्द्र 19 सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर 5 मुरे बजार सिन्धुपाल्चोक।
0: मिति 2083 साल असोज 4 गते आइतबार, भीमेश्वर नगरपालिका 1 उपस्थिति केन्द्र 20 भिनपा 1 मसान डाँडा छेमावती दोलखा, भिनपा 2 उपस्थिति केन्द्र 21 भीम मावि भिनपा 2 दोलखा बजार, भिनपा 3 र 6 उपस्थिति केन्द्र 22 कालिन्चोक मावि भिनपा 3 चरीकोट, भिनपा 4 उपस्थिति केन्द्र 23 सर्व मावि भिनपा 4 तहले, भिनपा 5 उपस्थिति केन्द्र 24 महेन्द्रोदय मावि भिनपा 5 माटी, भिनपा 5 उपस्थिति केन्द्र 25 भिनपा 5 नयाँ पुल बजार, भिनपा 5

0: उपस्थिति केन्द्र 26 बुढा भीमसेन मावी भिनपा 5 किराती 7 भिनपा 7 उपस्थिति केन्द्र 27 कुटीडाँडा मावी भिनपा 7 मकैबारी भिनपा 7 उपस्थिति केन्द्र 28 कुप्री प्रावी भिनपा 7 कुप्री भिनपा 8 9 उपस्थिति केन्द्र 29 देवी मावी भिनपा 8 बोझ
1: मिति 2083 साल असोज 10 गते शनिबार काठमाडौँ उपत्यकामा रहेका शेर सदस्यहरूका लागि न्यू त्रिशक्ति पार्टी प्यारेस पेप्सिकोला काठमाडौँ मिति 2083 साल असोज 13 गते मंगलबार मुख्य निर्णय प्रमाणित संस्थाको मुख्य कार्यालय भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा नोट यस सहकारी संस्थाका सबै स्थानमा हुने साधारण सभाहरू बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म सञ्चालन हुनेछ। साधारण सभाका प्रस्ताव तथा कार्यसूचीहरू आर्थिक वर्ष 2082-83 अध्यक्षको प्रतिवेदन सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित कार्यक्रम कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 प्रतिवेदन आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 आर्थिक कारोबारको बाह्य लेखा परीक्षणका लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण विनियम कार्यविधि नियमावली संशोधन र पुनर्लेखन सहकारी एकीकरण थप प्रस्ताव प्रश्न र सुझाव एकाई निर्णय प्रमाणित प्रतिनिधि मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विविध
0: थप जानकारीका लागि शेयर सदस्य जीवरलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनका लागि संस्थाको वेबसाइट www.milijuli.coop.np युट्युब च्यानल @milijuli कालिन्चोक साकोस 6358 र फेसबुक पेज मिलिजुली दोलखामा अपलोड गरिनेछ। शेयर सदस्यहरूले अध्ययन गरी संस्थाहरूलाई केही सल्लाह सुझाव दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भई सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सिट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakos@gmail.com मार्फत दिनका लागि अनुरोध गरिन्छ। साधारण सभामा शेयर सदस्य मात्र उपस्थित हुनुपर्नेछ। ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि नै आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा नगद तथा चेक मार्फत र मोबाइल बैंकिङ मार्फत बुझाउन हुन अनुरोध गरिन्छ। सदस्य पहिचान फारम भर्न बाँकी शेयर सदस्यहरूले नागरिकताको प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नका लागि अनुरोध गरिन्छ।
1: कुनै दुविधा भएमा वा जानकारी लिनु परेमा संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्नुहुन अनुरोध छ। थप जानकारीका लागि संस्थाको फोन नम्बर 049-421-397 421-943 421-539 र 421-303 मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज
1: शैक्षिक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना
0: यस शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाको 29 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएको तथा उक्त सभामा तपसिल बमोजिमका विषयमा छलफल गरी पारित गर्नुपर्ने भएको हुँदा सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई आफूलाई पाएक पर्ने स्थानमा उपस्थित भइदिन हुन हार्दिक अनुरोध गरिन्छ।
1: साधारण सभा हुने मिति समय र स्थान
3: मिति 2083 साल असोज 17 गति स्थान कालीनाग माध्यमिक विद्यालय सिंगटी कालीनाग माध्यमिक विद्यालय सुनखानी दुर्गा माध्यमिक विद्यालय मागादेउराली कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी र भीम माध्यमिक विद्यालय भेटपु बुद्धचोक मिति 2083 साल असोज 18 गति स्थान जलदेवी माध्यमिक विद्यालय मैना पोखरी जिरी माध्यमिक विद्यालय जिरी गोलमेश्वर माध्यमिक विद्यालय मालु र गौरीशंकर क्याम्पस हल चरीकोट समय सबै स्थानमा बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म र गौरीशंकर क्याम्पसको हल चरीकोटमा बिहान 10 बजेदेखि 4 बजेसम्म
1: छलफल तथा निर्णयका विषयहरू संचालक समितिको तर्फबाट सचिवबाट प्रस्तुत आर्थिक वर्ष 2082/83 को वार्षिक प्रगति प्रतिवेदन लेखा परीक्षकको प्रतिवेदन सहितको सादक्षेबाट आर्थिक वर्ष 2082/83 को वास्तव नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू छलफल सहित आर्थिक वर्ष 2083/84 को अनुमानित आय व्यय बजेट प्रस्तुत तथा पारित गर्ने
0: आर्थिक वर्ष 2083/84 को वार्षिक लेखा परीक्षण गर्न लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा संस्थाको विनियम आन्तरिक नीति तथा कार्यविधिहरू संशोधन परिमार्जन गर्ने सम्बन्धमा संस्थागत कार्य सम्पादनका लागि साधारण सभाबाट संचालक समितिलाई आवश्यक अख्तियारी तथा निर्देशन प्रदान गर्ने सम्बन्धमा र साधारण सभाका निर्णयहरू प्रमाणित गर्ने प्रयोजनका लागि सम्बन्धित इकाई केन्द्रबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा र विविध
3: पुनश्च साधन सभामा उपस्थित हुने शेर सदस्य महानुभावहरूका लागि संस्थाको तर्फबाट नियमानुसार यातायात तथा खाजा खर्चको व्यवस्था गरिनेछ साथै 2083 असार मसान्तसम्म नियमित बचत गरी संस्थान शेयर खरिद गरेको ऋणको फाका ननागेका शेर सदस्यहरूका लागि मात्र यातायात तथा खाजा खर्च उपलब्ध गराइनेछ
1: संस्थाका शेयर सदस्यका छोराछोरीहरू मध्ये 2082 सालमा सम्पन्न एसईई तथा कक्षा 12 को परीक्षामा 3.6 जीपीए भन्दा बढ़ी प्राप्त गर्ने एक एक जना छात्रा तथा छात्रालाई पुरस्कृत गरिने भएकाले सम्बन्धित प्रमाणपत्रको प्रतिलिपि मिति 2083 साल भाद्र 31 गतिभित्र संस्थाको कार्यालयमा पेश गरिदिनु हुन अनुरोध गर्दछौ थप जानकारीका लागि सम्पर्क नम्बर 049-421-656
0: शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा

0: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26औं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस संस्थाको 26औं वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
0: वार्षिक साधारण सभा हुने मिति 2083 साल असोज 17 गते शनिबार, समय बिहान ठिक 10 बजे, स्थान दरबार पार्टी प्यालेस भीमेश्वर नगरपालिकाको भवन 7 बाटो चरीकोट दोलखा।
1: नोट, उपस्थित हुँदा शेयर सदस्यहरूले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराएको पासबुक लिएर आउनुहोला। साथै 2083 असार मसान्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन।
0: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा।

0: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29औं वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस संस्थाको संचालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29औं वार्षिक साधारण सभा देहाय बमोजिमको मिति समय र स्थानमा एकाईगत रूपमा संचालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउनु हुन हार्दिक अनुरोध गरिन्छ।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू
0: आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन,
1: संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा,
0: आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने,
1: ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन,
0: आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृत गर्ने,
1: आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक,
0: व्यवस्थापकको सेवा सुविधा एकाई निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध
1: वार्षिक साधारण सभा सञ्चालन हुने मिति समय र स्थान
0: 2083 भदौ 26 गते ठुलोपातल चिपचिपेमा साबिक ठुलोपातल गाविस वडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9 तथा सोही दिन ठुलोपातल निगालेमा साबिक ठुलोपातल गाविस वडा नम्बर 4 र 5 र जिरी नगरपालिका क्षेत्रका सदस्यहरूका लागि
1: भदौ 27 गते नामदु बैतेश्वर मावि बैतेश्वर वडा नम्बर 6 वडा नम्बर 7 को माझी बुस्ती र ठोटनेरी वडा नम्बर 5 को निमकोटका सदस्यहरूका लागि
0: भदौ 28 गते गैरीमुदी जनज्योति माविमा साबेक गैरीमुदी र मिर्गी गाविस क्षेत्रका लागि
1: भदौ 29 गते जुगु नीलकण्ठेश्वर माविमा गौरी शंकर गाउँपालिका क्षेत्र
0: भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालयमा साबेक क्षेत्रपा गाविस र साबेक जुगु गाविसको गैरी र ओर्लिनी क्षेत्र
1: असोज 1 गते मार्बुओडा कार्यालयमा बैतेश्वर वडा नम्बर 7 क्षेत्रका लागि
0: असोज 2 गते सरीकोट हाम्रो रेडियोको हल भीमेश्वर नगरपालिकामा कालिम्चोको बिगु सैलुङ मेलुङ र तामाकोसी गाउँपालिका क्षेत्र
1: असोज 3 गते रोयल ब्याङ्केट जडीबुटीमा काभ्रे पलाञ्चोक ललितपुर काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरूका लागि
0: असोज 5 गते मुख्य कार्यालय मैना पोखरीमा बैतेश्वर वडा नम्बर 4 र 5 वडा नम्बर 3 को यार्सा र मजुवा बैतेश्वर वडा नम्बर 8 को एबु क्षेत्रका लागि
1: वार्षिक साधारण सभामा उपस्थितिका लागि तपसिल बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
0: मेटे 2083 श्रावण 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने।
1: सदस्यको व्यक्तिगत विवरण केवाईएम अदावधिक भएको हुनुपर्ने।
0: सदस्यता निलम्बन खारेज वा स्थगनमा नरहेको हुनुपर्ने।
1: ऋण कारोबार गरेको भए ऋणको फाखा ननागेको हुनुपर्ने।
0: 2083 असार मसान्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
1: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर परिचय पत्र वा सहकारीले तोकेको प्रमाण वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ।
0: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्नेछ।
1: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन।
0: सदस्यहरूको उपस्थिति गर्दा तोकिएको क्षेत्रभित्रका सदस्यहरूले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थिति जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थित केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले 2083 आश्विन 5 गतिको अन्तिम उपस्थिति केन्द्र रहेको संस्थाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
1: थप जानकारीका लागि संस्थाको तपसिल बमोजिम सम्पर्क नम्बरमा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: मुख्य कार्यालय मैना पोखरी 0949411030
1: नाम्दु सेवा केन्द्र नाम्दु 98513221636
0: गैरीमुदी सेवा केन्द्र गैरीमुदी 98513221137
1: जुगु सेवा केन्द्र जुगु 98513221141
0: चरीकोट सेवा केन्द्र चरीकोट 98513221434
1: काठमाडौँ सेवा केन्द्र काठमाडौँ 98513221147
0: भेषबहादुर मिजार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड 32 गाउँपालिका 5 मैना पोखरी दोलखा
2: New flow.

0: एकीकृत घुम्ती सेवा शिविर संचालन हुने सम्बन्धी जिरी नगरपालिकाको सूचना। जिरी नगरपालिकाबाट प्रदान हुँदै आएका सेवाहरू नगरका प्रत्येक ओडाहरूमा निम्न मिति समय र स्थानमा एकीकृत घुम्ती सेवा शिविर संचालन गर्न लागि एकाले शिविरमा उपस्थित भई सेवा लिनुहुन सरकारवाला सम्पूर्णमा यो सूचना प्रसारण गरिएको छ। शिविरमा उपलब्ध सेवाहरू योजना सम्झौता अपाङ्गता परिचय पत्र वितरण तथा नवीकरण ज्येष्ठ नागरिक परिचय पत्र तथा सुत्केरी आमालाई पोषण सामग्री वितरण स्वास्थ्य बीमा पशु स्वास्थ्य सेवा र सामान्य स्वास्थ्य परीक्षण शिविर सञ्चालन हुने मिति समय र स्थान मिति 2083 साल भदौ 16 गते जिरी नगरपालिका वडा नम्बर 6 भदौ 17 गते जिरी नगरपालिका वडा नम्बर 7 भदौ 18 गते जिरी नगरपालिका वडा नम्बर 4 भदौ 23 गते जिरी नगरपालिका वडा नम्बर 5 भदौ 24 गते जिरी नगरपालिका वडा नम्बर 3 भदौ 25 गते जिरी नगरपालिका वडा नम्बर 8 भदौ 26 गते जिरी नगरपालिका वडा नम्बर 9 भदौ 30 गते जिरी नगरपालिका वडा नम्बर 2 भदौ 31 गते जिरी नगरपालिका वडा नम्बर 1 स्थान सम्बन्धित वडा कार्यालय भवन समय सबै स्थानमा बिहान 11 बजे नोट शिविर सम्बन्धी थप जानकारीका लागि आ आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा
1: स्वदेश तथा विदेशका फाइभ स्टार होटलका रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर सिटीफिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिम दिने विषयहरू स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन स्पेशल सेफ तालिम जापानिज सुशी तालिम वेटर्स र वेट्रेस हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने जापान दुबई र युरोप विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पारको व्यवस्था भएको टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। थप जानकारीका लागि होटल एम्ब्रोसिया चरीकोट दोलाखा सम्पर्क नम्बर 9841070090 9841070090 आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल नोट बगेको खोला फर्किँदैन मौका आउँछ फर्किँदैन त्यसैले समयमै सम्पर्क गर्नुहोला।
2: कस्तो खल्लो दुध पानी मिसाएको रहेछ हामी त खाँदैनौ
3: होइन बुढा डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको
4: बच्चाहरूले पनि खाएनन् झन् चिया त पटक्कै मिठो छैन अलि राम्रो दुध ल्याउन सक्दैनौ
5: हेर हेर यो बुढीको गनगन मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र
4: तिमी कुन जमानामा छौ दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न
5: ल ल म दोलखा डेरीको नम्बर 1 डिडिसी दुध नै लिएर आइहाल्छु
2: आहा कति मिठो दुध अबदेखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा
6: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरिकोट बजारको नम्बर वान डीडीसी दूध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
7: बिक्री केन्द्रहरू चरिकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमती, चपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
6: दोलखा दुग्ध उद्योग लिमिटेड, चरिकोट, दोलखा। सम्पर्क 0949 41 20।
8: के तपाईँ चरिकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली।
9: अब चरिकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ।
10: चरिकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरिकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ।
9: आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली चरिकोट।

0: पहिने पाडे त त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डवहरू गइहालौ न, द्याट्स इट, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
3: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गोटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गेटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिङ्गेटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 9767-39-57-22।
5: मेवाका लागि भन भत्याएर टेन्ट कोर सी भाँडा कुँडा युनिट लगाएका आवश्यक पर्ने सम्पूर्ण सामानहरू कहाँ कता चाहिँ ल्याउने होला त? मैले
6: तपाईँले त्यति पनि थाहा छैन खड्काजी, तपाईँले भनेको सम्पूर्ण सामानहरू त 32 रेन्टल एन्ड ट्रेकिङ सर्भिस चरिकोटमा पाइहालिन्छ।
7: हजुरहरूकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरिकोटमा विवाह, व्रतबन्ध, सेमिनार, सभा, सम्मेलन, उत्सव, पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक, वेटर, मसालची उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट, चायर, कुर्सी, भाँडाकुँडा, कार्पेट, म्युजिक सिस्टम, बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 9852-42-883, 9842-22-883 र कृष्ण श्रेष्ठ 9864-00-20-41।
8: वैकेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
9: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 MHz।
10: DJ Nevis.

0: भीमेश्वर नगरपालिकाको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम सञ्चालन गर्ने बारे सूचना।
1: प्रस्तुति सीमा यस कार्यालयको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार मागमा आधारित साना तथा मजदूला फर्म प्रवर्धन कार्यक्रम र किवी फल तरकारी बाली सम्बन्धी कृषक स्तर तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गर्ने भएकाले भीमेश्वर नगरपालिका स्थायी ठेगाना भएका इच्छुक कृषि फर्म कृषक समूह कृषि सहकारीहरूले यो सूचना प्रसारण भएको मितिले 21 दिन अर्थात असोज 13 गते भित्र आवश्यक कागजात सहित निवेदन दर्ता गर्न हुन यो सूचना प्रसारण गरिएको छ।
0: आवश्यक कागजातहरू माग निवेदन नेपाली नागरिकताको प्रतिलिपि जग्गा धनी पूर्जाको प्रतिलिपि माग गर्ने कृषि फर्म कृषक समूह कृषि सहकारी संस्थाको प्रमाण पत्रको प्रतिलिपि तथा समूह सहकारी भएमा बैठकको निर्णयको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण र स्थायी लेखा नम्बर प्यानको प्रमाण पत्रको प्रतिलिपि। थप जानकारीका लागि भीमेश्वर नगरपालिका अन्तर्गत कृषि शाखाको मोबाइल नम्बर 98640027 98440000628 98164992909 र 98170930 सम्पर्क गर्नुहुन अनुरोध छ।
1: विष्णु प्रसाद सुवेदी प्रमुख प्रशासकीय अधिकृत भीमेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय चरीकोट दोलोखा। जनोपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 27 औं साधन सभा सम्बन्धी सूचना।
2: यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर दुई जुगु दोलखाको 27 औं वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। शेयर सदस्यहरूले आफूलाई पाएक पर्ने स्थानमा उपस्थिति जनाउनु हुन अनुरोध गरिन्छ।

0: पा हुने इकाई नम्बर मिति स्थान र समय 2083 साल असोज 24 गते क्लासिकल दरबार बैंकेट जडीबुटी काठमाडौँ अरोनीको बस पार्क सँगै असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट असोज 26 गते गौरी शंकर 5 एबिथान हाटघर असोज 27 गते हिमावर्ती मावि गौरी शंकर 7 मार्बो असोज 27 गते गौरी शंकर 7 जयन्तीपुर सेवा केन्द्र असोज 28 गते माने डाँडा मावि गौरी शंकर 4 झ्याको असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरी शंकर 1 यार्सा असोज 29 गते गौरी शंकर गाउँपालिका 2 गैरी डाँडा असोज 30 गते जनउपकार साकुस परिसर गौरी शंकर 2 जुगु प्रतिनिधिमूलक समेत सबै स्थानको कार्यक्रम बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म हुनेछ।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को सञ्चालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने व्यवस्थापकको पारिश्रमिक तथा सेवा सुविधा इकाइ र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट र सहकारी एकीकरण सम्बन्धमा र विविध
0: साधारण सभा सम्बन्धी अन्य जानकारीहरू साधारण सभामा सहभागी हुन आउँदा सदस्यले अनिवार्य रूपमा सशाली प्रदान गरेको परिचय पत्र पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्यता पहिचान विवरण हालसम्म अध्यावधिक नभएको शेष सदस्यहरूले साधारण सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा 2 प्रति फोटो नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भए अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएको शेष सदस्यहरूले बचत तथा ऋणको किस्ता साधारण सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भाद्र 8 गतिसम्म सदस्य बन्नुभएका शेष सदस्यहरूलाई मात्र साधारण सभामा सहभागी गराइनेछ। वार्षिक साधारण सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेका संस्थाको वार्षिक साधन सभामा अनिवार्य उपस्थितिका लागि सम्पूर्ण शेष सदस्य ज्यूहरूमा अनुरोध गर्दछौ।
1: खड्ग बहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरी शंकर 2 जुगु दोलखा।

0: बेलुकी 5 बजेको हाम्रो समाचारमा स्वागत छ। 7 मार्चको म लक्ष्मी। भोटेखुसी बाढ़ीबाट प्रभावित परिवारलाई सरकारले मासिक 15,000 रकम दिने भएको छ। 10 भदौमा आएको विनाशकारी बाढ़ीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको हो। गत बिहिबार बसेको मन्त्री परिषद बैठकले भुटेकुसी बाढ़ी प्रभावित परिवारहरूलाई स्थायी आवास निर्माण नभएसम्मका लागि आवास भाड़ा तथा अन्य आवश्यक खर्च व्यवस्थापनका लागि रकम उपलब्ध गराउने निर्णय गरेको संचार मन्त्री विक्रम तिमुल सिन्हाले जानकारी दिए। उनका अनुसार 4 सदस्यसम्मको परिवारलाई मासिक 15,000 र थप प्रत्येक सदस्यका लागि 2,000 अतिरिक्त रकम उपलब्ध गराउने सरकारको निर्णय छ। यदि कुनै परिवारले सुविधा लिन नचाहेमा सरकारले स्थायी आवास निर्माण नभएसम्म अस्थायी आवासको व्यवस्था गर्ने विकल्प पनि उपलब्ध गराएको छ। सो सम्बन्धमा आवश्यक विवरण संकलनका लागि सबै सम्बन्धित स्थानीय तहमा फारम पठाइसकेको मन्त्री तिमल सिन्हाले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन्। सरकारले बाढ़ीको प्रारम्भिक क्षति तथा नोक्सानी मूल्यांकन सम्पन्न गरिसकेको छ भने विस्तृत आवश्यकता मूल्यांकन प्रक्रिया जारी राखेको उनले बताए। अब सोही आधारमा आवश्यक स्रोत सुनिश्चित गरी पुनर्निर्माण तथा पुनर्स्थापना कार्यलाई तीव्रताका साथ अघि बढ़ाइनेछ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले रसुवाको भुटेकुसी नदीमा आएको विनाशकारी बाढ़ीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया अघि बढ़ाएको छ। विनाशकारी बाढ़ीको उत्पत्ति तथा त्यससँग जोड़िएका हिमालय भू जोखिमको वास्तविक कारण घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिका बारे वैज्ञानिक अध्ययन गरिने ऊर्जा मन्त्रालयले जनाएको हो। प्रवक्ता मोहन कुमार सार्केका अनुसार वैज्ञानिक अध्ययनका लागि मन्त्रालयले सोमबार विज्ञहरूसहितको समिति गठन गर्दैछ। रसुवा विनाशकारी बाढ़ीलाई केवल सामान्य बाढ़ी वा अतिवृष्टिको रूपमा नभई उच्च हिमाली क्षेत्रमा उत्पन्न भएका विभिन्न भौगोलिक हिम नदी जल विज्ञान सम्बन्धी तथा अन्य जोखिमहरू एकपछि अर्को रूपमा जोड़िँदै विकसित भएको सम्भावित श्रृंखलाबद्ध विपदका रूपमा अध्ययन गर्नु पनि जल तथा ऊर्जा आयोगको सचिवालयको प्रस्ताव अनुसार मन्त्रालयले वैज्ञानिक अध्ययन गर्ने निर्णय गरेको हो। मन्त्रालयका अनुसार 3 चरणमा अध्ययन हुनेछ। पहिलो चरणमा उच्च हिमालय क्षेत्रदेखि भुटेकुसी लेन्दी नदी प्रणाली र तटीय क्षेत्रसम्मको घटनाको समयक्रम तथा भौगोलिक क्षतिको अध्ययन गरिनेछ। भुटेकुसी लेन्दी नदी प्रणालीको सीमापार प्रकृतिलाई ध्यानमा राख्दै चीनतर्फ उपलब्ध वैज्ञानिक तथा जल वैज्ञानिक सूचना समेत अध्ययनमा समेट्ने र आवश्यक वैज्ञानिक सहकार्य तथा तथ्याङ्क आदान प्रदान संयन्त्र विकास गर्ने प्रस्ताव गरिएको छ। विज्ञहरूले बाढ़ीपछिको पुनर्निर्माणका लागि परनिर्भर नबन्न सुझाव दिएका छन्। सरकारलाई भुटेकुसी बाढ़ीपछिको पुनर्निर्माण तथा पुनर्स्थापनामा पूरै बाह्य सहयोगमा निर्भर नहुन सुझाव दिइएको हो। विगतमा जस्तो पुनर्निर्माणका नाममा नेपाल मगन्ती बनेर हिँड्न नहुने अर्थ राजनैतिक विश्लेषक करण कुमार सुवेदीको सुझाव छ। उनले विश्व बैंक अन्तर्राष्ट्रिय मुद्रा कोष र एसियाली विकास बैंक जस्ता संस्थाबाट सहयोग लिँदा विभिन्न शर्तहरू आउन सक्ने भन्दै त्यसतर्फ सरकार सचेत हुनुपर्ने बताएका छन्। सरकारले उपयुक्त नीति ल्याएमा निजी तथा कर्पोरेट क्षेत्रले बाढ़ीले गरेको क्षतिलाई पुनः उठाउन सक्ने उनको भनाइ छ। निजी सम्पत्तिमा भएको क्षति व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय गैर सरकारी दाता संस्थाबाट समेत स्रोत परिचालन गर्न सकिने सुवेदीले बताएका छन्। रसुवा पहाड़ीमा परेका तुलोखाको सैलुङ गाउँपालिकाका 5 जनाको अवस्था अझै अज्ञात रहेको छ। भदौ 10 को भुटेकुसी बाढ़ीमा परेका सैलुङ घर भएका एक सैनिक कर्मचारी सहित 5 जनाको अवस्था अझै अज्ञात रहेको हो। गाउँपालिकाका अनुसार सैलुङ 3 का कृष्ण श्रेष्ठ, सैलुङ 5 का रोहित कार्की, सैलुङ 7 का गोपाल थामे तथा सैलुङ 8 का गंगा बहादुर कार्की र प्रत्यक्ष भुजिल काफ्ली अझै सम्पर्क विहीन छन्। बेपत्ता मध्ये प्रत्यक्ष नेपाली सेनामा कार्यरत थिइन् भने गोपाल हाइड्रोपारमा कार्यरत थिए। कृष्ण र रोहित सवारी चालक हुन् भने गंगा बहादुर सहचालक रहेको गाउँपालिकाले जनाएको छ। उनीहरू 500 जनाको अवस्था अझै अज्ञात भए पनि गाउँपालिकाले खोज तथा उद्धारमा सहयोग स्वरूप 50,000 राहत दिने निर्णय गरेको छ। गाउँ कार्यपालिकाको शनिबार बसेको बैठकले पाँचै जनाको परिवारलाई प्रति परिवार 50,000 दरले राहत दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष रिमाल बाबु श्रेष्ठले जानकारी दिए। बेपत्ताहरूको परिवारलाई नाता प्रमाणितको आधारमा सम्बन्धित ओडा कार्यालयको सिफारिशका आधारमा राहत उपलब्ध गराइनेछ। गाउँपालिकाले पालिकाका कर्मचारी र जनप्रतिनिधिबाट न्यूनतम 2 देखि अधिकतम 7 दिनसम्मको तलब कट्टा गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय पनि गरेको प्रमुख प्रशासकीय अधिकृत संजीव नेउपानेले जानकारी दिए। एमनमा सशस्त्र समूह बीचको द्वन्द सर्किँदा 2 महिनाकै अवधिमा 76,000 भन्दा बढ़ी विस्थापित भएका छन्। संयुक्त राष्ट्र संघका अनुसार जुलाईमा इरान समर्थित समूह हुथीले साउदी अरबको 9 सैनिक विरूद्ध नाकाबन्दी घोषणा गरेता मात्रै करिब 76,000 मानिस विस्थापित भइसकेका हुन्। संघर्ष चर्कन्दै जाँदा मानवीय संकट गहिँदै गएको छ भने मानिसहरू विस्थापित हुने क्रम तीव्र रूपमा बढ़ेको छ। पछिल्लो एक सातामा मात्रै विस्थापित मानिसको संख्या करिब 4 गुणाले बढ़ेको राष्ट्र संघले जनाएको छ। सरकार समर्थित सेना र इरान समर्थित होथे विद्रोही बीच तीव्र बन्दै गएको भिडन्तका कारण ठूलो संख्यामा मानिस घर सार्न बाध्य भएका छन्। अन्तर्राष्ट्रिय आप्रवासन संगठन आईओएमले जारी गरेको रिपोर्टमा पनि यमनमा तीव्र रूपमा मानिसहरू विस्थापित भइरहेकोमा चिन्ता व्यक्त गरिएको छ। आईओएमका अनुसार विस्थापनका सबैभन्दा धेरै घटना यमनको पश्चिमी तटीय क्षेत्र र ताइज प्रान्तमा देखिएका छन्। एमसीए नेपालले 18 किलोमिटर प्रसारण लाइन शिलान्यास गरेको 9 महिनामा निर्माण सम्पन्न गरेको छ। नवलपरासी बर्दघार सुस्ता पश्चिमको सुनवाल नगरपालिका 13 निर्माणाधीन न्यू बुटुल सब स्टेशनदेखि नेपाल भारत सीमासम्मको सुप्रसारण लाइन खण्डको निर्माण आज सम्पन्न भएको हो। यो एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत निर्माण सम्पन्न भएको पहिलो प्रमुख पूर्वाधार परियोजना बनेको छ। तत्कालीन अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र नेपालका लागि तत्कालीन अमेरिकी राजदूत डिन आर थम्पसनले 10 मंगिर 2082 सुप्रसारण लाइनको शिलान्यास गरेका थिए। एमसीए नेपालले भारतीय कम्पनी ट्रान्स रेल लाइटिंग लिमिटेडसँग 8 भदौ 2081 सुप्रसारण लाइन निर्माणको ठेक्का सम्झौता गरेको थियो। 1,23,80,000 अमेरिकी डलरमा 21 महिनाभित्र सो आयोजना निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो। तर अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि वैदेशिक सहायताबारे समीक्षा थाल्दै केही समयलाई सम्पूर्ण सहायता स्थगित गरेपछि आयोजनाको कार्यान्वयन पनि रोकिएको थियो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कूटनीतिक वैदेशिक रोजगारीका लागि मागपत्र प्रमाणीकरणमा ढिला सस्ते र शास्ति अन्त्य गर्न कूटनीतिक नियोगहरूलाई निर्देशन दिएको छ। मागपत्र प्रमाणीकरण गर्दा समय लाग्ने र अपो कागजातको जानकारी एकैपटक नदिँदा रोजगारदाताले शास्ति पाएको गुनासो आएको भन्दै मन्त्री स्तरीय निर्णय गरी परराष्ट्र मन्त्रालय मार्फत व्यवस्थित र पारदर्शी बनाउन भनिएको हो। अब गन्तव्यमूलकका रोजगारदाता कम्पनीले मागपत्र प्रमाणीकरणका लागि सम्बन्धित नेपाली कूटनीतिक नियोगमा आवेदन दिँदा नियोगले आवेदनको अध्ययन गरी आवश्यक पर्ने थप कागजातहरूको एकमुष्ट जानकारी रोजगारदातालाई गराउनु पर्नेछ। पटक पटक कागजात माग्ने परिपाटीले वैदेशिक रोजगारीको प्रक्रिया जटिल बनेकाले नियोगहरूले पहिलो पटकमै सबै अपो कागजातको विवरण उपलब्ध गराउनु पर्ने नियम बनाइएको छ। मागपत्र प्रमाणीकरणको कामलाई तोकिएको समय सीमाभित्रै फर्छुट गर्न समेत नियोगहरूलाई ताकेताक गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा वाइसका स्वयंसेवकले अस्थायी आवास निर्माण गर्न शुरू गरेका छन्। रसुवार नुवाकोटको प्रभावित क्षेत्रमा खटिएका स्वयंसेवकहरूले पीड़ितका लागि अस्थायी आवास निर्माण शुरू गरेका हुन्। बाढ़ी प्रभावित क्षेत्रमा 600 स्वयंसेवक परिचालन गरिएको वाइसले जनाएको छ। उनीहरूले बेपत्ताहरूको खोजी तथा उद्धार, घाइतेहरूको उपचार, खाद्यान्न तथा अत्यावश्यक राहत सामग्री वितरणसँगै पीड़ित परिवारको घाँस र बाँसको व्यवस्थापनमा सहयोग गरिरहेको अध्यक्ष पुष्प ओलीले बताए। राहत वितरणसँगै धादिङ र नुवाकोटका बाढ़ीग्रस्त घरहरूको सरसफाई र स्थानीय बासिन्दाको आवश्यकता अनुसार अस्थायी आवास निर्माणको काम अघि बढ़ाइएको हो। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा टोली खटाइएको थियो। स्थानीय आवश्यकतालाई मध्यनजर गर्दै पहिलो चरणमा नुवाकोटको बेलकोट गढ़ी नगरपालिका साथ स्थित ठूलो खोला लामो स्वाती रातमाटे र महादेव फाँडका प्रभावित परिवारहरूका लागि 150 वटा स्थायी आवास निर्माण गरिनेछ। दोलखाको गौरीशंकर गाउँपालिकामा कुड़िरहेको बोलेरोमा ढुंगा खसेर एक वृद्धको मृत्यु भएको छ। आज बिहान गौरीशंकर गाउँपालिका छ चंखुमा सड़कमा गुड़िरहेको बोलेरोमा ढुंगा खस्दा स्थानीय 68 वर्षीय मान बहादुर तामाङको मृत्यु भएको हो। गुड़िरहेको बोलेरोमा अचानक ढुंगा खस्दा तामाङ गम्भीर घाइते भएका थिए। गम्भीर घाइते भएका तामाङलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डु लैजाने तयारी गर्दा गर्दै मृत्यु भएको हो। चंखुबाट सिंगेटीतर्फ आउँदै गएको बागमती प्रदेश 0800188822 नम्बरको बोलेरो गाड़ीमा दिम्सी तिम पहिरो क्षेत्रमा माथिबाट ढुंगा खसेर बोलेरोमा ठोकिएको प्रहरीले जनाएको छ। तामाङको शव पोस्टमार्टमका लागि हेलिकप्टर मार्फत काठमाडौँ लगिएको छ। काभ्रे पलाञ्चोको पाँच खालमा कृषि फार्ममा काम गर्ने दुलोखाको जिरी नगरपालिकाकी एक महिला मृत फेला परेकी छिन्। जिरी नगरपालिका 9 लिसे घर भई पाँच खाल नगरपालिका 11 पासकोटमा रहेको कृषि फार्ममा काम गर्ने 51 वर्षीय जेठीमा श्रेष्ठ फार्म नजिकैको पाखो बारीमा कैराते मृत फेला परेकी हुन्। जेठीमायालाई मृत फेला पारेपछि यिनका श्रीमान दल नारायण श्रेष्ठले प्रहरीलाई खबर गरेका थिए। मृतक महिलाको शरीरमा बाहिरी घाउ चोटपटक तथा निलदाम नदेखिएको र घटनाका बारेमा अनुसन्धान भइरहेको काभ्रे प्रहरीले जनाएको छ। घटना लगत्तै पाँचकाल प्रहरी चौकीबाट प्रहरी निरीक्षक मनराज बानियाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरेको छ। जिरीको लिसे घर भएका श्रेष्ठ दम्पति पाँचखाल बासाकोटका गोविन्द थपलियाको कृषि फार्ममा काम गर्ने मजदूर भएको बताइएको छ। जेठीमायाको मृत्युको कारण खुल्न सकेको छैन। हाउस त बेलुकी 5 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 7 बजे हाम्रो विशेष समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेतलाई विदा दिनुहोस्। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
3: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
2: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
3: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
2: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
3: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
4: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567 9763580333।
5: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा।

0: आनन्ददायक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको 24 औं वार्षिक साधन सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकाले सम्पूर्ण सदस्यज्यूहरूलाई आफूलाई पाइक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: कार्यक्रम हुने मिति समय र स्थान
1: 2083/17 गते उद्घाटन सूर्योदय प्रावि बिहान 10 बजेदेखि 4 बजेसम्म कालिम्चोक गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। असोज 21 र 22 गते काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शेर सदस्यहरूसँग सुझाव संकलन। असोज 24 गते बनचोडी सेवा केन्द्रको कार्यालय बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक लामीडाँडा गाविसका सदस्यहरू। सिंगटी पारीघाट बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू। लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेदेखि 3 बजेसम्म कालिम्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। सुनरावती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक सुनरावती गाविसका सदस्यहरू। कालिम्चोक गाउँपालिका वडा नम्बर 8 मिल डाँडा बिहान 11 बजेदेखि 4 बजेसम्म कालिम्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू। असोज 25 गते समापन संस्थाको हलमा बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू।
0: नोट, अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
1: साधन सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित, लेखकको परिवेशन समितिको प्रतिवेदन प्रस्तुत तथा पारित, आर्थिक वर्ष 2083/84 बाह्य लेखा परीक्षक तोकी नेसको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने, संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पद पूर्ति गर्ने, सम्मान तथा पुरस्कार वितरण, संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित, फाखा मागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 औं वार्षिक साधन सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने, संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा।
0: साधारण सभा सम्बन्धी अन्य जानकारीहरू।
1: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ। 2082 सालको एसी परीक्षामा उत्कृष्ट जीपी ल्याउने सदस्यका छोराछोरी एक एक जनालाई सम्मान गर्ने भएको हुँदा असोज 10 गतेभित्र आफ्नो लब्धाङको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: नोट, भाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ।
1: गोपाल पाण्डे अध्यक्ष आनन्ददायक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड परिवार कालिम्चोक 7 भदौरे दोलखा। स्वदेश तथा विदेशका 5-स्टार होटलका रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटिभिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिम दिने विषयहरू स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन स्पेशल सेफ तालिम जापानिज सुशी तालिम वेटर्स र वेट्रेस हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने जापान दुबई र युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पारको व्यवस्था भएको टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ थप जानकारीका लागि होटल एमरोसिया चरीकोट दोलाखा सम्पर्क नम्बर 9841070099 9841070099 आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल नोट बगेको खोला फर्किँदैन मौका आउँछ फर्किँदैन त्यसैले समयमै सम्पर्क गर्नुहोला
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज

0: नेपाली सेलो संगीत पारखी श्रोताहरूका लागि बहुप्रतिभाशाली कलाकार बैरागी मोक्तानको मनछुने शब्द संगीत भित्र मनवीर योञ्जनको दोस्रो सेलो सांगीतिक कोसेली म आको घुम्दै टाढाको ठाउँ
1: कसको टिभी बोकेर हिँड्यौ निकै हतारमा छौ त कठै बरी लैलै कसको टिभी बोक्नु नि भिटी आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि बनाउने पो कहाँ होला त होइन त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सकियो नि
2: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
3: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलइडी किन्दा दिन्छौं सिपेमा ए हाफ फ्रिज डी फ्रिज एलइडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
4: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814
5: भीमेश्वर नगरपालिकाको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम सञ्चालन गर्ने बारे सूचना
6: प्रस्तुत विषयमा यस कार्यालयको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार मागमा आधारित साना तथा मजौला फर्म प्रवर्धन कार्यक्रम र किवी फल तरकारी बाली सम्बन्धी कृषक स्तर तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गर्ने भएकाले भीमेश्वर नगरपालिका स्थायी ठेगाना भएका इच्छुक कृषि फर्म कृषक समूह कृषि सहकारीहरूले यो सूचना प्रसारण भएको मितिले 21 दिन अर्थात असोज 13 गते भित्र आवश्यक कागजात सहित निवेदन दर्ता गर्न हुन यो सूचना प्रसारण गरिएको छ
5: आवश्यक कागजातहरू माग निवेदन नेपाली नागरिकताको प्रतिलिपि जग्गाधनी पूर्जाको प्रतिलिपि माग गर्ने कृषि फर्म कृषक समूह कृषि सहकारी संस्थाको प्रमाण पत्रको प्रतिलिपि तथा समूह सहकारी भएमा बैठकको निर्णयको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण र स्थायी लेखा नम्बर प्यानको प्रमाण पत्रको प्रतिलिपि थप जानकारीका लागि भीमेश्वर नगरपालिका अन्तर्गत कृषि शाखाको मोबाइल नम्बर 9864002077 9844000628 9814892909 र 9861799930 सम्पर्क गर्नुहुन अनुरोध छ
6: विष्णुप्रसाद सुवेदी प्रमुख प्रशासकीय अधिकृत भीमेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय चरीकोट दोलोखा

एकीकृत घुम्ती सेवा शिविर संचालन हुने सम्बन्धी जीरी नगरपालिकाको सूचना। जिरी नगरपालिकाबाट प्रदान हुँदै आएका सेवाहरू नगरका प्रत्येक ओडाहरूमा निम्न मिति समय र स्थानमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गर्न लागि एकाले शिविरमा उपस्थित भई सेवा लिनुहुन सरकारवाला सम्पूर्णमा यो सूचना प्रसारण गरिएको छ। शिविरमा उपलब्ध सेवाहरू योजना सम्झौता अपाङ्गता परिचय पत्र वितरण तथा नवीकरण ज्येष्ठ नागरिक परिचय पत्र तथा सुत्केरी आमालाई पोषण सामग्री वितरण स्वास्थ्य बीमा पशु स्वास्थ्य सेवा र सामान्य स्वास्थ्य परीक्षण। शिविर सञ्चालन हुने मिति समय र स्थान मिति 2083 साल भदौ 16 गते जिरी नगरपालिका वडा नम्बर 6 भदौ 17 गते जिरी नगरपालिका वडा नम्बर 7 भदौ 18 गते जिरी नगरपालिका वडा नम्बर 4 भदौ 23 गते जिरी नगरपालिका वडा नम्बर 5 भदौ 24 गते जिरी नगरपालिका वडा नम्बर 3 भदौ 25 गते जिरी नगरपालिका वडा नम्बर 8 भदौ 26 गते जिरी नगरपालिका वडा नम्बर 9 भदौ 30 गते जिरी नगरपालिका वडा नम्बर 2 भदौ 31 गते जिरी नगरपालिका वडा नम्बर 1 स्थान सम्बन्धित वडा कार्यालय भवन समय सबै स्थानमा बिहान 11 बजे नोट शिविर सम्बन्धी थप जानकारीका लागि आ आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा

0: तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
1: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौँ। यस्तो तहत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठुली रोग लाग्न सक्छ।
0: सम्झाउनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
1: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बेर्सना पिएको, तागत दिन शनि दिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
0: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
1: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
0: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
1: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
0: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
4: यस शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाको 29 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएको तथा उक्त सभामा तपसिल बमोजिमका विषयमा छलफल गरी पारित गर्नुपर्ने भएको हुँदा सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई आफूलाई पाएक पर्ने स्थानमा उपस्थित भइदिन हुन हार्दिक अनुरोध गरिन्छ।
1: साधारण सभा हुने मिति समय र स्थान, मिति 2083 साल असोज 17 गति, स्थान कालीनाग माध्यमिक विद्यालय सिंगटी, कालीनाग माध्यमिक विद्यालय सुनखानी, दुर्गा माध्यमिक विद्यालय मागा देउराली, कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी र भीम माध्यमिक विद्यालय भेटपुर बुद्ध चोक। मिति 2083 साल असोज 18 गति, स्थान जलदेवी माध्यमिक विद्यालय मैना पोखरी, जिरी माध्यमिक विद्यालय जिरी, गोलमेश्वर माध्यमिक विद्यालय मालु र गौरीशंकर क्याम्पस हल चरीकोट। समय सबै स्थानमा बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म र गौरीशंकर क्याम्पसको हल चरीकोटमा बिहान 10 बजेदेखि 4 बजेसम्म।
3: छलफल तथा निर्णयका विषयहरू संचालक समितिको तर्फबाट सचिवबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित कोषाध्यक्षबाट आर्थिक वर्ष 2082-83 वार्षिक नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू, छलफल सहित आर्थिक वर्ष 2083-84 अनुमानित आय व्यय बजेट प्रस्तुत तथा पारित गर्ने सम्बन्धमा
4: आर्थिक वर्ष 2083-84 को वार्षिक लेखा परीक्षण गर्न लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा संस्थाको विनियम आन्तरिक नीति तथा कार्यविधिहरू संशोधन परिमार्जन गर्ने सम्बन्धमा संस्थागत कार्य सम्पादनका लागि साधारण सभाबाट संचालक समितिलाई आवश्यक अख्तियारी तथा निर्देशन प्रदान गर्ने सम्बन्धमा र साधारण सभाका निर्णयहरू प्रमाणित गर्ने प्रयोजनका लागि सम्बन्धित इकाई केन्द्रबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा र विविध
1: पुनश्च साधारण सभामा उपस्थित हुने शेर सदस्य महानुभावहरूका लागि संस्थाको तर्फबाट नियमानुसार यातायात तथा खाजा खर्चको व्यवस्था गरिनेछ। साथै 2083 असार मसान्तसम्म नियमित बचत गरी संस्थान शेयर खरिद गरेको ऋणको फाका ननागेका शेयर सदस्यहरूका लागि मात्र यातायात तथा खाजा खर्च उपलब्ध गराइनेछ।
3: संस्थाका शेयर सदस्यका छोराछोरीहरू मध्ये 2082 सालमा सम्पन्न एसई तथा कक्षा 12 को परीक्षामा 3.6 जीपीए भन्दा बढ़ी प्राप्त गर्ने एक एक जना छात्रा तथा छात्रालाई पुरस्कृत गरिने भएकाले सम्बन्धित प्रमाणपत्रको प्रतिलिपि मिति 2083 साल 12-31 गतेभित्र संस्थाको कार्यालयमा पेश गरिदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीका लागि सम्पर्क नम्बर 049-7-21-656।
4: शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट, दोलखा।

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ

नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26औं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस संस्थाको 26औं वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
0: वार्षिक साधारण सभा हुने मिति 2083 साल असोज 17 गते शनिबार, समय बिहान ठिक 10 बजे, स्थान दरबार पार्टी प्यालेस भीमेश्वर नगरपालिकाको भवन 7 बाटो चरीकोट दोलखा।
1: नोट, उपस्थित हुँदा शेयर सदस्यहरूले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराएको पासबुक लिएर आउनुहोला। साथै 2083 असार मसान्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन।
0: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा।

0: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463078 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: निधिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33औं वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई सक्रिय सहभागिताका लागि हार्दिक निमन्त्रणा गरिन्छ।
0: साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल असोज 3 गते शनिबार सुनखानी उपस्थिति केन्द्र 1 सेवा केन्द्रको कार्यालय कालिन्चोक 8 मेल डाँडा दोलखा सुनखानी उपस्थिति केन्द्र 2 कालिन्चोक 9 कटुवा चौर बाबरे उपस्थिति केन्द्र 3 मिलिजुली आधारभूत विद्यालय कालिन्चोक 2 बाबरे बाबरे उपस्थिति केन्द्र 4 भगवती मावि कालिन्चोक 3 झ्याङ बाबरे उपस्थिति केन्द्र 5 हिलेपानी संस्कृत माधि कालिन्चोक 4 हिलेपानी निकोभूमे उपस्थिति केन्द्र 6 कालिन्चोक 2 निकोभूमे
2: सिंगटी उपस्थिति केन्द्र 7 हेलिप्याड चौर बेगु 4 सिंगटी लिङ्ग सोइसाङ उपस्थिति केन्द्र 8 बेगु 4 घ्याङ्गर डाँडा गौरी शंकर उपस्थिति केन्द्र 9 गौरी शंकर 7 नाजिङ थामी चागु उपस्थिति केन्द्र 10 सेवा केन्द्रको कार्य बिगुआर थामी चागु मागा पौवा उपस्थिति केन्द्र 11 कृषि उपसंकलन केन्द्र सैलुङ 3 बाखुर काटाकुटी उपस्थिति केन्द्र 12 वीरेन्द्र मावि सैलुङ 5 काटाकुटी
3: फर्स्टको उपस्थिति केन्द्र 13 सेवा केन्द्रको कार्यालय सैलुङ 6 गोठपानी फर्स्टको उपस्थिति केन्द्र 14 साउते मावि सैलुङ 7 कालापानी नामदु उपस्थिति केन्द्र 15 सेवा केन्द्रको कार्यालय बैतेश्वर 6 नामदु मार्बु उपस्थिति केन्द्र 16 बैतेश्वर 7 ओडा कार्यालय मार्बु मैना पोखरी उपस्थिति केन्द्र 17 सेवा केन्द्रको कार्यालय बैतेश्वर 5 मैना पोखरी मेलुङ र तामाकोशी गाउँपालिका उपस्थिति केन्द्र 18 तामाकोशी 3 डुरे बजार र लिसङ्खु पाखर उपस्थिति केन्द्र 19 सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर 5 मुरे बजार सिन्धुपाल्चोक।
0: मिति 2083 साल असोज 4 गते आइतबार भीमेश्वर नगरपालिका 1 उपस्थिति केन्द्र 20 भिनपा 1 मसान डाँडा क्षमावती दोलखा भिनपा 2 उपस्थिति केन्द्र 21 भीम मावि भिनपा 2 दोलखा बजार भिनपा 3 र 6 उपस्थिति केन्द्र 22 कालिन्चोक मावि भिनपा 3 चरीकोट भिनपा 4 उपस्थिति केन्द्र 23 सर्व मावि भिनपा 4 तहले भिनपा 5 उपस्थिति केन्द्र 24 महेन्द्रोदय मावि भिनपा 5 माटी भिनपा 5 उपस्थिति केन्द्र 25 भिनपा 5 नयाँ पुल बजार भिनपा 5 उपस्थिति केन्द्र 26 बुढा भीमसेन मावि भिनपा 5 किराती छाप भिनपा 7 उपस्थिति केन्द्र 27 कुटीडाँडा मावि भिनपा 7 मकैबारी भिनपा 7 उपस्थिति केन्द्र 28 कुप्री प्रावि भिनपा 7 कुप्री भिनपा 8 र 9 उपस्थिति केन्द्र 29 देवी मावि भिनपा 8 बोझ।
1: मिति 2083 साल असोज 10 गते शनिबार काठमाडौँ उपत्यकामा रहेका शेयर सदस्यहरूका लागि न्यू त्रिशक्ति पार्टी प्यारेस पेप्सिकोला काठमाडौँ। मिति 2083 साल असोज 13 गते मंगलबार मुख्य निर्णय प्रमाणित संस्थाको मुख्य कार्यालय भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा। नोट यस सहकारी संस्थाका सबै स्थानमा हुने साधारण सभाहरू बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म सञ्चालन हुनेछ।
2: साधारण सभाका प्रस्ताव तथा कार्यसूचीहरू आर्थिक वर्ष 2082-83 अध्यक्षको प्रतिवेदन सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित कार्यक्रम कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 प्रतिवेदन आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 आर्थिक कारोबारको बाह्य लेखा परीक्षणका लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण बिनियम कार्यविधि नियमावली संशोधन र पुनर्लेखन सहकारी एकीकरण थप प्रस्ताव प्रश्न र सुझाव एकाई निर्णय प्रमाणित प्रतिनिधि मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विविध
0: थप जानकारीका लागि सिएल सदस्यज्यूहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनका लागि संस्थाको वेबसाइट www.milijuli.coop.np युट्युब च्यानल @milijuli कालिम्चोक साकोस 6358 र फेसबुक पेज मिलिजुली दोलखामा अपलोड गरिनेछ। सिएल सदस्यहरूले अध्ययन गरी संस्थाहरूलाई केही सल्लाह सुझाव दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भई सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सिट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakos@gmail.com मार्फत दिनका लागि अनुरोध गरिन्छ। साधारण सभामा सिएल सदस्य मात्र उपस्थित हुनुपर्नेछ। ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि नै आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा नगद तथा चेक मार्फत र मोबाइल बैंकिङ मार्फत बुझाउन हुन अनुरोध गरिन्छ। सदस्य पहिचान फारम भर्न बाँकी सिएल सदस्यहरूले नागरिकताको प्रमाणपत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नका लागि अनुरोध गरिन्छ।
3: कुनै दुविधा भएमा वा जानकारी लिनु परेमा संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्नुहुन अनुरोध छ। थप जानकारीका लागि संस्थाको फोन नम्बर 049-421-397 421-943 421-539 र 421-303
2: मिलिजुली कालिम्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड सरीकोट दोलखा।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: जनोपकार बचतकालीन सहकारी संस्था लिमिटेड को 27 औं साधन सेवा सम्बन्धी सूचना।
1: यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर दुई जुगु दोलखाको 27 औं वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। शेयर सदस्यहरूले आफूलाई पाएक पर्ने स्थानमा उपस्थिति जनाउनु हुन अनुरोध गरिन्छ।
0: वार्षिक साधन सभा हुने इकाई नम्बर मिति स्थान र समय 2083 साल असो 24 गते क्लासिकल दरबार बैंकेट जडीबुटी काठमाडौँ अरणीको बस पार्क सँगै असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट असोज 26 गते गौरीशंकर 5 एबिथान हाटघर असोज 27 गते हिमावर्ती मावी गौरीशंकर 7 मार्बो असोज 27 गते गौरीशंकर 7 जयन्तीपुर सेवा केन्द्र असोज 28 गते मानीडाँडा मावी गौरीशंकर 4 झ्याको असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर 1 यार्सा असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गैरीडाँडा असोज 30 गते जनउपकार साकोस परिसर गौरीशंकर 2 जुगु प्रतिनिधिमूलक समेत सबै स्थानको कार्यक्रम बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म हुनेछ।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को संचालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने व्यवस्थापकको पारिश्रमिक तथा सेवा सुविधा इकाई र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट र सहकारी एकीकरण सम्बन्धमा र विविध
0: साधन सभा सम्बन्धी अन्य जानकारीहरू साधन सभामा सहभागी हुन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ।

0: नेता पहिचान विवरण हालसम्म अध्यावधिक नभएको शेर सदस्यहरूले साधारण सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा दुई प्रति फोटो नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भई अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएको शेर सदस्यहरूले बचत तथा ऋणको किस्ता साधारण सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भाद्र 8 गतिसम्म सदस्य बन्नुभएका शेर सदस्यहरूलाई मात्र साधारण सभामा सहभागी गराइनेछ। वार्षिक साधारण सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेकाले संस्थाको वार्षिक साधारण सभामा अनिवार्य उपस्थितिका लागि सम्पूर्ण शेर सदस्यज्यूहरूमा अनुरोध गर्दछौ।
1: खड्ग बहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर 2 जुगु दोलखा।

0: প্রেরিতায় আবাস নবনের সঙ্গে মাসে 15,000 দিনই পাহাড়ি অন্তরাষ্ট্রীয় বিজ্ঞেশ কুটুলি বাট বৈজ্ঞানিক অধ্যয়ন করেনি পালিকালে প্রতি পরিবার 50,000 রাহাত দিনে রায়মনমা দ্বন্দ্ব সর্জনা মানবী সংকট গহিরিও 2 মহিনামা 70,000 স্থাপিত
1: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने सिंगरटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श 24 घण्टा इमर्जेन्सी सेवा आँखा सम्बन्धी सेवा दन्त सेवा फार्मेसी सेवा एक्सरे भिडियो एक्सरे रक्त परीक्षण होम सर्भिस ल्याब सेवा र निशुल्क टिकट अन्य विभिन्न सेवाहरू सिंगटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली बिगु 4 सिंगटी लामा बगर जाने बाटोको दायाँ पट्टी सम्पर्क नम्बर 97 67 39 22
0: अब समाचार विस्तारमा सरकारले कोटेको सिबाडीबाट प्रभावित परिवारलाई मासिक 15,000 रकम दिने भएको छ 10 भदौमा आएको विनाशकारी बाढ़ीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको हो गत बिहिबार बसेको मन्त्री परिषद बैठकले फुटेकोसी बाढ़ी प्रभावित परिवारहरूलाई स्थायी आवास निर्माण नभएसम्मका लागि आवास भाड़ा तथा आवश्यक खर्च व्यवस्थापनका लागि रकम उपलब्ध गराउने निर्णय गरेको संचार मन्त्री विक्रम तिमल सिन्हाले जानकारी गराएका छन् उनका अनुसार 4 सदस्यसम्मको परिवारलाई मासिक 15,000 र थप प्रत्येक सदस्यका लागि 2,000 अतिरिक्त रकम उपलब्ध गराउने सरकारको निर्णय छ यदि कुनै परिवारले यो सुविधा लिन नचाहेमा सरकारले स्थायी आवास निर्माण नभएसम्म अस्थायी आवासको व्यवस्था गर्ने विकल्प पनि उपलब्ध गराएको छ सो सम्बन्धमा आवश्यक विवरण संकलनका लागि सबै सम्बन्धित स्थानीय तहमा फारम पठाइसकिएको मन्त्री तिमल सिन्हाले जानकारी दिए र स्वाबाड़ीको अन्तर्राष्ट्रिय विज्ञसेटको टोलीबाट वैज्ञानिक अध्ययन हुने भएको छ ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले रसुवाको फुटेको सिन नदीमा आएको विनाशकारी बाढ़ीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया अगाडि बढ़ाएको हो विनाशकारी बाढ़ीको उत्पत्ति तथा त्यससँग जोड़िएका हिमालय भू जोखिमको वास्तविक कारण घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिका बारे वैज्ञानिक अध्ययन गर्ने ऊर्जा मन्त्रालयले जनाएको छ प्रवक्ता मोहन कुमार साकेका अनुसार वैज्ञानिक अध्ययनका लागि मन्त्रालयले सोमबार विज्ञहरू सहितको समिति गठन गर्दैछ र स्वा विनाशकारी बाढ़ीलाई केवल सामान्य बाढ़ी वा अतिवृष्टिको रूपमा नभई उच्च हिमालय क्षेत्रमा उत्पन्न भएका विभिन्न भौगोलिक हिमनदी जल विज्ञान सम्बन्धी तथा अन्य जोखिमहरू एकपछि अर्को रूपमा जोड़िँदै विकसित भएको सम्भावित श्रृंखलाबद्ध विपदका रूपमा अध्ययन गर्न पनि जल तथा ऊर्जा आयोगको सचिवालयको प्रस्ताव अनुसार मन्त्रालयले वैज्ञानिक अध्ययन गर्ने निर्णय गरेको हो मन्त्रालयका अनुसार अध्ययन 3 चरणमा हुनेछ पहिलो चरणमा उच्च हिमालय क्षेत्रदेखि फुटेको लेन्दी नदी प्रणाली र तटीय क्षेत्रसम्मको घटनाको समयक्रम तथा भौगोलिक क्षतिको अध्ययन गरिनेछ र स्वाबाड़ीमा परेका दुलोखाको सैलुङ गाउँपालिकाका 5 जनाको अवस्था अझै ज्ञात रहेको छ भदौ 10 को भटेको सी बाढ़ीमा परेका सैलुङ घर भएका एक सैनिक कर्मचारी सहित 5 जनाको अवस्था अझै ज्ञात रहेको हो गाउँपालिकाका अनुसार सैलुङ 3 का कृष्ण श्रेष्ठ सैलुङ 5 का रोहित कार्की सैलुङ 7 का गोपाल थामी तथा सैलुङ 8 का गंगा बहादुर कार्की र प्रतीक्षा भुजेल काफले अझै सम्पर्क बेहन छन् बेपत्ता मध्ये प्रतीक्षा नेपाली सेनामा कार्यरत थिइन् भने गोपाल हाइड्रोपावरमा कार्यरत थिए कृष्ण र रोहित सवारी चालक हुन् भने गंगा बहादुर सहचालक रहेको गाउँपालिकाले जनाएको छ उनीहरू 5 जनाको अवस्था अझै अज्ञात भएपछि गाउँपालिकाले खोजी तथा उद्धारमा सहयोग स्वरूप 50,000 राहत दिने निर्णय गरेको हो गाउँ कार्यपालिकाको शनिबार बसेको बैठकले 500 जनाको परिवारलाई प्रति परिवार 50,000 दरले राहत दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष रिमाल बाबु श्रेष्ठले जानकारी दिए। बेपत्ताहरूको परिवारलाई नाता प्रमाणितको आधारमा सम्बन्धित वडा कार्यालयको सिफारिशका आधारमा राहत उपलब्ध गराइनेछ। गाउँपालिकाले पालिकाका कर्मचारी र जनप्रतिनिधिबाट न्यूनतम 2 देखि अधिकतम 7 दिनसम्मको तलब कट्टा गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय पनि गरेको प्रमुख प्रशासकीय अधिकृत संजीव न्यौपानेले जानकारी दिए। हामीसँग अझै समाचार बाँकी नै छन्, तर त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
2: कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
3: होइन पुरा, डीडीसी को लोगो नभएको खुल्ला दुध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
4: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
3: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
4: ल ल, म दोलखा डेरीको नम्बर 1 डीडीसी दुध नै लिएर आइहाल्छु।
2: आहा, कति मिठो दुध! अबदेखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
5: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
6: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमती, जपी, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
5: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949-421-020।
7: छोराको उहिले पनि नजिकै आइसक्यो। बच्चा भ्याउनु, बच्चा नभ्याउनु, विवाहका लागि भोज भत्केर टेन्ट, कुर्सी, भाँडा कुँडा, म्युनिक लगायतका आवश्यक पर्ने सम्पूर्ण सामानहरू कहाँ कता चाहिँ ल्याउने होला त?
8: तपाईँले त्यति पनि थाहा छैन खड्काजी, तपाईँले भनेको सम्पूर्ण सामानहरू त 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरीकोटमा पाइहालिन्छ।
9: हजुरहरूकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरीकोटमा विवाह, व्रत बन्ध, सेमिनार, सभा, सम्मेलन, उत्सव, पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक, वेटर, मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट, चायर, कुर्सी, भाँडाकुँडा, कार्पेट, म्युजिक सिस्टम, बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
0: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98-5-12-42-883, 98-4-10-22-883 र कृष्ण श्रेष्ठ 98-64-00-20-41।
10: 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरीकोट दोलखा।
0: तपाईं यतिखेर हाम्रो रेडियो र जिरी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamroradiofm.org.np र हाम्रो पात्र एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। नेपाली कंग्रेसले पूर्व सभापति शेरबहादुर देउवाको समितिमा रहेकालाई केन्द्रीय समितिमा ल्याउने भएको छ। देउवा पक्षले महाधिवेशनको कार्यतालिका नै सार्वजनिक गरिसकेका अवस्थामा संस्थापन पक्षले नेतालाई केन्द्रीय समितिमा आउने बाटो खुलाएको हो। आइतबार बसेको कार्य सम्पादन समितिको बैठकले अघिल्लो समितिमा रहेका तर विशेष महाधिवेशन पछिको नयाँ समितिमा नरहेका सबैलाई केन्द्रीय समितिमा राख्ने गरी निर्णय गरेको छ। कंग्रेसले 16 देखि 1900 सम्म 15 महाधिवेशनको मिति तोकेको छ। असोज 3 र 4 गते एउटा तहको अधिवेशनको मिति तोकेको छ। कंग्रेस संस्थापनले गत पुलसम्म नवीकरण गरेका सबै क्रियाशील सदस्यलाई मान्यता दिने निर्णय गरेको छ। यसबीच नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देवा सम्हाली पार्टीको 15 महाधिवेशनका लागि निर्वाचन संयोजक तोकेको छ। देवा सम्हाले तोकेको 21-देखि 23 मंगिरको 15 महाधिवेशन गराउनका लागि निर्वाचन समितिको संयोजकमा इगराज पोखरेललाई तोकिएको हो। उनी 14 महाधिवेशनमा निर्वाचन समितिका सदस्य थिए। फेरफी लोकमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारू भएको छ। धादिङको कृष्णभीरमा अवरूद्ध सड़क आंशिक रूपमा सञ्चालनमा आएको हो। दुईवटा बुलडोजर प्रयोग गरेर सड़क सम्याउने तथा आवागमनका लागि आवश्यक प्लेटफर्म तयार गर्ने काम सकेसँगै सड़क आंशिक रूपमा सञ्चालनमा आएको छ। सड़कको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको हो। सड़कको अवस्था हेरेर यातायातलाई थप सहज बनाइने बताइएको छ। यद्यपि तत्कालका लागि रोकिएका ग्यास बुलेट तथा हेभी इक्विपमेन्ट बोकेका सवारी साधनलाई मात्र आवाजावत गराइएको सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसीले जानकारी दिए। बिहिबारबाट भने दुईतर्फी रूपमा सड़क सञ्चालनमा ल्याइने उनको भनाइ छ। गत भदौ 10 गते आएको त्रिशुली बाढ़ीका कारण कृष्णवीरको सड़क कटान हुँदा सड़क अवरूद्ध छ। सत्केरी विधा 98 दिनबाट बढ़ाएर समयमा पुर्याउन संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ। प्रतिनिधि सभामा महिला कर्मचारी तथा श्रमिकका लागि सत्केरी विधाको अवधि 98 दिनबाट बढ़ाएर छ महिना पुर्याउनु पर्ने मागसहितको सुरक्षित मातृत्व सम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको हो। नेपालको संविधान र स्वास्थ्य सम्बन्धी कानूनले प्रत्यापूर्त गरेको सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको हकलाई कार्यान्वयन गर्न माग गर्दै विपक्षी राजनीतिक दलका सांसदहरूले यो प्रस्ताव दर्ता गराएका हुन्। दोलखाको गौरीशंकर गाउँपालिकामा कुडिरहेको बोलेरोमा ढुंगा खसेर एक वृद्धको मृत्यु भएको छ। आज बिहान गौरीशंकर गाउँपालिका चंखुमा सड़कमा कुडिरहेको बोलेरोमा ढुंगा खस्दा स्थानीय 68 वर्षीय मानबहादुर तामाङको मृत्यु भएको हो। कुडिरहेको बोलेरोमा अचानक ढुंगा खस्दा तामाङ गम्भीर घाइते भएका थिए। गम्भीर घाइते भएका तामाङलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लैजाने तयारी गर्दा गर्दै मृत्यु भएको हो। चंखुबाट सिंगेटीतर्फ आउँदै गरेको बागमती प्रदेश 08001608822 नम्बरको बोलेरो गाड़ीमा देम्सी तीम पहिरो क्षेत्रमा माथिबाट ढुंगा खसेर बोलेरोमा ठोकिएको प्रहरीले जनाएको छ। तामाङको शव पोस्टमार्टमका लागि हेलिकप्टर मार्फत काठमाडौँ लगिएको छ। हाम्रो समाचारमा अब रेडी रिपोर्टको पालो। सोमबार नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज। यो दिन महिलाहरू पानी समेत नखाई निराहार व्रत बस्ने गर्दछन्। तर व्रत बस्दा आफ्नो स्वास्थ्य अवस्थालाई पनि विशेष ख्याल गर्नुपर्दछ। प्रस्तुत छ एक रिपोर्ट।
11: तीजमा नारीहरू पानी समेत नपी निकै कठोर व्रत बस्ने गर्दछन्। हुन त सबै उमेरका महिलाहरू व्रत बस्न उत्साहित हुन्छन् र व्रत बसेको देखिन्छ। विशेष गरी विवाहित महिलाहरू त झन दिनभर पानी समेत नपी व्रत बस्ने गर्दछन्। चिकित्सा विज्ञानमा तन्दुरूस्त मानिसलाई सातामा एक दिन व्रत बस्नु राम्रो मानिन्छ। सातामा एक दिन व्रत बस्दा मोटो व्यक्तिलाई पेट घटाउन मदत पुग्नुका साथै बुढोपन गराउने अक्सिडेट स्ट्रेसलाई पनि कम गराइदिन्छ। ब्लड प्रेसर सन्तुलित बनाएर कोलेस्ट्रोल कम गरी मुटु जोगाउन पनि व्रत फलदायी हुन्छ। दिमाग स्वस्थ राख्न पनि सातामा एक दिन व्रत बस्नु राम्रो हो। तर व्रतको नाममा स्वास्थ्य नै बिग्रिने अवस्था भने निम्ति नदिनु हुँदैन। व्रत बस्नु हरेक व्यक्तिको इच्छाको कुरा भए पनि तीज र अन्य केही दिन मात्रै अनियमित रूपमा व्रत बस्दा भने स्वास्थ्यमा समस्या पनि देखिन सक्छ। कुनै रोगको औषधि सेवन गरिरहेका व्यक्ति पनि व्रत बस्नु राम्रो होइन। व्रत बस्दै गर्दा कमजोरी भयो भने व्रतका केही नियम तोड्न तयार हुनै पर्छ। जटिल अवस्थामा व्रत नै तोड्न तयार हुनु पर्छ। निराहार पानी पनि नपी व्रत बस्दा अधिकांश महिलामा कमजोरीपना निम्तिन्छ। केही नखाँदा त्यसै पनि शरीरमा ग्लुकोजका मात्रा कम हुँदै जान्छ। अझ नाचगानले थप शक्ति खर्च हुन्छ। शरीरमा शक्ति कम हुँदा रक्तचापमा कमी भई चक्कर लाग्ने, टाउको दुख्ने र बेहोस हुन सक्ने हुन्छ। यो अवस्थालाई लम्बिन दिनु हुँदैन। शारीरिक अवस्था सहज भए तुरन्त शक्ति प्रदान गर्ने हल्का चिज खानु पर्छ। दिनभरको व्रत सकेपछि पनि तीजको दिन बेलुका अन्न नखाने धार्मिक मान्यता छ। व्रतको दिन बेलुका फलफूल र झोलयुक्त पदार्थ भने खान धार्मिक छुटो छ। दिनभरको भोक पछि थकित शरीरमा समन्वय हुने गरी खान जानिएन भने तत्काल जटिल समस्या पनि निम्तिन सक्छ। दिनभरको भोको पेटीले तत्काल कडा खाना पचाउन सक्दैन। यस्तो बेलामा केरा, खरबुजा, आँप, काँक्रा लगायत फलफूल सेवन गर्ने सबैभन्दा राम्रो हुन्छ। ठोस खाना मात्रै होइन, पानी पनि एकासी धेरै पिउनु हुँदैन। पहिले थोरै खाएर केही बेर आराम लिएपछि फेरि खानु उपयुक्त हुन्छ। लामो समय खाली पेट बसेपछि शरीरमा ऊर्जा ल्याउन भन्दै व्रत पछि गुलियो चिया खाने बानी हुन्छ। तर खाली पेटमा तत्काल चिया पिउनु पनि ठिक होइन, यसले पेटमा असर गर्छ। इच्छा अनुसार व्रतको दिन बेलुका अन्न खाने पनि धेरै हुन्छन्, तर यो अवस्थामा पनि विशेष ख्याल गर्नु पर्छ। यस्तो बेलामा मसलेदार खाना खानु राम्रो हुँदैन। रोटी, दाल, भात र तरकारी नै उत्तम हुन्छ। यसमा कार्बोहाइड्रेट हुने भएकाले शरीरमा तागत पनि दिन्छ। खानासँग सलादको मात्रा धेरै खानु पर्छ। देखा सिकेर लैलैमा नलागी आफ्नो स्वास्थ्यलाई ख्याल गरेर व्रत बस्दा राम्रो हुन्छ। सम्पूर्ण नेपाली दिदी बहिनीहरूमा हाम्रो तर्फबाट पनि तीजको शुभकामना। लक्ष्मी थामी, हाम्रो रेडियो चरिकोट।
0: श्रोत, नकुलीको 13.5 लाख भन्दा बढ़ी रकम सहित काभ्रेका एक युवक काठमाण्डुमा पक्राउ परेका छन्। काभ्रे पलाञ्चोकको चौरी देउराली गाउँपालिका 3 घर भई हाल काठमाण्डु ठमेल बस्नी अन्दाजी 20 वर्षीय युवराज खतानीलाई प्रहरीले पक्राउ गरेको हो। उनको साथबाट श्रोत नखुलेको 13,75,000 रकम फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले वृत्त दरबार मार्गबाट खटिएको टोलीले काठमाण्डु महानगरपालिका 26 ठमेल सञ्चय कोष स्थित सड़क खण्डमा चेक जाँचका क्रममा केशर महलबाट भीआईपी चोकतर्फ जाँदै गरेको 2597/2644 नम्बरको स्कूटरलाई चेक जाँच गर्दा सो रकम फेला परेको हो। पक्राउ परेका खतानी विरूद्ध हुण्डी कारोबार सम्बन्धी कसुरमा काठमाण्डु जिल्ला अदालतबाट 5 दिन म्याद अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाण्डुले जनाएको छ। यमनमा सशस्त्र समूह बीचको द्वन्द चर्किँदा 2 महिनाकै अवधिमा 76,000 भन्दा बढ़ी विस्थापित भएका छन्। संयुक्त राष्ट्र संघका अनुसार जुलाईमा इरान समर्थित समूह होथिली साउदी अरबको 9 सैनिक विरूद्ध नाकाबन्दी घोषणा गरिएता मात्रै करिब 76,000 मानिस विस्थापित भइसकेका हुन्। संघर्ष चर्कन्दै जाँदा मानवीय संकट गहिरिँदै गएको छ भने मानिसहरू विस्थापित हुने क्रम तीव्र रूपमा बढ़ेको छ। पछिल्लो एक सातामा मात्रै विस्थापित मानिसको संख्या करिब 4 गुणाले बढ़ेको राष्ट्र संघले जनाएको छ। सरकार समर्थित सेना र इरान समर्थित होते बेग्रेबीच तीव्र बन्दै गएको भिडन्तका कारण ठूलो संख्यामा मानिस घर छाड्न बाध्य भएका छन्। यमनमा सशस्त्र द्वन्द्वका कारण 2 महिनाकै अवधिमा 76,000 भन्दा बढ़ी विस्थापित भएको सम्बन्धी यो समाचार सँगसँगै हाम्रो समाचारको बेलुकी 7 बजेको विशेष बुलेटिन आइसकिन्छ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेत बिदा चाहन्छु। नमस्ते।
12: यो हो हाम्रो रेडियो 103.4 MHz।
13: निजीजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
14: निजीजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई सक्रिय सहभागिताका लागि हार्दिक निमन्त्रणा गरिन्छ।
13: साधारण सभा हुने मिति, समय र स्थान: मिति 2083 साल असोज 3 गते शनिबार, सुनखानी उपस्थिति केन्द्र 1, सेवा केन्द्रको कार्यालय कालिन्चोक 8 मेल डाँडा दोलखा, सुनखानी उपस्थिति केन्द्र 2 कालिन्चोक 9 कटुवा चौर, बाबरे उपस्थिति केन्द्र 3 मिलिजुली आधारभूत विद्यालय कालिन्चोक 2 बाबरे, बाबरे उपस्थिति केन्द्र 4 भगवती माडी कालिन्चोक 3 घ्याङ, बाबरे उपस्थिति केन्द्र 5 हिलेपानी संस्कृत माध्यमिक कालिन्चोक 4 हिलेपानी, निकोभूमि उपस्थिति केन्द्र 6 कालिन्चोक 2 निकोभूमि,
15: सिंगटी उपस्थिति केन्द्र 7 हेलिप्याड चौर बेगु 4 सिंगटी, लिङ्गा सोइसाङ उपस्थिति केन्द्र 8 बेगु 4 घ्याङ्गर डाँडा, गौरी शंकर उपस्थिति केन्द्र 9 गौरी शंकर 7 नाजिङ, थामी चागु उपस्थिति केन्द्र 10 सेवा केन्द्रको कार्य बिगवार थामी चागु, मागा पौवा उपस्थिति केन्द्र 11 कृषि उप संकलन केन्द्र सैलुङ 3 बाखुर, काटाकुटी उपस्थिति केन्द्र 12 वीरेन्द्र मावी सैलुङ 5 काटाकुटी,
16: फर्स्टको उपस्थिति केन्द्र 13 सेवा केन्द्रको कार्यालय सैलुङ 6 गुठपानी, फर्स्टको उपस्थिति केन्द्र 14 साउते मावी सैलुङ 7 कालापानी, नामदु उपस्थिति केन्द्र 15 सेवा केन्द्रको कार्यालय बैतेश्वर 6 नामदु, मार्बु उपस्थिति केन्द्र 16 बैतेश्वर 7 ओडा कार्यालय मार्बु, मैना पोखरी उपस्थिति केन्द्र 17 सेवा केन्द्रको कार्यालय बैतेश्वर 5 मैना पोखरी, मेलुङ र तामाकोशी गाउँपालिका उपस्थिति केन्द्र 18 तामाकोशी 3 दुहे बजार र लिसङ्खु पाखर उपस्थिति केन्द्र 19 सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर 5 मुरे बजार सिन्धुपाल्चोक।
13: मिति 2083 साल असोज 4 गते आइतबार, भीमेश्वर नगरपालिका 1 उपस्थिति केन्द्र 20 भिनपा 1 मसान डाँडा छेमावती दोलखा, भिनपा 2 उपस्थिति केन्द्र 21 भीममादी भिनपा 2 दोलखा बजार, भिनपा 3 र 6 उपस्थिति केन्द्र 22 कालिन्चोक माभी भिनपा 3 चरिकोट, भिनपा 4 उपस्थिति केन्द्र 23 सर्वमाभी भिनपा 4 टहले, भिनपा 5 उपस्थिति केन्द्र 24 महेन्द्रोदय माडी भिनपा 5 माटी, भिनपा 5 उपस्थिति केन्द्र 25 भिनपा 5 नयाँ पुल बजार, भिनपा 5 उपस्थिति केन्द्र 26 बुढा भीमसेन माडी भिनपा 5 किराती छाप, भिनपा 7 उपस्थिति केन्द्र 27 कुटीडाँडा माडी भिनपा 7 मकैबारी, भिनपा 7 उपस्थिति केन्द्र 28 कुप्री प्राधी भिनपा 7 कुप्री, भिनपा 8 र 9 उपस्थिति केन्द्र 29 देवी माडी भिनपा 8 बोझ।
16: मिति 2083 साल असोज 10 गते शनिबार, काठमाडौँ उपत्यकामा रहेका शेर सदस्यहरूका लागि न्यू त्रिशक्ति पार्टी प्यारेस पेप्सिकोला काठमाडौँ। मिति 2083 साल असोज 13 गते मंगलबार, मुख्य निर्णय प्रमाणित, संस्थाको मुख्य कार्यालय भीमेश्वर नगरपालिका 6 चरिकोट दोलखा, नोट यस सहकारी संस्थाका सबै स्थानमा हुने साधारण सभाहरू बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म सञ्चालन हुनेछ।
0: साधारण सभाका प्रस्ताव तथा कार्यसूचीहरू, आर्थिक वर्ष 2082-83 अध्यक्षको प्रतिवेदन, सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित कार्यक्रम, कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट, लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 आर्थिक कारोबारको बाह्य लेखा परीक्षणका लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण, विनियम कार्यविधि नियमावली संशोधन र पुनर्लेखन, सहकारी एकीकरण, थप प्रस्ताव, प्रश्न र सुझाव, एकाइ निर्णय प्रमाणित प्रतिनिधि, मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विविध।
17: साथ
13: थप जानकारीका लागि शेयर सदस्यज्यूहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनका लागि संस्थाको वेबसाइट www.milijuli.coop.np युट्युब च्यानल @milijuli कालिन्चोक शाखा 6358 र फेसबुक पेज मिलिजुली दोलखामा अपलोड गरिनेछ। शेयर सदस्यहरूले अध्ययन गरी संस्थालाई केही सल्लाह सुझाव दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भई सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सिट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakos@gmail.com मार्फत दिनका लागि अनुरोध गरिन्छ। साधारण सभामा शेयर सदस्य मात्र उपस्थित हुनुपर्नेछ। ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि नै आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा नगद तथा चेक मार्फत र मोबाइल बैंकिङ मार्फत बुझाउन हुन अनुरोध गरिन्छ। सदस्य पहिचान फारम भर्न बाँकी शेयर सदस्यहरूले नागरिकताको प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नका लागि अनुरोध गरिन्छ।
16: कुनै दुविधा भएमा वा जानकारी लिनु परेमा संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्नुहुन अनुरोध छ। थप जानकारीका लागि संस्थाको फोन नम्बर 049-421-397, 421-943, 421-539 र 421-303।
15: मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड सरीकोट दोलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: के तपाई लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर चार काभ्रे बगर दोलखा।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइलाई ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567 9763583।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलोखा। स्वदेश तथा विदेशका 5 स्टार होटलका रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सीटीभीटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
0: तालिम दिने विषयहरू:
3: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज, सुशी तालिम, वेटर्स र वेट्रेस।
0: हाम्रा विशेषताहरू:
3: काठमाडौँ तथा पोखराका 5 स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइनेछ। एक्स्ट्रा प्र्याक्टिकल जब गर्न चाहेमा काठमाडौँ, पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान, दुबई र युरोप विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पारको व्यवस्था भएको, टाढाबाट आउनेहरूका लागि खाना र बस्ने व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ।
0: थप जानकारीका लागि होटल एम्ब्रोसिया, चरीकोट, दोलाखा, सम्पर्क नम्बर 9841017099, 9841017099।
3: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। नोट: बगेको खोला फर्किँदैन, मौका आउँछ फर्किँदैन, त्यसैले समयमै सम्पर्क गर्नुहोला।
4: हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: ಸೊಲ್ಟಿ ವಾಸ್ಕೋ ಟಿವಿ ಬೋಕರ ಹಿಡಿಯೋ ನಿಕ ಅವತಾರ ಮಾಡ್ತ
1: ವಾಸ್ಕೋ ಟಿವಿ ಬೋಕ್ನೋನಿ ಭಿತ್ತಿ ಆಫ್ನೇ ಟಿವಿ ಬಿಗ್ರಿಯೋ ಅನಿ ಬನೌನ ಜಾನ ಲಾಗಿ ಕೊನಿ ಬನೌನೆ ಪುಕ್ಕಾ ಓಲಾಟ ಹೋಯ್ನ
0: त्यति कुरामा पनि चिन्ता गर्नुपर्छ त सदरमुकाम चरीकोट बाटो चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सकिगयो नि
1: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा डिस्काउन्ट सित्तैमा यहाँ फ्रिज डी फ्रिज एलईडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
3: प्रोप्राइटर नरेन्द्र चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-061-814
2: दुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना
4: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ
2: हाम्रा सेवाहरू
4: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा
2: 24 घण्टा आकस्मिक सेवा
4: बाल रोग विशेषज्ञ सेवा इन्डोस्कोपी कल्चर मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा
2: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा
4: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना
2: 24 घण्टा फार्मेसी सेवा
4: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन
2: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा विशेषज्ञ चिकित्सकबाट दन्त सेवा
4: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका हड्डी खिएका नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा
2: ईसीजी भिडियो एक्सरे तथा प्रयोगशाला जाँच
4: रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच थाइरोइड जाँच
2: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण
5: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन
4: अन्य थप जानकारीको लागि
5: सम्पर्क नम्बर 049-412-020
2: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा
6: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज

0: उपकार बचतकालीन सहकारी संस्था लिमिटेड को 27 औं साधन सभा सम्बन्धी सूचना।
1: यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर दुई जुगु दोलखाको 27 औं वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। शेयर सदस्यहरूले आफूलाई पाएको पर्ने स्थानमा उपस्थिति जनाउनु हुन अनुरोध गरिन्छ।
0: वार्षिक साधन सभा हुने इकाई नम्बर मिति स्थान र समय 2083 साल असोज 24 गते क्लासिकल दरबार बैंकेट जडीबुटी काठमाडौँ अरोनीको बस पार्क सँगै असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट असोज 26 गते गौरीशंकर 5 एबिथान हाटघर असोज 27 गते हिमावर्ती मावी गौरीशंकर 7 मार्बो असोज 27 गते गौरीशंकर 7 जयन्तीपुर सेवा केन्द्र असोज 28 गते मानेडाँडा मावि गौरीशंकर 4 झ्याको असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर 1 यार्सा असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गैरी डाँडा असोज 30 गते जनउपकार साकुस परिसर गौरीशंकर 2 जुगु प्रतिनिधिमूलक समेत सबै स्थानको कार्यक्रम बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म हुनेछ।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को सञ्चालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने व्यवस्थापकको पारिश्रमिक तथा सेवा सुविधा इकाई र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट र सहकारी एकीकरण सम्बन्धमा र विविध
0: साधन सभा सम्बन्धी अन्य जानकारीहरू। साधन सभामा सहभागी हुन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्यता पहिचान विवरण हालसम्म अध्यावधिक नभएको शेष सदस्यहरूले साधन सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा 2 प्रति फोटो नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भए अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएको शेष सदस्यहरूले बचत तथा ऋणको किस्ता साधन सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भाद्र 8 गतिसम्म सदस्य बन्नुभएका शेष सदस्यहरूलाई मात्र साधन सभामा सहभागी गराइनेछ। वार्षिक साधन सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेको संस्थाको वार्षिक साधन सभामा अनिवार्य उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य ज्यूहरूमा अनुरोध गर्दछौ।
1: खड्ग बहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर 2 जुगु दोलखा।

सेवा शिविर संचालन हुने सम्बन्धी जिरी नगरपालिकाको सूचना। जिरी नगरपालिकाबाट प्रदान हुँदै आएका सेवाहरू नगरका प्रत्येक ओडाहरूमा निम्न मिति समय र स्थानमा एकीकृत घुम्ती सेवा शिविर संचालन गर्न लागि एकाले शिविरमा उपस्थित भई सेवा लिनुहुन सरकारवाला सम्पूर्णमा यो सूचना प्रसारण गरिएको छ। शिविरमा उपलब्ध सेवाहरू योजना सम्झौता अपाङ्गता परिचय पत्र वितरण तथा नवीकरण ज्येष्ठ नागरिक परिचय पत्र तथा सुत्केरी आमालाई पोषण सामग्री वितरण स्वास्थ्य बीमा पशु स्वास्थ्य सेवा र सामान्य स्वास्थ्य परीक्षण शिविर सञ्चालन हुने मिति समय र

0: प्रस्थान मिति 2083 साल भदौ 16 गते जिरी नगरपालिका वडा नम्बर 6,
1: भदौ 17 गते जिरी नगरपालिका वडा नम्बर 7,
0: भदौ 18 गते जिरी नगरपालिका वडा नम्बर 4,
1: भदौ 23 गते जिरी नगरपालिका वडा नम्बर 5,
0: भदौ 24 गते जिरी नगरपालिका वडा नम्बर 3,
1: भदौ 25 गते जिरी नगरपालिका वडा नम्बर 8,
0: भदौ 26 गते जिरी नगरपालिका वडा नम्बर 9,
1: भदौ 30 गते जिरी नगरपालिका वडा नम्बर 2,
0: भदौ 31 गते जिरी नगरपालिका वडा नम्बर 1।
1: स्थान सम्बन्धित वडा कार्यालय भवन, समय सबै स्थानमा बिहान 11 बजे।
0: नोट, शिविर सम्बन्धी थप जानकारीका लागि आ आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ।
1: जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: कालीनाग बचत तथा ऋण सहकारी संस्थाको 18 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
4: यस सहकारी संस्थाको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 वार्षिक साधन सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा तपसिलको मिति, समय र स्थानमा तपसिलका प्रस्तावहरूमाथि छलफल गरी पारित गर्नुपर्ने भएकाले सो साधन सभामा सम्पूर्ण शेर सदस्य ज्यूहरूलाई आफ्नो पाए पर्ने स्थानमा सक्रिय एवं अनि बारे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
3: साधारण सभाका प्रस्तावहरू।
4: संचालक समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन पारित।
3: लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पारित।
4: लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 प्रतिवेदन सहित वित्तीय विवरण पारित।
3: आर्थिक वर्ष 2083-84 लक्ष्य नीति तथा कार्यक्रम प्रस्तुत र पारित।
4: आर्थिक वर्ष 2083-84 वार्षिक अनुमानित आय व्यय विवरण बजेट प्रस्तुत र पारित।
3: आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण,
4: विनियम तथा कार्यविधिहरू स्वीकृत तथा संशोधन गर्ने।
3: संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा
4: साधन सभामा उपस्थित सदस्य मध्ये बहुमत सदस्यले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा
3: साधारण सभाको माइन्युट बन्द गर्ने र शेयर सदस्य मध्येबाट प्रतिनिधि छनौट गर्ने र अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा
4: क्षेत्रीय सभाको मिति, समय र स्थान 2083 साल असोज 7 गते बिहान 9 बजेदेखि 11 बजेसम्म, सभा उद्घाटन श्री कालीनाग मन्दिरको हल, मध्याह बाह्र बजेदेखि 4:30 छहरा चौतारो मलेपुमा मलेपू टोलका सबै, र दिउँसो 3 बजेदेखि 5 बजेसम्म भदौरे दूध डेरी प्रतीक्षालयमा भदौरे कार्तिकी कालीमाटीका शेर सदस्यहरूका लागि असोज 8 गते बिहान 7 बजेदेखि दिउँसो 4 बजेसम्म क्लासिकल दरबार पार्टी प्यालेस जडीबुटी काठमाडौँमा काठमाडौँ भक्तपुर र ललितपुरका शेर सदस्यहरूका लागि असोज 8 गते बिहान 8 बजेदेखि 10 बजेसम्म वडा नम्बर 9 प्राङ्गणमा साबिक सुनरावती गाविसका माथिल्लो टोलका शेर सदस्यहरूका लागि सोही दिन बिहान 8:30 देखि 11 बजेसम्म सामुदायिक भवन पिपल बोटमा मार्से ठिरा काउली पोखरी नामथाजोरका सदस्यका लागि मध्याह 12 बजेदेखि 3:30 सम्म सोती बजारमा थुम्का मकैबारी भट्टिलीका शेर सदस्यहरूका लागि मध्याह 12:30 देखि 4 बजेसम्म मजुवा आधारभूत विद्यालयमा माने भट्टेली चिसापानी ढुङ्गी निवारी भवटिनीका सदस्यका लागि असोज 10 गते बिहान 10 बजेदेखि 4 बजेसम्म समापन सभा कालीनाग मन्दिरको हल साविक सुनखानी वडा नम्बर 1, 2 र अन्य केन्द्रमा छुट भएका सदस्यहरू तथा छनौट भएका प्रतिनिधिहरू। पुनश्च साधन सभामा उपस्थित हुने शेर सदस्यलाई खाजाको व्यवस्था गरिएको छ। नागेका ऋणी र 2083 असार मशान्तसम्म नियमित बचत नगरेका सदस्यलाई साधन सभामा उपस्थित गराइने छैन। सदस्य पहिचान फारम भर्न छुटेका सदस्य ज्यूहरूले 2 प्रति फोटो राष्ट्रिय परिषद पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनु हुन विनम्र अनुरोध गर्दछौ। पर्वत अधिकारी सचिव कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेड कालिङचोक गाउँपालिका 8 सुनखानी दोलाखा।

0: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस संस्थाको संचालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा देहाय बमोजिमको मिति समय र स्थानमा एकाईगत रूपमा संचालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउनु हुन हार्दिक अनुरोध गरिन्छ। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन, संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने, ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन, आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृत गर्ने, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक, व्यवस्थापकको सेवा सुविधा एकाई निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध। वार्षिक साधारण सभा सञ्चालन हुने नीति समय र स्थान 2083 भदौ 26 गते ठुलोपातल चिपचिपेमा साबिक ठुलोपातल गाविस वडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9 तथा सोही दिन ठुलोपातल निगालेमा साबिक ठुलोपातल गाविस वडा नम्बर 4 र 5 र जिरी नगरपालिका क्षेत्रका सदस्यहरूका लागि भदौ 27 गते नामदु बैतेश्वर मावि बैतेश्वर वडा नम्बर 6, वडा नम्बर 7 को माझी बुस्ती र ठुटनेरी वडा नम्बर 5 को निमकोटका सदस्यहरूका लागि भदौ 28 गते गैरीमुदी जनज्योति माविमा साबेक गैरीमुदी र मिर्गी गाविस क्षेत्रका लागि भदौ 29 गते जुगु नीलकण्ठेश्वर माविमा गौरी शंकर गाउँपालिका क्षेत्र भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालयमा साबिक क्षेत्रपा गाविस र साबिक जुगु गाविसको गैरी र ओर्लिनी क्षेत्र असोज 1 गते मार्बु वडा कार्यालयमा बैतेश्वर वडा नम्बर 7 क्षेत्रका लागि असोज 2 गते सरीकोट हाम्रो रेडियोको हल भीमेश्वर नगरपालिकामा कालिम्चोको बिगु सैलुङ मेलुङ र तामाकोसी गाउँपालिका क्षेत्र असोज 3 गते रोयल ब्याङ्केट जडीबुटीमा काभ्रे पलाञ्चोक ललितपुर काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरूका लागि असोज 5 गते मुख्य कार्यालय मैना पोखरीमा बैतेश्वर वडा नम्बर 4 र 5 वडा नम्बर 3 को यारसा र मजुवा बैतेश्वर वडा नम्बर 8 को एबु क्षेत्रका लागि
1: वार्षिक साधारण सभामा उपस्थितिका लागि तपसिल बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
0: मिति 2083 श्रावण 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने।
1: सदस्यको व्यक्तिगत विवरण केवाईएम अदावधिक भएको हुनुपर्ने।
0: सदस्यता निलम्बन खारेज वा स्थगनमा नरहेको हुनुपर्ने।
1: ऋण कारोबार गरेको भए ऋणको फाखा ननागेको हुनुपर्ने।
0: 2083 असार मसान्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
1: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर परिचय पत्र वा सहकारीले तोकेको प्रमाण वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ।
0: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्नेछ।
1: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइन्छ।
0: सदस्यहरूको उपस्थिति गर्दा तोकिएको क्षेत्रभित्रका सदस्यहरूले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थिति जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थित केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले 2083 आश्विन 5 गतिको अन्तिम उपस्थिति केन्द्र रहेको संस्थाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
2: सदस्य
1: थप जानकारीका लागि संस्थाको तपसिल बमोजिम सम्पर्क नम्बरमा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: मुख्य कार्यालय मैना पोखरी 0-49-411-030
1: नामदु सेवा केन्द्र नामदु 98-51-322-136
0: गैरीमुदी सेवा केन्द्र गैरीमुदी 98-51-32-21-37
1: जुगु सेवा केन्द्र जुगु 98-51-322-141
0: चरीकोट सेवा केन्द्र चरीकोट 98-51-32-21-34
1: काठमाडौँ सेवा केन्द्र काठमाडौँ 98-51-322-147
0: भेषबहादुर मिचार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका 5 मैना पोखरी दोलखा।

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखा को सूचना। धुलेखेल अस्पताल द्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। हाम्रा सेवाहरू शनिबार बाहेक बिहान 9 बजेदेखि अपराह्न 4 बजेसम्म ओपीडी सेवा,
1: 24 घण्टा आकस्मिक सेवा,
0: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
1: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
0: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
1: 24 घण्टा फार्मेसी सेवा,
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
1: हाड जोर्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
0: हाड जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
1: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
0: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
1: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
0: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 049412020।
1: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: एकीकृत घुमती सेवा शिविर संचालन होने संबंधी जीरी नगरपालिका को सूचना।
1: जिरी नगरपालिकाबाट प्रदान हुँदै आएका सेवाहरू नगरका प्रत्येक ओडाहरूमा निम्न मिति समय र स्थानमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गर्न लागि एकाले शिविरमा उपस्थित भई सेवा लिनुहुन सरकारवाला सम्पूर्णमा यो सूचना प्रसारण गरिएको छ।
0: शिविरमा उपलब्ध सेवाहरू योजना सम्झौता अपाङ्गता परिचय पत्र वितरण तथा नवीकरण ज्येष्ठ नागरिक परिचय पत्र तथा सुत्केरी आमालाई पोषण सामग्री वितरण स्वास्थ्य बीमा पशु स्वास्थ्य सेवा र सामान्य स्वास्थ्य परीक्षण शिविर सञ्चालन हुने मिति समय र स्थान मिति 2083 साल भदौ 16 गते जिरी नगरपालिका वडा नम्बर 6 भदौ 17 गते जिरी नगरपालिका वडा नम्बर 7 भदौ 18 गते जिरी नगरपालिका वडा नम्बर 4 भदौ 23 गते जिरी नगरपालिका वडा नम्बर 5 भदौ 24 गते जिरी नगरपालिका वडा नम्बर 3 भदौ 25 गते जिरी नगरपालिका वडा नम्बर 8 भदौ 26 गते जिरी नगरपालिका वडा नम्बर 9 भदौ 30 गते जिरी नगरपालिका वडा नम्बर 2 भदौ 31 गते जिरी नगरपालिका वडा नम्बर 1 स्थान सम्बन्धित वडा कार्यालय भवन समय सबै स्थानमा बिहान 11 बजे नोट शिविर सम्बन्धी थप जानकारीका लागि आ आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा
2: तपाई आफ्नो स्वास्थ्यप्रति सचेत हुन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने सिङ्गोटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रहरीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श चौबिसै घण्टा इमर्जेन्सी सेवा आँखा सम्बन्धी सेवा दन्त सेवा फार्मेसी सेवा एक्सरे भिडियो एक्सरे रक्त परीक्षण होम सर्भिस ल्याब सेवा र निशुल्क टिकट अन्य विभिन्न सेवाहरू सिङ्गटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रहरी बेगुचार सिङ्गटी लामा बगर जाने बाटोको दायाँ पट्टी सम्पर्क नम्बर 97 67 39 57 22।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाको 29 औं वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएको तथा उक्त सभामा तपसिल बमोजिमका विषयमा छलफल गरी पारित गर्नुपर्ने भएको हुँदा सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई आफूलाई पाएक पर्ने स्थानमा उपस्थित भइदिन हुन हार्दिक अनुरोध गरिन्छ।
2: साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल असोज 17 गति स्थान कालीनाथ माध्यमिक विद्यालय सिंगटी कालीनाथ माध्यमिक विद्यालय सुनखानी दुर्गा माध्यमिक विद्यालय मागा देउराली कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी र भीम माध्यमिक विद्यालय भेटपुर बुद्ध चोक मिति 2083 साल असोज 18 गति स्थान जलदेवी माध्यमिक विद्यालय मैना पोखरी जिरी माध्यमिक विद्यालय जिरी गोलमेश्वर माध्यमिक विद्यालय मालु र गौरीशंकर क्याम्पस हल चरीकोट समय सबै स्थानमा बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म र गौरीशंकर क्याम्पसको हल चरीकोटमा बिहान 10 बजेदेखि 4 बजेसम्म।
0: छलफल तथा निर्णयका विषयहरू संचालक समितिको तर्फबाट सचिवबाट प्रस्तुत आर्थिक वर्ष 2082/83 वार्षिक प्रगति प्रतिवेदन लेखा परीक्षकको प्रतिवेदन सहित कोषाध्यक्षबाट आर्थिक वर्ष 2082/83 वार्षिक नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू छलफल सहित आर्थिक वर्ष 2083/84 अनुमानित आय व्यय बजेट प्रस्तुत तथा पारित गर्ने
1: आर्थिक वर्ष 2083/84 वार्षिक लेखा परीक्षण गर्न लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा संस्थाको विनियम आन्तरिक नीति तथा कार्यविधिहरू संशोधन परिमार्जन गर्ने सम्बन्धमा संस्थागत कार्य सम्पादनका लागि साधारण सभाबाट संचालक समितिलाई आवश्यक अख्तियारी तथा निर्देशन प्रदान गर्ने सम्बन्धमा र साधारण सभाका निर्णयहरू प्रमाणित गर्ने प्रयोजनका लागि सम्बन्धित इकाई केन्द्रबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा र विविध
2: पुनश्च साधारण सभामा उपस्थित हुने शेयर सदस्य महानुभावहरूका लागि संस्थाको तर्फबाट नियमानुसार यातायात तथा खाजा खर्चको व्यवस्था गरिनेछ। साथै 2083 असार मसान्तसम्म नियमित बचत गरी संस्थान शेयर खरिद गरेको ऋणको भाका ननागेका शेयर सदस्यहरूका लागि मात्र यातायात तथा खाजा खर्च उपलब्ध गराइनेछ।
0: संस्थाका शेयर सदस्यका छोराछोरीहरू मध्ये 2082 सालमा सम्पन्न एसईई तथा कक्षा 12 को परीक्षामा 3.6 जीपीए भन्दा बढ़ी प्राप्त गर्ने एक एक जना छात्रा तथा छात्रालाई पुरस्कृत गरिने भएकाले सम्बन्धित प्रमाणपत्रको प्रतिलिपि मिति 2083 साल 12-31 गतिभित्र संस्थाको कार्यालयमा पेश गरिदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीका लागि सम्पर्क नम्बर 0947216656।
1: शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा।

0: ओहो, यति बिहानै कता हिड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खोलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुफत मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिक्रीकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567 9763583।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलोखा।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एमरोसिया होटलको भुइँतलामा तथा 7 बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44, 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली।

0: चोरी डकैती लगायतका घटनाबाट बस्न सर्वसाधारण नागरिकहरूमा हार्दिक अनुरोध।
1: घर छोडी बाहिर जानुपर्दा वा राति सुत्नु अगाडि झ्याल, ढोका, ग्रिल तथा गेट राम्ररी लगाउनुहोस्।
2: बलियो तारको प्रयोग गर्नुहोस्। सकेसम्म घर पुरै खाली गरी बाहिर ननिस्कनुहोस्।
0: सपरिवार घर बाहिर निस्कनु परेमा विश्वासिलो व्यक्तिलाई वा आफन्तलाई रेखदेख गर्ने जिम्मा दिनुहोस्।
2: बहुमूल्य घर गहना नगद सुरक्षित स्थानमा राख्नुहोस्।
1: घर टोलमा शंकास्पद व्यक्तिले आवत जावत जमघट गरेमा वा क्रियाकलाप गरेमा तुरन्त नजिकको प्रहरी कार्यालयमा खबर गर्नुहोस्।
0: घरमा काम गर्ने तथा भाडामा बस्ने व्यक्तिहरूको नाम, ठेगाना, फोटो, सम्पर्क नम्बर लगायतका परिचय खुल्ने विवरण राखी चाल चलनमा समेत निगरानी राख्नुहोस्।
1: बिना बिलका सामान चोरीका सामान हुन सक्छन्, त्यसैले त्यस्ता सामग्री तथा उपकरणहरू खरिद बिक्री नगरौ।
0: तपाईहरूको सुरक्षा सतर्कताबाट नै अपराध रोकथाम तथा न्यूनीकरणमा सहयोग पुग्नेछ। चोरी डकैतीका कुनै घटना भएमा वा शंकास्पद मानिसहरू फेला परेमा तत्काल नजिकैको प्रहरी कार्यालय वा प्रहरीको कन्ट्रोल नम्बर 100 खबर गर्नुहोस्। सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय दोलखा र हाम्रो रेडियोको अपील।

0: एकीकृत घुम्ती सेवा शिविर संचालन हुने सम्बन्धी जिरी नगरपालिकाको सूचना। जिरी नगरपालिकाबाट प्रदान हुँदै आएका सेवाहरू नगरका प्रत्येक ओडाहरूमा निम्न मिति समय र स्थानमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गर्न लागि एकाले शिविरमा उपस्थित भई सेवा लिनुहुन सरकारवाला सम्पूर्णमा यो सूचना प्रसारण गरिएको छ। शिविरमा उपलब्ध सेवाहरू योजना सम्झौता अपाङ्गता परिचय पत्र वितरण तथा नवीकरण
1: ज्येष्ठ नागरिक परिचय पत्र तथा सुत्केरी आमालाई पोषण सामग्री वितरण
0: स्वास्थ्य बीमा पशु स्वास्थ्य सेवा र सामान्य स्वास्थ्य परीक्षण
1: शिविर सञ्चालन हुने मिति समय र स्थान
0: मिति 2083 साल भदौ 16 गते जिरी नगरपालिका वडा नम्बर 6
1: भदौ 17 गते जिरी नगरपालिका वडा नम्बर 7
0: भदौ 18 गते जिरी नगरपालिका वडा नम्बर 4
1: भदौ 23 गते जिरी नगरपालिका वडा नम्बर 5
0: भदौ 24 गते जिरी नगरपालिका वडा नम्बर 3
1: भदौ 25 गते जिरी नगरपालिका वडा नम्बर 8
0: भदौ 26 गते जिरी नगरपालिका वडा नम्बर 9
1: भदौ 30 गते जिरी नगरपालिका वडा नम्बर 2
0: भदौ 31 गते जिरी नगरपालिका वडा नम्बर 1
1: स्थान सम्बन्धित वडा कार्यालय भवन समय सबै स्थानमा बिहान 11 बजे
0: नोट शिविर सम्बन्धी थप जानकारीका लागि आ आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ।
1: जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा
2: होइन ए पाँडे सोल्टी कसको टिभी बोकेर हिँड्यौ निकै हतारमा छौ त
3: कठै बरिलैलै कसको टिभी बोक्नु नि भिटी आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि बनाउने पो कहाँ होला त होइन
2: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सकिगयो नि
3: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन